स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मण्डा र आज पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्त सती चण्डी श्रीमद भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यकाका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली कालीका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसान सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली र ताप्लेजुङको पाथीभारा, गोर्खाको मनकामना, सप्तरीको छिन्दामस्ता र पोखराको वृन्दावासिनी क्षेत्र मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर अर्थात 1,84 अर्ब रूपियाँ भन्दा धेरै जरिमाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। यसमध्ये 1 अर्ब डलर बराबरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाइ छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्नो दायित्व गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र सम्पूर्ण अमेरिकी वित्तीय प्रणालीहरूलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। खेल समाचार। पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 1 विकेटले विजय भएको छ। कुशल मेडिन्सको उत्कृष्ट ब्याटिङको मदतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो। हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17.1 ओभरमा 2 विकेट गुमाएर पूरा गरेको थियो। श्रीलंकाका लागि कुशलले 48 बलमा 7 चौका र 4 छक्का सहित अभिजित 87 रन बनाएको थियो। त्यस्तै कुमिद मेन्डिसले 27 बलमा अभिजित 40 र सिनेत जयवर्धनले 26 रनमा 38 रन जोड़ेको थियो। त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो। पाकिस्तानका साहिब जादा फरहानले सर्वाधिक 76 रन बनाएको थियो। उसले 47 बलमा 7 चौका र 3 छक्का प्रहार गरेका थिए। श्रीलंका दासुन सानाकाले 3 विकेट दिए। यसैसँगै श्रीलंकाले 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेल जित्दै सान्त्वना जित प्राप्त गरेको छ। यिनै खबरसँगै हामी सुक्खा गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। काठमाडौँ फर्किन अघि गृहमन्त्री गुरूङ र भारतका विदेश मन्त्री जयशंकर बीच दिल्लीमा भेटवार्ता। अधिकारी हस्तान्तरणमा कन्जुसाई गरेको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्रीद्वारा असन्तुष्टि व्यक्त। 10 देशका राजदूतहरूको नाम संसदीय सुनाई समितिबाट अनुमोदन। साउदी अरबका प्रस्तावित राजो सुनारको नाम समितिबाट अस्वीकृत। बूढी गण्डकी नदीका कारण उत्तरी गोर्खा जाने लाइफलाइन टुट्यो। मनासुलु पदयात्रा प्रभावित। आज बडा दशैंको 5औं दिन स्कन्द माता भगवतीको पूजा आराधना गरी मनाइँदै। पोखरा दुबई उडानका लागि वर्ष दिनको टिकट बुकिङ खुल्ला। दशैंमा मौसम खुल्ने, घाम लाग्ने सम्भावना। यात्रा गर्दा सावधानी अपनाउन सुझाव। सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टेल नियम खारेज गर्न नागरिक प्रथम अभियान सुक्खा गण्डकीको माग। अमेरिकाको दोस्रो ठूलो बैंकलाई 1,84 अर्ब रूपियाँ जरिवाना र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी।

0: अवस्थानलाई तीनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तीनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560333384।
8: प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक प्लग उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। फोन 98560334676।
9: प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560062676।
10: प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560335921।
11: प्रोपाइटर धनबहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98461212988।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: बेल बहादुर श्रेष्ठ, अध्यक्ष एवं अरिदेव नेव, पुच सेवाको सुलेगौडा परिवार।
13: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
14: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
13: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
15: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
14: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
15: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
14: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560062827 र 98644530031।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: प्रोभाइडर गम बहादुर केसी केसी इलेक्ट्रोनिक्स एनजीके साउन्ड सिस्टम सुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856062505।
18: प्रोभाइडर धन बहादुर थापा ढोरबराही फेन्सी सुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन 9846081389।
19: प्रोभाइडर विपिन वागले डिजी लिंक नेटवर्क प्रणाली सुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन 9856062618।
20: पूर्ण बहादुर आले पूर्ण कपड़ा पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार फोन 9846081395।
21: प्रोपाइटर विमल प्रसाद रिमाल रिमाल हार्डवेयर शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856205221।
22: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
23: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा।
23: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414411 मोबाइल 9556228938 र 9908822938।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू निर्माण तथा हार्डवेयर व्यवसायी सेवाग्राही शुभेच्छुक शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: अध्यक्ष भान बहादुर भुजेल एवं शुक्ला गण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855414
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 29 गते बिहिबार, सन् 2026 अक्टोबर 15 तारीक असोज शुक्ल पक्षको पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको संसदीय इतिहासमै पहिलोपटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
0: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
1: आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहल पहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
4: व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ,
5: 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले, फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
0: स्टारलिङ्कमा नयाँ सीमा निर्धारण कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
1: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: काया कैरनमा अब खबरको सिलसिला। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुईजना राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनारको सुनवाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्नु नभएको र प्रस्तुत अडियो भिडियोको प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको र विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको छ। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। सरकारले 13 जनाको नाम प्रस्ताव गरेकोमा 10 जनाको स्वीकृत भएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको आउँदो मंगसिर दोस्रो हप्ता हुने भारत भ्रमणका लागि काठमाडौँ र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गएको चैत 13 सरकारको नेतृत्व सम्हाले यता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनैतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23-25 नोभेम्बर, 7-9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी भ्रमणको मिति निश्चित भई नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भारतका भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाइ छ। प्रधानमन्त्री शाह असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर न्यूयोर्क जानु भएको थियो। प्रधानमन्त्रीको भारत भ्रमण मंगसिर दोस्रो हप्ता, कान्तिपुरमा खबर छ।
4: मुख्यमन्त्रीहरूले प्रदेशका साझा सरकारलाई सामूहिक रूपमा अघि बढ़ाउने प्रतिबद्धता गरेका छन्। उनीहरूले संघीयता कार्यान्वयन सम्बन्धी साझा मागमा प्रदेशहरूबीच समन्वय संस्थागत गर्न साथै प्रदेशका मुख्यमन्त्री सदस्य रहने अन्तर प्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने पनि निर्णय गरेका छन्। विराटनगरमा आयोजित 2 दिने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको निर्णय अनुसार मंचले साझा प्रतिबद्धता कार्यान्वयन, अनुगमन र अन्तर प्रदेश विकास साझेदारीलाई अघि बढ़ाउनेछ। प्रतिबद्धताको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्री स्तरीय बैठक वा सम्मेलन आयोजना गरिनेछ। मुख्यमन्त्री सम्मेलनले संघीयता कार्यान्वयनमा संघीय सरकारबाट अधिकार हस्तान्तरण नभएको, वित्तीय स्रोत प्रदेशको स्वायत्तता कमजोर रहेको र प्रशासनिक संरचना हस्तान्तरण अपूरो रहेको साझा निष्कर्ष निकालेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा अस्ति र हिजो भएको सम्मेलनले जारी गरेको कोशी घोषणापत्र 2083 प्रदेशका साझा मागमा प्रहरी समायोजन र प्रदेश प्रहरीको संगठन तथा स्रोत साधन हस्तान्तरण, संघीय निजामती सेवा कानूनको कार्यान्वयन र संघबाट प्रदेशमा हस्तान्तरण भएका अधुरा आयोजना पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने विषय उठाएका छन्। संघले प्रदेशको कार्यक्षेत्रभित्र पर्ने आयोजनामा सशर्त अनुदान मार्फत गर्ने दोहोरो लगानी अन्त्य गर्नुपर्ने र प्रदेशलाई आफ्ना प्राथमिकता अनुसार आयोजना छनौट गर्न पाउने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उनीहरूले माग गरेका छन्। प्रदेशबीच सड़क तथा आर्थिक करिडोर, हवाई सम्पर्क, कृषि उत्पादन र निर्यात, पर्यटन, ऊर्जा, नदी बेसिन र विपद व्यवस्थापनका क्षेत्रमा संयुक्त आयोजना अघि बढ़ाउने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 चौथो त्रैमास वैशाखदेखि असारसम्मको प्रारम्भिक अनुमान अनुसार नेपालको अर्थतन्त्र आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा 4% वृद्धि भएको छ। मौसमी प्रभाव समायोजित आधारमा भने तेस्रो त्रैमासको तुलनामा 1.54% विस्तार भएको छ। यो वृद्धि दर सामान्य अवस्थामा रहेको भए पनि क्षेत्रगत संरचना र योगदानका दृष्टिले अर्थतन्त्रमा केही महत्वपूर्ण संकेतहरू देखा परेका छन्। समग्र वृद्धि दरको विश्लेषण अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासमा 4.8% थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथा तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेका अनुसार 18 औद्योगिक वर्गीकरण मध्ये 17 घनात्मक वृद्धि देखिएको छ। अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि दर मात्र 1.35% रहनु कमजोर पक्ष हो। कृषि उत्पादनमा सामान्य वृद्धि भए पनि यसले समग्र अर्थतन्त्रलाई बलियो रूपमा उठाउन सकेको छैन। यसको विपरीत विद्युत, ग्यास, स्टीम तथा वातानुकूलन आपूर्ति क्षेत्रले 24.36% उच्च वृद्धि हासिल गरेका छन्। यो वृद्धि जलविद्युत उत्पादन, प्रसारण र वितरण क्षमतामा भएको सुधारसँग प्रत्यक्ष रूपमा जोड़िएको छ। ऊर्जा क्षेत्रको यो विस्तारले उद्योग र सेवा क्षेत्रलाई समेत सकारात्मक प्रभाव पार्ने सम्भावना छ।
4: समानान्तर महाधिवेशनमा जुटेको कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको समूहले वडा अधिवेशन नै गरिसकेको छैन। कतिपय प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरकै अधिवेशन भइसक्दा पनि अझै 1243 अधिवेशन गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ। देउवा समूहले असोज 15 गतेदेखि वडा अधिवेशन गर्ने र असोज 20 गते गाउँपालिका नगरपालिका अधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। असोज 23 प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने थालिका थियो। निर्वाचन समितिका अनुसार देशभरका 6,743 मध्ये 5,500 अधिवेशन सकिएको छ। 753 पालिका मध्ये 497 अधिवेशन सम्पन्न भएको छ। अब 256 पालिकामा अधिवेशन गर्न बाँकी रहेको समितिले जनाएको छ। देउवा पक्षको वडा अधिवेशन अधुरो शीर्षकमा कान्तिपुरले खबर छापेको छ। काया कैरनमा दशैं बजारको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
7: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
6: ए, कृषि प्राविधिक बाबु पो आउनुभएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
7: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
6: व्हाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
7: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
6: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
7: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
8: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
7: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आइएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत, सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायसँग रकम लिएको आरोप, प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी शुरू, गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार, विद्युत र सेवा क्षेत्रको योगदान बलियो लगायत खबर प्रस्तुत गरियो।
3: बाँकी खबर। बड़ा दशैंको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको नौ रूप मध्ये पाँचौं रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड र पाँचौं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यावासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ।
2: मुख्य चाड दशैंमा बजारमा ग्राहकको चहल पहल बढ़न थालेको छ। दशैंका लागि नयाँ लुगा, जुत्ता, खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न ग्राहकहरू बजारमा पुगिरहेका छन्। तर बजारमा ग्राहकको उपस्थिति बढ़े पनि विगतका वर्षहरूमा जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाइ छ। चाडपर्वको समयमा व्यापार बढ़ने अपेक्षा गरेका व्यवसायीहरू यस वर्ष भने उत्साहित देखिएका छैनन्। सुनौ यससँग सम्बन्धित एक सामग्री।
3: काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड लगायतका बजारमा दशैंको किनमेल गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। दशैंलाई लक्षित गरी पसलमा नयाँ सामान राखेका व्यापारीहरू ग्राहकको आगमन बढ़े पनि बिक्री भने अपेक्षा अनुसार हुन नसकेको बताउँछन्। विगतका वर्षमा दशैं नजिकै गर्दा ग्राहकको भीड़सँगै व्यापार पनि बढ़दै गरेको थियो। तर यस वर्ष बजारमा मानिसहरूको आवत जावत बढ़े पनि सामान किन्ने ग्राहक कम रहेको व्यापारीहरूको अनुभव छ। भोटाहेटीमा कपड़ा व्यवसाय गर्दै आउनुभएका विजेन्द्र
4: पोहोर परारको अब मेरो त पसलले 40 वर्ष पुरानो पसल हो। अब त्यसको तुलनामा हेर्दै हो भने त व्यापार व्यवस्थामा त धेरै निकै नै मन्दी नै छ। अब तपाईँले अब आफै हेरिराख्नु भएको छ, पहिलाको न्यू रोड गुचाटोल अहिले कस्तो छ। पहिला खुट्टा टेक्ने ठाउँ नहुने ठाउँमा अहिले मान्छेहरू भनेको अब यस्तो खाली खाली भएर बसिरहेका छन्।
3: आमदानीको तुलनामा खर्च बढ्दै जाँदा उपभोक्ताले चाडपर्वमा समेत खर्च कटौती गर्न थालेका छन्। यस्तै विपदका कारण आर्थिक गतिविधिमा परेको असर, व्यवसाय सञ्चालनको बढ़दो लागत र सामानको खरिद मूल्यमा आएको परिवर्तनले पनि व्यापारमा दबाव परेको उनीहरूको भनाइ छ। न्यूरोडका कम्प्युटर व्यवसायी रंजित पोदार:
5: सानतिनो ग्याजेटहरू भए पनि या ठूलो ल्यापटप व्हाटएभर जे भए पनि ती किन्नेहरूको एउटा ताती हुन्थ्यो, तर त्यो चाहिँ यसपालि चाहिँ एकदमै कम मात्रामा देखिरहेछ। भोटेकोसीदेखि लिएर जुन अहिले आइरहेछ देशमा, हिजोको दिनमा के हुन्थ्यो, पुरानो चाहिँ एउटा नयाँ लिएर जाउँ न त भन्ने कुराको एउटा ताती हुन्थ्यो, त्यो चाहिँ यसपालि एकदमै कम देखिरहेछ, न्यून देखिरहेछ।
3: दशैं नेपाली व्यवसायका लागि वर्षकै महत्वपूर्ण व्यापारिक समय मध्ये एक हो। यही अवधिमा हुने बिक्रीले धेरै व्यवसायको वार्षिक कारोबार र आमदानीमा महत्वपूर्ण योगदान पुर्याउँछ। तर चाडपर्वको समयमा बजारमा चहल पहल बढ़दैमा व्यापार पनि त्यही अनुसार बढ़छ भन्ने अवस्था यस वर्ष देखिएको छैन। व्यापारीहरू अझै पनि दशैंको मुख्य किनमेल अवधिमा ग्राहकको संख्या र बिक्री बढ़ने आशामा छन्। उपभोक्ताको क्रय शक्ति बढ़ाउने वातावरण, बजारमा सहज आपूर्ति, मूल्यमा स्थिरता र व्यवसाय मैत्री वातावरणले व्यापारलाई गरिदिन सक्ने उनीहरूको अपेक्षा छ। असन इन्द्रचोकका सुनचाँदी व्यवसायी एवं नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न साक्य।
6: मङ्सिर पुसको पनि अर्डर चाहिँ दशैंमा हुन्छ। यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचाकले भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। सुनचाँदी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो चाडबाड बिहे होइन व्रतबन्ध त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति गाँजेको छ। 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। फेरि राम्रो होला भन्ने आश पनि छ, पर्ख र हेर भन्ने अवस्थामा छ।
2: व्यवसायसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा खबरकै सिलसिला कालीको कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाडाचक र एक मानमामा गुडिरहेको गाडीमा आगलागी भएको छ। आगलागीबाट गाड़ी र यात्रुका सबै सामान जलेर नष्ट भएका छन्। गाड़ीमा रहेका 3 बालबालिका सहित 21 जना यात्रु भने सकुशल रहेका छन्। सुर्खेतबाट नागमाका लागि छुटेको VE1-4094 नम्बरको गाड़ी मानमाको उकालोमा इन्जिन तातिएपछि आगलागी भएको हो। हिजो बेलुकी पख गाड़ीमा धुवाँ देखिएपछि चालक चन्द्रदेव मगरले यात्रुलाई बाहिर निस्कन भन्नुभएको थियो। कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीका अनुसार आगलागी भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट 15 जना प्रहरीको र 4 फायर एक्सिडेन्ट सहितको टोली घटनास्थलमा पुगेको थियो। आगो निभाउने प्रयास गरिए पनि गाड़ी र यात्रुका सामान जोगाउन भने नसकेको उहाँले बताउनुभयो। काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
8: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्सन।
1: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
2: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
3: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44282 42।
4: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शरद ऋतुको नीलो आकाश, खेत र बारीका कान्लामा ढकमक्क फुलेका सयपत्री र घर घरमा दशैंको तयारी। कमेरो रातो माटो दलेर चिटिक्क पारेको घर यति बेला गाउँका डाँडा चौर र दोबाटामा पिङको चुई चुई सुनिनुपर्ने हो, तर धेरै ठाउँमा अहिले त्यो दृश्य दुर्लभ बन्दै गएको छ। दशैंमा पिङ खेल्ने चलन कहिलेदेखि शुरू भयो भन्ने स्पष्ट लिखित प्रमाण भेटिँदैन, तर खोजकर्ता एवं साहित्यकार सूर्यप्रकाश लाकाजूका अनुसार दशैं मनाउन थालिएसँगै पिङ खेल्ने परम्परा पनि विकास भएको हुन सक्छ। पिङ मनोरञ्जनको साधन मात्र होइन, स्वास्थ्यसँग पनि जोड़िएको छ। स्वास्थ्यकर्मी उज्जवल अधिकारीका अनुसार पिङ खेल्दा शरीरका विभिन्न मांसपेशी सक्रिय हुन्छन्। पिङ सामाजिक सम्बन्ध गाँस्ने माध्यम पनि थियो। सामाजिक सञ्जाल र मोबाइल नभएको समयमा गाउँका युवा युवती पिङ हालिएको चौरमा भेला हुन्थे, तर समय समय यो परम्परा ओझेल पर्दै गएको छ। बढ़दो शहरीकरण, प्रविधिको प्रभाव, वैदेशिक रोजगारीका कारण गाउँका चौरहरू रित्तिन थालेका छन्। पिङ बनाउन आवश्यक बाँस, बाबियो र सानपाटको अभाव अर्को चुनौती बनेको छ। तराई क्षेत्रमा सानपाटको लठारो प्रयोग गरेर पिङ बनाउने परम्परा पनि हराउँदै गएको छ। आउँदै दशैं, हराउँदै पिङ, आजको गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टार लिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइने प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टार सिल्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन संचालन तथा हवाई सुरक्षाका लागि स्टार लिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टार लिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेन सेनाका केही सैन्य अभियानहरू प्रभावित भएका छन्। नयाँ व्यवस्था अनुसार प्रति घण्टा 160 किलोमिटर भन्दा बढ़ी गतिमा यात्रा गर्ने उपकरणको इन्टरनेट सम्पर्क विच्छेद हुने सीमा निर्धारण गरेको बीबीसीले जनाएको छ। युक्रेनमा हिजो बेलुकासम्म सेवा आंशिक रूपमा पुनर्स्थापित भएको खबरमा उल्लेख छ। यसैबीच युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही ब्रेस्केन्स भोबले स्टार लिंकमा लगाएको प्रतिबन्ध संयोग मात्र नभई युक्रेन तथा अमेरिका बीच बढ़िरहेको राजनीतिक तनावसँग सम्बन्धित रहेको बताउनु भएको छ।
6: अब खेल खबर। चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजले भारतसँगको चौथो खेल जित्दै श्रृंखला बराबरीमा पुर्याएको छ। अब दुवै टोली बीचको पाँचौं तथा निर्णायक खेलको खेलले श्रृंखलाको विजेता टुंगो लाग्नेछ। पाँचौं खेल पर्सी शनिबार बेंगलुरूको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।
5: अब खबर संक्षेपमा। यस वर्षको मनसून हिजोदेखि नेपालबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार देशको सबै भूभागबाट मनसून बाहिरिएको हो। यसअघि असो 17 गते सुदूरपश्चिम कर्णाली लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मनसून बाहिरिएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई 2 अक्टोबरसम्म बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो। यस वर्षको मनसून औसतको आसपासमै वर्षा भएको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: गोर्खाको चुम्बुरीमा आएको विदेशी पर्यटक अलपत्र परेका छन्। भीड़ भिसा सकिन लागेको छ भने कतिलाई खर्चको अभाव पर्न थालेको छ। युकेएडको 3,40,00,000 आर्थिक सहयोगमा बनेको 246 मिटर लामो क्यान्टिलिभर पुल बुढ़ी गण्डकीले बगाएपछि चुन भ्यालीका चुनचेत र छेकम्बरका बासिन्दाले आवत जावतमा समेत समस्या भोग्नु परेको छ।
5: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स यूएई गएका नेपालले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ, तर यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदैछ। गएको वर्षको जेएनजी आन्दोलनपछि नेपालीहरूले यूएई जानका लागि प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट लिनुपर्ने अनिवार्य नियम यूएई सरकारले लगाएको थियो। प्रहरी रिपोर्ट प्रमाणीकरण समेत गर्नुपर्ने हुन्थ्यो। अबदेखि भने भिजिट भिसामा यूएई घुम्न जाने नेपालीले प्रहरी रिपोर्ट बुझाउन नपर्ने भएको छ। कामदार भिसामा जाने नेपालीले मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण गरेर बुझाउनु पर्ने नियम भने कायम रहेको छ।
6: पछिल्लो 3 वर्षमा जिल्ला प्रहरी परिसर काठमाडौँमा मात्रै मीटर ब्याज सम्बन्धी 1,485 उजुरी परेका छन्। त्यसमध्ये गम्भीर किसिमका घटना 89 अदालतमा, 35 मिलापत्रमा र अन्य कतिपयमा प्रमाण नपुगेको कतिपय छानबिनमा छन्। जबकि तराईका जिल्लामा मीटर ब्याजका समस्या धेरै रहेका खबर नयाँ पत्रिकामा छ।
5: बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्जाको ब्याजदर निकै कम छ। कम ब्याजमै ऋण पाइने भए पनि यसको माग पनि सुस्त देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाको भारित औसत ब्याजदर घटे पनि कर्जा प्रवाह भने सुस्त देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जा प्रवाह सम्बन्धी केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदन अनुसार 2083 असारमा वाणिज्य बैंकहरूको समग्र कर्जाको भारित औसत ब्याजदर 6.48% झरेको छ।
6: दशैं तिहार नजिकै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौँ उपत्यकाका निकासद्वारमा उल्लेखनीय रूपमा बढ़न थालेको छ। घटस्थापनाको दिन असोज 25 गतेदेखि 27 गतेसम्म 3 दिनमा मात्रै उपत्यकाबाट 1,87,774 जना यात्रु बाहिरिएका खबर कारोबारमा छ।
5: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 2 मन्त्रालय बीचको आपसी मतभेदका कारण बिजुलीका आम उपभोक्ता प्रभावित भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई र अर्थ मन्त्रालय बीचको आन्तरिक विवादका कारण साउन 1 गतेदेखि बिजुलीमा लागू भएको 5% मूल्य अभिवृद्धि कर भ्याट हटाउन ढिलाइ भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष 2083-84 गएको जेठ 15 ल्याएको बजेटमा बिजुलीमा पहिलो पटक भ्याट लगाउने काम भएको थियो। साउनदेखि त्यो व्यवस्था कार्यान्वयनमा आएसँगै उपभोक्ता मारमा परेका छन्। त्यसलाई हटाउनका लागि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले बिजुली महसुल घटाउन समिति नै बनाएर पहल गर्नुभएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन। कार्यान्वयनमा अब पालो उखानको
6: घाम छाउन्जेल धान सुकाउनु।
5: उखानसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि पटक।
6: नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यान पावर व्यवसायीसँग रकम लिएको आरोप।
5: गएको वर्षको चौथो त्रैमासमा नेपालको अर्थतन्त्र 4% विस्तार। विद्युत र सेवा क्षेत्रको योगदान बलियो।
6: आज बडा दशैंको 5 दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैंमा बजारमा चहलपहल बढ़े पनि व्यापारमा विगतको उत्साह नभएको व्यापारीहरूको भनाई।
5: स्टारलिंकमा नयाँ सीमा निर्धारणका कारण युक्रेनी सेनाका सैन्य अभियान प्रभावित। इन्टरनेटमा प्रतिबन्ध लगाउने अधिकार अमेरिकी सरकारसँग रहेको एलन मस्कको भनाई।
6: र चौथो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई हरायो।
5: आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
3: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
6: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन।
6: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
6: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
6: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्यूजील्यान्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 98028-53995, फोन 01-5586-559। दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दोलेगौडामा हरेक दिन पेट मुटु छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दोलेगौडा। सम्पर्क फोन नम्बर 0-65-90-369, मोबाइल 98-40-82-69-26।
8: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल बीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9840607580।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोपाइटर राजु विश्वकर्मा स्याङजा धनलक्ष्मी सुनचारी पसल शुक्लानन्दकी चार दुलेगौड़ा फोन 9811433222 शेयर धनी सदस्य सरस्वती सिग्देल शुक्ला गण्डकी चार दुलेगौड़ा प्रोपाइटर मुक्ति प्रसाद शर्मा सोनप सिसा प्लाई पसल शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855603827 प्रोपाइटर लक्ष्मी राज वाग्ले दीर्घायु फर्निचर शोरूम शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855602068 प्रोपाइटर सुजल खाँ ठकुरी भगवान सेनेटरी शुक्ला गण्डकी दुई गाछे पानी फोन 9855602675।
5: अब पद्म फार्मेसीमा छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा शुक्ला गण्डकी चार दोलेगौड़ा स्थित पद्म फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला कपाल यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला सौन्दर्य कपाल यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
11: छाला कपाल यौन तथा कुष्ठरोगको सफल उपचार
5: स्किन र कपाल परीक्षण
11: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने
5: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
11: पद्मा फार्मेसी शुक्ला गण्डकी चार दुलेगोण्डा
5: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै
11: शुक्ला गण्डकी युवा क्लबको सटरमा
5: प्रोपाइटर भीम शाह मोबाइल 9821461444।
12: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
13: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी आईएलटीएस प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ
12: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली
13: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
12: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
13: फोन गर्नुहोस् 0665905511।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: प्रोपाइटर सुजित हिराचन हिराचन किचन वेयर शुक्ला गण्डकी चार खैरेनीटार फोन 9841664647।
10: प्रोपाइटर सुजन श्रेष्ठ तीन तारा केबल ट्रक प्रणाली शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855622186।
12: प्रोपाइटर थान प्रकाश न्यौपाने गण्डकी सिसा पसल एन फर्निचर शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855633878।
10: प्रोपाइटर ईश्वर अधिकारी स्मृति फेन्सी शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855607987।
12: शेयर धनी सदस्य राजन रिमाल शुक्ला गण्डकी तीन तार।
15: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
12: होइन कति पुन मोबाइल भन्दै कराएको
15: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
12: कहाँ छ पुन मोबाइल
15: यही दुईवटामा तरकारी पसलको आदैमा छ।
16: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
17: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
16: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 88 र 98 4 48 48 00 00।

0: लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 9811909120।
3: प्रोप्राइटर सुमन सापकोटा, बाराही यूपीवीसी एन्ड आल्मुनियम, शुक्ला गण्डकी 4, गाछे पानी। फोन 9855622938।
2: प्रोप्राइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सिर्जना चोक, पोखरा। फोन 9855636504।
3: प्रोप्राइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्ला गण्डकी 4, दोलेगौड़ा। फोन 9855662055।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ, दुलेगौड़ा शपिंग सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौड़ा। फोन 9855628587।
4: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9855630982 र 9705620209।
5: TVS साथ छ हाम्रो।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्राली परिवार।
6: शुक्ला गण्डकी FM 97.6।
7: होइन होइन, म कोही मान्छे सुन्नुहोस् न, तपाईँ अरू कतिपय मान्यहरूको प्रश्न उठेको आज उहाँहरू सदन नै हुनुहुन्छ, होइन र धेरै चिज छ। त्यस कारणले गर्दा तपाईँले त्यतापट्टिको रिफ्लेक्सन चाहिँ राष्ट्रपतिले ल्याउन पाउनु भएन कि। राष्ट्रपाल त आफ्नो नयाँ तरिकाले उसले प्रश्न उठेकै दिन उसले त प्रश्नसँग विज्ञप्ति निकालिसक्यो त। अब छानबिन गर्ने भनेर भनिसकेपछि छानबिन गर्ने जस्तो कुर्नु पर्ला नि त,
8: कुरो कुरो उठाइहाल्नुको। अस्ति महेश बस्नेतजीसँग पनि मेरो अन्तर्वार्ता भएको थियो, कुराकानी भएको थियो। तपाईँ मान्ने भइसके पछाडि दुईटा तिनटा ठाउँमा पहिरो गएको छ अरे, अहिलेसम्म बाटोमा लाख पनि बजेट हाल्न सक्नु भएको छैन अरे, तपाईँ के को मान्ने भक्तपुरहरूको त्यसो भए?
7: यस्तो यस्तो यो लाजमर्दो कुरा हो क्या, यो देख्नेलाई के भन्छ नि, सुन्नेलाई भन्दा
8: पहिरो
7: सुन्नुहोस् न, पहिला मेरो सुन्नु न, प्रश्न प्रश्नमा तपाईँले सोधिसक्नुभयो त, अब त्यसमा फुलबट्टा थपेर अलिकति पन्च दिएर केही हुँदैन क्या। मेरो जवाब सुन्नु होला,
8: भन्नु न के हो
7: मेरो मेरो कुरा के हो भने, उहाँले गुन्दुको पहिरो कुरा गरेको होला, त्यो राज्य खत्री सांसद भएर गएपछि पहिरो आएको होइन, त्यो 10-11 वर्षको त्यो ठाउँमा पहिरो गएको, त्यो ठाउँका जनताको पनि जनताले के भन्छन् भनेर पहिला अलिकति लाज शरम राख्नुपर्छ क्या कसैले बोल्ने गर्दा। अनि मुख्य कुरा भने के भने, त्यो 10-11 वर्षदेखिको कोही गएको पहिरो राजीव खत्री गएपछि होइन, तर राजीव खत्री गएपछि त्यो पहिरोको बारेमा निरीक्षण भइसकेको छ। यो वर्षभित्रमा त्यो पहिरो रोकथामको कार्यक्रम हुन्छ, बर्खामा त पहिरो रोकथामको कार्यक्रम त हुँदैन होइन र, बजेट आएको हिजो अस्ति हो, दुई महिना अब बजेटको काम भएको, अब त्यसको काम यो सुन्नुहोस् न, पहिरो रोकथामको कार्यक्रम भएन भने तपाईँले मलाई एक वर्षपछि प्रश्न सोध्नु होला, त्यो प्रक्रिया त्यसलाई आकस्मिक रूपमा त्यो बजेटमा छुट्याउनु पर्ने भएर त्यो प्रक्रियामा गइसकेको छ, र दसैँ तिहार पछाडि टेन्डर भएर त्यसको काम सुरु हुन्छ, बुझ्नु भएन, त्यो बाटोमा अब त्यो बाटो मैले यति इन्डिङ गरेँ भएन भनेदेखि तपाईँले मलाई फेरि पछि प्रश्न गर्ने विषयमा।

0: सक्ने मान्नेज्यू दुईटैको सरकार भन्दै दम्ब लाएर हिँड्नु भएको छ खै के गर्नु
1: भएको छ अब उहाँको कुरा अब तपाईँ ककलले के भन्छ भन्ने कुरा मैले जवाब दिइसकेँ तपाईँलाई त्यसपछि अर्को कुरा भक्तपुरमा सम्भवत यति ठुलो बजेट भौतिक मन्त्रालय अन्तर्गतबाट इतिहासमा कहिले परेको थियो त्यो त म जान्दिनँ भौतिक मन्त्रालयबाट मात्रै सड़कका नाममा है सड़कका नाममा धुलो रही काठमाडौँ भनेर भौतिक मन्त्रालयबाट 91 करोड बजेट सूर्य विनायकमा मात्रै र मध्यपुर खिनीमा 61 करोड रुपियाँ बजेट छुटिएको छ अब यो मैले भौतिक मन्त्रालयको मात्रै कुरा गर्दैछु तपाईँलाई धुलो रहित काठमाडौँको कुरा अरू पुलहरूका कुरा करिडोरको बाटोको कुरा छोडिदिनुहोस् त्यो कुरा अब मैले यहाँ भन्दा कसैलाई मुखाभरि जवाफ दिनुपर्छ भन्ने लाग्दैन अब मुखी रहेको कुरा के भन्दाखेर कथनी र करणीमा मात्रै कुरा होइन यो कथनीको कुरा होइन यो भइसकेको कुरा भने मैले बजेटमा आएको कुरा भए अब कार्यान्वयनको चरणमा मैले गर्नुपर्ने प्रयासहरू छन् त्यो गर्ने तर फेरि पनि मैले तपाईँ मार्फत के चाहिँ भन्नुपर्ने हुन्छ भने कुनै पनि सांसदले आफ्नो क्षेत्रमा बजेट लाँदैन सांसदले बजेट लाने होइन भक्तपुरका जनताले मलाई बजेट राजीव खतले बजेट ल्याउँछ भनेर पठाएको होइन नीतिगत तहमा काम गर्न पठाएको हो तर मैले समन्वय गरेँ र यो जुन बजेट आयो त्यो राजीव खतले लगेको बजेट होइन त्यो बजेट भनेको नेपाल सरकार रासपाको सरकारले लगेको बजेट हो त्यो पनि बुझ्नुपर्छ एकचोटि मन्त्री भइसकेको मान्छे एकचोटि सांसद भइसकेको मान्छेले संघीय सांसदको भूमिका के हो भनेर बुझ्दैन भने के राजनीति गर्नु हो संघीय सांसदको भूमिका भनेको नीतिगत तहमा काम गर्ने हो राजीव खतले बजेट लाने होइन अघि जति बजेट गयो भने नि मैले त्यो रासपा सरकारले लगेको बजेट हो यति चाहिँ मैले सगर्व म रासपाको कार्यकर्ता रासपाको सांसद भएर भने तर फेरि पनि भन्छु जति बजेटहरू गएका छन् कसैले पनि भक्तपुरका जनताले कसैले नभनिदिउन् कि यो राजीव खतले ल्याएको बजेट हो भनेर भोलि कसैले पनि नभनिदिउन् किनभने
0: तर कति दावी गर्नुभएको छ भने गुन्डुमा त्यत्रो त्यो सड़क विस्तारदेखि लिएर त्यहाँको हराभरादेखि लिएर बस्तीमा चाहिँ एकदमै होइन सौहार्दता ल्याउने काम त
1: फेरि पनि तपाईँ खेमजी तपाईँ अलिकति अब सचेत पत्रकार हुनुहुन्छ तपाईँ संविधान कानून लेखेको मान्छे हुनुहुन्छ तपाईँले यसलाई अतिरञ्जित तरिकाले फेरि प्रश्न तपाईँले बनाउनु कसैले भनेको टिका टिप्पणीमा जवाफ मैले धेरै मैले दिइसके तपाईँले त अब यति भनिसके बुझ्नुपर्छ कि कुनै पनि सांसदले बजेटको लागि काम गर्दैन उसले कानून बनाउन गएको हो उसले बजेट पास गर्छ अर्थमा के अरे सदनमा के अरे बजेट पुगेन भने क्षेत्रगत तरिकाले उसले पैरवी गर्छ होइन विकास निर्माण काममा यो बजेट चाहियो भनेर पैरवी गर्छ तर दिने काम सरकारले गर्ने हो लाने काम सरकारले गर्ने हो सांसदको भूमिका केही हुँदैन यति भनेर फेरि भक्तपुरमा बजेट नपरेको भएर मैले भने म त सगर्व के भन्दै आएको छु भने रासपाको सरकारले बजेट भौतिक क्षेत्रबाटै भौतिक उसमै करिब करिब 1 अर्ब तपाईँको 50 करोड हाराहारीमा पैसा सड़कको नाममा मात्रै गएको छ भने बाँकी कुरा छोडिदिनुहोस् भनेर म भन्दैछु होइन त्यो भन्दै गर्दाखेरि म के पनि भन्दैछु भन्दाखेरि मलाई कसैले राजनीति यति बजेट ल्याएछ भनेर नभन्नुहोस् भन्नका लागि म के भन्दैछु भने किनभने हामीले राजनीतिक चेत यति चाहिँ राख्नुपर्छ कि सांसदले बजेट लाँदैन सरकारले लाने हो त्यसको लागि समन्वय गर्छ भन्ने हो र हिजोको दिनमा कति बजेट जान्थ्यो अनि ठेकेदार ठेक्का मिलाइदिन्छु भनेर कति कमिसन खान्थ्यो भन्ने कुरा अर्को प्रश्न उठ्छन् तपाईँ यो पनि ढुक्काउनुहोस् राजीव खतरीले कुनै पनि ठेकेदारमा यो विकास निर्माणका काम हुँदै गर्दा एउटा ठेकापट्टामा काहीँ सामेल हुँदैन मेरो त्यहाँ प्लटिङ पनि छैन प्लटिङमा जग्गामा प्लटिङको जग्गामा मलाई बाटो पुर्याउनु पनि छैन प्लटिङको जग्गाको मूल्य बढाउनु पनि छैन मलाई कुनै ठेकेदार छ कमिसन पनि खानु छैन यो मेरो
0: हिजोका जनप्रतिनिधिले यो काम पनि गर्थे त्यसो भए होइन राजीवजी
1: किन त्यो त प्रष्ट छ नि भक्तपुरमा मैले सदनमै भनेको छु 2021 सालमा भूमि सुधार लागू भयो ऐन जारी भएपछि लागू भक्तपुरबाट भयो र भक्तपुरमा केही माफिया जग्गा दलालीहरू यसरी निस्के कि ती चाहिँ देशभरिका गुरु बने ती गुरुहरू चाहिँ काहीँ न काहीँ त्यसपछि तिनका शाखा सन्तान बढ्दै गएर आज कुन अवस्थामा पुग्यो भन्दाखेर चाहिँ भक्तपुरमा यस्तै प्लटिङहरू गर्ने अनि त्यो प्लटिङमा बाटो सरकारी उसबाट प्लटिङमा बाटो पुर्याउने अनि बेच्ने यो किसिमको परिपाटी भक्तपुरमा जग जाएर छ तर त्यो अब अन्त्य हुन्छ किन अन्त्य हुन्छ भने प्लटिङ गरेपछि त्यो ठाउँमा मान्छे बसेपछि बाटो पुग्नुपर्छ अलग कुरा रह्यो तर प्लटिङ लाँदा लाँदै त्यो भन्दा अगाडि नै बाटो आवश्यकता भन्दा अगाडि नै बाटो पुर्याउने काम चाहिँ गलत हो जहाँ आवश्यकता छ त्यहाँ बाटो नपुग्ने जहाँ बाटो खोल्नुपर्छ त्यहाँ नखोल्ने होइन अनि प्लटिङ भएको ठाउँमा चाहिँ आफ्नो प्लटिङ भएको ठाउँमा चाहिँ पुर्याइहाल्ने बाटो त्यो परिपाटीको चाहिँ अन्त्य अब भक्तपुरमा भयो हुन्छ।
0: राजदूतको सुनवाई पनि व्यापक हुँदैछ, यो सुनवाई प्रक्रियामा चाहिँ केही मिसअन्डरस्ट्यान्डिङ भइरहेको हो राजीवजी? अहिले
1: सुनवाई भएको भन्दा पनि सुनवाई त करिब करिब सकियो, एउटा एउटा जापानको प्रसङ्ग, जापानको विषय बाहेक अरू विषयहरू
0: लेना दिन भएकै हो,
1: जापानको लेना दिन भन्दा नि यस्तो हो, तपाईँलाई अब भनौँ तेह्रवटा मध्ये अमेरिका, चीन, भारत, बेलायत, जर्मन, इजरायल, ओमान, कोरिया, स्पेन र श्रीलङ्काको सन्दर्भमा अनुमोदन भइसक्यो आज, होइन हिजो हिजो अनुमोदन भइसक्यो। त्यसै गरी अस्वीकृत गरिएको छ साउदी अरब र मलेसिया, मलेसियाको सन्दर्भमा र जापानको सन्दर्भमा चाहिँ उहाँको कागजात त्यहाँ विदा, सार्वजनिक विदा भएकै कारणले आउन समय लाग्ने भएको भनेर परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रको आधारमा तत्काललाई स्थगन गरिएको।
0: ए भनेपछि अहिले राजदूतमा सिफारिस सबै व्यक्तिहरू चाहिँ सक्षम छन्, त्यसो भए कन्ट्रोभर्सी छ कि छैन कसैको विषयमा?
1: त्यही त अस्वीकृत भनेको त तपाईँको त्यही भएर त अस्वीकृत
0: भयो, साउदी र मलेसियाको,
1: साउदी अरब र मलेसियाको सन्दर्भमा। अब यो विषय पनि तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, रासपाको सरकारले गरेको सिफारिस, रासपा अर्कै सांसदको बहुमत भएको सुनवाई समितिबाट उजुरी परिसकिसकेको आधारमा गरेको निर्णय भनिसकिसकेपछि कहिलेकाहीँ सरकारले गल्ती गरेको होइन कि कहिलेकाहीँ काम गर्दै जाँदाखेरि गलत मान्छेहरू पर्दै गरेको र प्रश्न उठिसकिसकेपछि यस्तो उच्च पदस्थ पद जहाँ चाहिँ निष्कलङ्क मान्छे हुनुपर्छ भन्ने उठेको विषयमा यति, यो पनि एउटा सायद इतिहास होला, यो पनि तपाईँ हामीले बुझ्नुपर्ने कुरा हो। यो पनि
0: राजीवी विजयादशमीको हामी केही चरणमा छौँ, जाँदा जाँदै के छ यहाँको भन्नु शुभकामना अन्तिममा?
1: हस्, म पनि सम्पूर्ण श्रोताहरूलाई बडा दशैँको, विजय दशमी त म भन्दिनँ किनभने बडा दशैँ भन्ने गरेको छु, विजय दशमी भनेको चाहिँ दशैँको एक दिन हुन्छ, त्यो एउटा दिन हो। बडा दशैँ भनेपछि समग्र हाम्रो महान दशैँ हो, त्यसकारण प्रत्येक दिनको अर्थ छ, प्रत्येक दिनको महत्व छ। त्यसैले बडा दशैँ र दीपावली पनि भन्दिनँ म, दीपावली एक दिन हो, शुभ तिहारको पनि सबैजनालाई शुभकामना भन्न चाहन्छु।
0: हस्, धन्यवाद, नमस्कार राजुजी।
1: हस् हस् धेरै
0: धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हुनुहुन्छ।
2: घरको स्टार हिमस्टार, यो दशैं तिहार आफ्नो घरलाई हिमस्टारको प्रोडक्टले सजाउनुहोस् र साथमा अफरहरूको फाइदा उठाउनुहोस्। अब प्रोडक्ट खरिदमा पाउनुहुनेछ 30% सम्मको क्याशब्याक, 0% ईएमआई र एक्सचेन्जको सुविधा, शर्तहरू लागू हुनेछन्। घरको हाँसो, परिवारको रमाइलो,

0: sweet home.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: आदरणीय श्रोता, हामी यतिखेर पालिका बहसमा छौं र पालिका बहसमा हामीसँग हुनुहुन्छ तनहुको म्यादे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा यहाँलाई स्वागत छ। नमस्कार बालकृष्णजी। नमस्कार, पालिका बहसमा यहाँलाई स्वागत छ।
4: नमस्कार, नमस्कार।
3: अब म्यादे गाउँपालिकाको थोरै परिचय दिँदाखेरि तपाईँहरू जनप्रतिनिधिका रूपमा आइसके पछाडि चाहिँ के परिवर्तन भयो शुरूमा?
4: म्यादे गाउँपालिका तनहुँको 10 वटा स्थानीय तह मध्ये एउटा स्थानीय तह हो। राज्य पुनर्संरचना हुँदाखेरि यो साबिक 3 गाउँपालिका जामुने, मनपाङ र छाङ मिलेर यो गाउँपालिका बनेको हो। यसको क्षेत्रफल 115 वर्ग किलोमिटर छ। यहाँ खास गरेर 25,000 जनसंख्याहरू छ। यहाँको जनसंख्याको बनोट चाहिँ खास गरेर जनजाति, ब्राह्मण, क्षेत्री लगायत दलितको बसोबास बाहुल्यता छ। यो 7 वडामा चाहिँ छ, यसको भौगोलिक अवस्था 7 वडामा छ। खास गरेर यो गाउँपालिका बन्नुभन्दा पहिला यो स्रोत र साधनहरूको अलिकति संकुचित थियो। हामीले यो बनिसकेपछि यो गाउँपालिकाको विभिन्न किसिमका योजनाहरू निर्माण गरे, जस्तै मानवीय विकासको कुरा छ, भौतिक पूर्वाधारको विकासको कुरा छ, होइन, अरू विकास निर्माणहरू, स्वास्थ्य शिक्षा लगायतका थुप्रै कुराहरूलाई हामीले निर्गत निर्णय गरेरै त्यो विकास निर्माणको काम अगाडि बढाएका थियौँ।
3: तपाईँले त विपन्न आवास निर्माण पनि गराउनु भएको छ त्यहाँ, होइन, नागरिकको सुरक्षा कार्यक्रम पनि छ, यो के हो अलिकति बताउनुहोस् न?
4: अब यो चाहिँ खास गरेर यो सामाजिक सुरक्षा कोष भनेको यो सरकारले खास गरेर यो अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरू, खास गरेर एकदम गरिब विपन्न मजदुरहरूको लागि, संरक्षणको लागि गरेको यो कार्यक्रम हो। अब खास गरेर नेपालमा धेरै स्थानीय तहमा यो सञ्चालन छैन। हाम्रो गण्डकी प्रदेशमा हामी 2 नम्बरमा हो। यो आधी खोलाले पहिला गरेको थियो, त्यसपछि हामीले यो 100 खास गरेर यो विपन्न नागरिकहरू, जो दैनिक मजदुरहरू गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ हामीले त्यसमा आबद्धता गराएको छौँ। गाउँपालिकाले पनि केही रकमहरू हाल्छ र उहाँहरूले पनि आफूले केही रकमहरू त्यसमा राख्नुहुन्छ र केही वर्षपछि, 10-15 वर्षपछि त्यसलाई नियमित एकमुष्ट चाहिँ अनुदान पनि दिन सकिन्छ र वार्षिक रूपमा पनि त्यसलाई दिन सकिने व्यवस्था छ। एउटा कुरा यो। अर्को, हामी यो, म त पहिलाको पनि उपाध्यक्ष हो, 2074 पनि, अनि पछिल्लो समयमा आइसकेपछि हामीले यो 5 वर्षभित्र करिब 60 चाहिँ विपन्न, गरिब र विपन्नहरूको लागि आवास निर्माण गरेर हस्तान्तरण गर्ने भन्ने हाम्रो त्यो वाचा पत्रमै हामीले उल्लेख गरेका थियौँ निर्वाचनको सन्दर्भमा। त्यही आधारमा हामीले 5 वर्षसम्म यो खास गरेर यो गाउँपालिकाले चाहिँ यो 60 घरहरू निर्माण गरेर हामीले ती जनताहरूलाई चाहिँ हस्तान्तरण गरिसकेका।
3: अब यो कस्तो छ भने नि, कृषिमा पनि यहाँले अनुदानहरू दिनुभएको छ, सब्सिडी दिनुभएको छ, किसानहरू कतिको हर्षित छन्, कृषिमा कुन कुन कुरामा चाहिँ तपाईँहरूले चाहिँ सहजीकरण गर्नुभएको छ कृषकहरूलाई?
4: खास गरेर हाम्रो गाउँपालिकाको अब आर्थिक गतिविधिको चाहिँ विस्तार गर्नको लागि महत्वपूर्ण भूमिका भनेकै अब कृषि क्षेत्र हो। यहाँ ठूलो बजारहरू, अरू औद्योगिक कल कारखानाहरू राख्ने सम्भावना नभएको हुनाले हामीले कृषिमै प्राथमिकता दिएर चाहिँ त्यसलाई अगाडि बढाउनु पर्छ भनेर कृषिमा नि खास गरेर अब यो तल बिसीको भेट हाम्रो फाँट पनि छ अलिकति।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी मंगसिर दोस्रो साता हुने भारत भ्रमणका लागि काठमाण्डु र नयाँ दिल्लीमा तयारी शुरू भएको छ। गत 13 चैतमा सरकारको नेतृत्व सम्हालिएता प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हुन लागेको हो। उच्च कूटनीतिक स्रोतका अनुसार भारत भ्रमणको मिति तय हुन भने बाँकी छ। केही भारतीय र नेपाली संचार माध्यमले शाहले 23 देखि 25 नोभेम्बर 7 देखि 9 मंगसिरमा भारत भ्रमण गर्ने समाचार प्रकाशित गरे पनि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भ्रमणको मिति निश्चित भइ नसकेको बताएका छन्। स्रोतका अनुसार शाहको भारत भ्रमण 3 दिनको हुनेछ भने दिल्ली बाहिर जाने सम्भावना कम छ। भ्रमणका क्रममा शाहले भारतीय समकक्षी नरेन्द्र मोदी र अन्य वरिष्ठ भारतीय मन्त्रीहरूसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ। दुवै पक्षबीच विभिन्न सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूको भनाई छ। प्रधानमन्त्री शाह असोज दोस्रो साता संयुक्त राष्ट्रको 81 महासभामा सहभागी हुन न्यूयोर्क जानुभएको थियो। गत 13 चैतमा पदभार सम्हालिएता उहाँको यो पहिलो विदेश भ्रमण थियो। परराष्ट्र मन्त्री शिशिर खनाल पनि महासभामा सहभागी हुनुभएको थियो। महासभामा सहभागी भएर फर्किएपछि खनालले उपयुक्त समयमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउनु भएको थियो। दुवै पक्षले शाहको भ्रमणलाई फलदायी र परिणाममुखी बनाउन चाहेको उहाँको भनाई थियो। प्रधानमन्त्रीको शपथ लिए लगत्तै शाहलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले अनुकूल समयमा भारत भ्रमण गर्न निम्तो दिनुभएको थियो। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुई राजदूत संसदीय चुनाव समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएको खबर छ। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चोडामणि खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसायी संघको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उहाँले मान्नु भएको थिएन। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाब चित्तबुद्ध नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसैगरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको, विवादास्पद गाड़ी प्रयोग गरेको, विभिन्न संस्थाको आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनवाई समितिले 15 सदस्यीय पूर्ण बैठकबाट दुवैको नाम सर्वसम्मतिले अस्वीकृत गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिए पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। समितिबाट भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद माछी राणा, कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंका लागि मञ्चला कुमारी झाको नाम अनुमोदन भएको छ। त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत विज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट थप प्रमाण तथा पालिका संघको संलग्नताबारे स्पष्टता मागिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनीतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यहरूको मतदानमा आधारित प्रारम्भिक मतदानलाई 40% भार अङ्क छुट्याइएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका नगरपालिका र उपमहानगरपालिकाका मेयर उपमेयर तथा वडा अध्यक्षका साथै महानगरपालिका मेयर उपमेयर वडा अध्यक्ष र वडा सदस्य पदका हकमा अधिकतम 15% विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यदि कुनै असाधारण परिस्थिति सिर्जना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईटै बहुमतबाट अनुमोदन गराउनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। यस प्रक्रियामा क्याण्डिडेट क्लब, लिडरशिप एकाडेमी र प्रारम्भिक चुनावको अर्को प्रारूप अनिवार्य रहनेछ। बड़ा दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भगवानीको नौ रूपमध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्तशती, चण्डी, श्रीमदेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी सहितका देवी दुर्गाका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भीड़ लागेको छ। गोर्खाको मनोकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्दवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ। नागरिक प्रथम अभियान शुक्ला गण्डकीले सार्वजनिक विद्यालयमा गैर कानूनी शुल्क असुली र बाध्यकारी होस्टल नियम खारिज गर्न माग गर्दै शुक्ला गण्डकी नगरपालिकाको ध्यान आकर्षण गराएको छ। अभियानका संयोजक जनार्दन वियोगीले प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई ध्यान आकर्षण पत्र हस्तान्तरण गरेको हो। पूर्ण निशुल्क शिक्षाको अक्षरांश कार्यान्वयन, बाध्यकारी छ महिने होस्टेल नियमको तत्काल खारेजी, होस्टेल अवधिको अधिकतम सीमा निर्धारण, नियमित अनुगमन र कार्यवाही लगायतका विषयमा ध्यान आकर्षण गराएको वियोगीले बताउनुभयो। ध्यान आकर्षण पत्र बुझ्दै भूषालले सरकारवालालाई राखेर यस विषयमा थप बुझेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। पोखरामा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने कार्यविरूद्ध प्रहरीले कड़ा कार्यवाही शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका इकाईबाट 365 दिने कार्ययोजना अनुसार यो अभियान चलाइएको हो। समाजमा आतंक पार्ने र शान्ति सुव्यवस्था खलल पार्ने गतिविधि बढ़ेको जनगुनासो आएपछि यो कदम चालिएको हो। कास्की जिल्लाका विभिन्न स्थानमा गरिएको चेक जाँचका क्रममा स्वरूप परिवर्तन गरी आगोको झिल्का निकालेर हल्ला मच्याउने चालकहरू कार्यवाहीमा परेका छन्। सड़कमा मोटरसाइकल उडाउँदै उच्छृंखल गतिविधि गर्ने र शान्ति खलल पार्ने चालकलाई नियन्त्रणमा लिई कानूनी कार्यवाही अगाडि बढ़ाइएको छ। हालसम्म यो अभियान अन्तर्गत 36 मानिस र 898 मोटरसाइकल नियन्त्रणमा लिएका छन्। मोडिफाई कार्य गर्ने गराउने 36 मध्ये 29 सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कार्यवाही गरिएको छ। अन्यलाई सम्झाएर परिवारको जिम्मा लगाइएको छ। उत्तरी गोर्खा भेग जाने ट्रेकिङको मौसम भएकाले धार्चे गाउँपालिकाको यारु खोलादेखि दोवानसम्म ठूला साना होटलहरू तयारी अवस्थामा थिए। नजिकै गरेको दशैंसँगै पर्यटक आउने मौसम भएकाले होटल व्यवसायहरू उत्साहित थिए। दशैं मनाउँदै पर्यटकलाई स्वागत गर्ने अनि राम्रो आमदानी गर्ने तयारीमा थिए, तर आइतबार बिहान बुढी गण्डकीमा आएको बाढ़ीले दशैं मनाउँदै आमदानी गर्ने सपना चुनाइदिएको छ। बाढ़ीले वार्ड नम्बर 1 रहेका होटल र घरहरू बगाएपछि स्थानीयहरू राहतको भरमा बस्नुपर्ने विपद आइपरेको छ। यो बाढ़ीबाट सबभन्दा बढ़ी प्रभावित भएको वडा हो। पर्यटक आउने बेला भएकोले होटलहरू तयारी अवस्थामा थिए। ट्रेकिङमा आउने पर्यटकबाट राम्रो आमदानी हुने बेला पनि यही हो। आमदानी गर्दै दशैं मनाउने तयारी थियो। वडा अध्यक्ष रामसिंह गुरूङले टेलिफोनमा भन्नुभयो, बाढ़ीले घर होटल सबै बगायो। 2 दर्जन भन्दा बढ़ी होटल थिए, तीमध्ये ट्रेकिङमा जाने पर्यटक बस्ने स्तरीय होटलहरू पनि थिए। करोड़ौंको क्षति भयो, आमदानीको बाटो पनि बन्द भयो। बाढ़ीले त्यो क्षेत्रका 5 पुल बगाएको छ। झोलुङ्गे 4 र मोटेबल पुल 1 बगाएपछि वारिपारीको करिब 1000 जनसंख्या प्रभावित भएको गुरूङले बताउनुभयो। पर्यटकीय मार्ग खोल्न र वारिपारी आयोजित गर्न पुल चाहिएको छ। उहाँले भन्नुभयो, 4 ठाउँमा सड़क बिग्रिएको छ। उत्तरी गोर्खा जाने पर्यटकीय मार्ग अवरूद्ध भएको छ। बुढी गण्डकी बाढ़ी कारण उत्तरी गोर्खा करिब 5000 घर विद्युतविहीन बनेका छन्। चुनमुब्री गाउँपालिका 6 उङलिङ खोलातर्फबाट बुढी गण्डकीमा आएको बाढ़ीले पालिका नम्बर 3 जगत स्थित सिद्धिवास उइया लघु जलविद्युत आयोजना बगाएको हो। बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुनमुब्री गाउँपालिका नम्बर 3 र वार्ड नम्बर 6 विद्युत अवरूद्ध बनेको हो। भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न भएको आरोपमा 24 जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन विभागका अनुसार नेपाल बसाई शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र आफूले प्राप्त गरेको भिसाले भिसाको उद्देश्य विपरीत कार्य गरेको भन्दै उनीहरूलाई निष्कासन गरिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङले अनुसन्धान तथा कार्यवाहीका लागि असोज 23 गते विभागमा उपस्थित गराएका उनीहरूको भिसा रद्द गरी निष्कासन गरिएको विभागले जनाएको छ। फ्लाइ दुबईले यसोजको 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाको लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 सम्मलाई बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायलाई थप विश्वस्त तुल्याएको हो। फ्लाई नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। उहाँले भन्नुभयो, आगामी वर्षसम्मका लागि बुकिङ खुल्ला भएपछि उडान नियमित संचालन हुनेमा विश्वास थप बढ़ेको छ। यो पोखराका पर्यटन व्यवसाय लगायत सबैका लागि सुखद विषय हो। चाडबाडको समय भएकाले दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जानेको संख्या केही कम रहेको छ। चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ने पर्यटन व्यवसाय श्रेष्ठले बताउनुभयो। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँले फ्लाई दुबईको उडानलाई सफल बनाउन सबै पक्षको सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतले असोज 7 गते यता मौसम खराबीका कारण फ्लाई दुबईको एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको बताउनुभयो। फ्लाई दुबईको उडान तालिका अनुसार जहाज हरेक दिन साँझ 6:15 बजे पोखरा अवतरण र साँझ 7:15 बजे दुबई प्रस्थान गर्दै आएको छ। पछिल्लो समय नारायणघाट बुटोल सड़क खण्डमा दुर्घटना बढ़ेको छ। सड़क विस्तारको काम सकिएर बाटो चिल्लो भएसँगै दैनिक जसो दुर्घटना भइरहेको छ। चालू आर्थिक वर्षको 3 महिना सकिने लाग्दा नवलपुरमा मात्र 90 वटा सवारी दुर्घटना भएको छ। यी दुर्घटनामा 19 जनाको मृत्यु भएको छ, 150 जना घाइते भएका छन्। घाइतेमध्ये 24 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 107 वटा दुर्घटनामा 65 जनाको ज्यान गएको थियो। 104 जना घाइते हुँदा 60 जना गम्भीर घाइते भएका थिए। सड़क विस्तार पछि तीव्र गति, लेन अनुशासनको उल्लंघन, जथाभावी ठाउँबाट बाटो काट्ने प्रविधि, पुराना सवारी साधनको प्रयोग र ओभरटेकका कारण दुर्घटना बढ़ेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। पोखरा महानगरपालिका 3 नदीपुर स्थित एक मासु पसलमा ग्यास चुहेर आग लागि हुँदा करिब 2 लाख रूपियाँ बराबरको क्षति भएको छ। बर्दिया घरबै हाल नदीपुर बस्दै आएका 55 वर्षीय लहरी चौधरीले सञ्चालन गरेको गुरूङ सेती फ्रेस हाउसमा मासु पेल्ने क्रममा ग्यास लिक भई आग लागि भएको प्रहरीले जनाएको छ। बागलुङको ताराखोला गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको प्रभु ब्याङ्कको ताराखोला शाखा बाढ़ीका कारण विस्थापित भएपछि सेवाग्राही मारमा परेका छन्। असोज 9 देखि 11 गतिसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ीले बैंक रहेको भवन जोखिममा परेपछि बागलुङको ताराखोलामा प्रभु ब्याङ्कको सेवा प्रभावित भएको हो। ताराखोलामा बाढ़ी पहिरोबाट 3 जनाको मृत्यु भएको थियो भने ठूलो भौतिक क्षति भएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकाले बताउनुभयो। बैंक स्थापित भएपछि सेवाग्राही मर्कामा परेको उहाँको भनाई छ। अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियामा डडेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवा र तुवालोले दक्षिण पूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन्। सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले 3 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। रोइटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा 1 घण्टाको पीएम 2.5 मापन र मापन 284 माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो। यो स्तर सिंगापुरको राष्ट्रिय वातावरण निकायले तोकेको अत्यन्तै उच्च श्रेणीमा परेको हो। हालको तुवालुको अवधिमा पहिलो पटक प्रदूषण उक्त श्रेणीमा पुगेको हो। स्पेस एक्सका मालिक एलन मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा लगाइनी प्रतिबन्धको निर्णय अमेरिकी सरकारको अधिकार क्षेत्रभित्र पर्ने बताउनु भएको छ। मस्कका अनुसार अमेरिकी सरकारको सैन्य संचार सेवा स्टारशील्डमा गति वा प्रयोग सम्बन्धी सीमा निर्धारण गर्ने अधिकार अमेरिकी सेनासँग रहेको र अन्तिम निर्णय राष्ट्रपतिले गर्ने व्यवस्था छ। युक्रेनले सैन्य ड्रोन सञ्चालन तथा हवाई सुरक्षाका लागि स्टारलिंक इन्टरनेट सेवाको प्रयोग गर्दै आएको छ, तर गएको मंगलबार राति स्टारलिंकमा लगाएको नयाँ गति सीमाका कारण युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन्। चौथो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 24 रनले पराजित गरेको छ। हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हिजो वेस्ट इण्डिजले दिएको 248 रनको लक्ष्य पछ्याएको भारत 19 ओभर 3 बलमा 223 रनमा समेटियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 247 रन बनाएको थियो। वेस्ट इण्डिजका कप्तान साई होपले आक्रामक ब्याटिङ गर्दै 50 बलमा अभिजित 102 रन बनाएको जनाएको छ। उहाँले 9 छक्का र 4 चौका प्रहार गर्नुभयो। सेरफियन रदरफोर्डले पनि 26 बलमा अभिजित 49 रन जोड्नुभयो। त्यस्तै सिम रोन हेटमायरले 12 बलमा 33 तथा रोबमन पायोलले 17 बलमा 24 रन बनाएको जनाइएको छ। हामीलाई जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 065414378, इमेल newsshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार,
4: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4 दुलेगौड़ा परिवार।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर सुभाष चन्द्र गिरी न्यू होम डेकोर एन्ड डेकोरेशन शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार हेल्प पोस्ट चोक नजिकै फोन 9856206630
12: प्रोपाइटर केशर बहादुर तिमसेना तिमसेना फेस हाउस शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856006730
3: प्रोपाइटर कमल चन्द्र लम्साल लम्साल होटल एन्ड लज शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9841195442
12: प्रोपाइटर राजेन्द्र पौडेल सुलभ मोबाइल एन्ड एसेसरिज शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9843623111
3: प्रोपाइटर दिनेश घिमिरे चण्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9856062099
0: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व बडा दशैं दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: शाखा प्रबन्धक शम्भु पौडेल रिलायबल नेपाल लाइफ इन्सुरेन्स शुक्ला गण्डकी चार दुलेगौड़ा शाखा परिवार मोबाइल 9852174231
0: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौड़ा शाखा परिवार शुक्ला गण्डकी चार दुलेगौड़ा फोन नम्बर 0658414457
13: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
14: किन आमा के भएर
13: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
14: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
3: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
0: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भव
3: मोबाइल 9856043952 र 9806656586
15: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौड़ा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0654141442 प्रोपाइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुलेगौड़ा तनाव सेवा हस्पिटलको पारिपट्टी 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 9857

0: सक्नुहोला।
1: छाला, कपाल, यौन तथा कुष्ठ रोगको सफल उपचार,
0: स्किन र कपाल परीक्षण,
1: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
0: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्
1: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4, दुलेगोण्डा,
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
1: शुक्ला गण्डकी युवा क्लबको सटरमा,
0: प्रोप्राइटर भीम शाह, मोबाइल 98271 64444।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्पोस्ट चोक, मोबाइल 9814702223।
2: प्रोपाइटर सुजन सुवेदी, केक टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9761636456 र 9816662609। टिकटक केक टाउन बेकरी क्याफे।
4: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9840606289।
5: प्रोपाइटर ऋषि आचार्य, ह्याप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल नम्बर 9846064276।
6: प्रोपाइटर मनराज गुरुङ, कृष्णी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा, मोबाइल 9811764131।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
8: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
10: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
11: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
10: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
11: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
10: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
11: फोन गर्नुहोस् 0635905511।
12: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर पम्फा लालचन्द, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल्दा। फोन 0635704634।
10: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरिनी टार। फोन 9846061849।
3: प्रोपाइटर मिन बहादुर सुनार, ओम एम आबुसर सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल। फोन 9846069246।
10: प्रोपाइटर रघुनाथ पौडेल, रसु बेबिल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9856065577।
3: प्रोपाइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 9560209।
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायत

0: रोजन आजीवन सदस्य समितिका पदाधिकारी एवं सदस्य साधकहरू शुभेच्छुक आफन्तजन आमा बुबा दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग युक्त शुक्ला गण्डकी रोग मुक्त शुक्ला गण्डकी नियमित रूपमा योगमा जुटौं, निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं। अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जलि नगर योग समिति शुक्ला गण्डकी परिवार।
2: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: शुक्लागंधकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्लागंधकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि वर्षा हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ। आज मिति 2083 साल असोज महिनाको 29 गते बिहिबार, यसपछि 2026 अक्टोबर पन्ध्र तारिक सकेसम्म 1948 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 6:04 भयो, सूर्यास्त 5:36 हुनेछ। आज आश्विन शुक्ल पक्षको पञ्चमी तिथि, ग्रामीण महिला दिवस र विश्व हात धुने दिवस। कार्यक्रम श्रोताहरूले दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:05 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 शुक्लागण्डकी समाचार, 6:30 कार्यकारण, 6:30 नेपाली भाषा, 7:20 शुक्लागण्डकी समाचार, 7:30 राष्ट्रिय गीत संगीतहरू, 7:30 कार्यक्रम सुखद बिहानी, 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10 काम विशेषको भाका, 10:00-10:15 शुक्ला गण्डकी समाचार, 10:00-12:00 अहिले शुक्ला गण्डकी, 12:00-12:15 नेपाल खबर, 12:15-1:00 नेपाली संगीतहरू, 1:00-1:30 लोकगीत संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 मातानी गीत संगीत, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोकसोतादी, 6:00-7:00 नेपाल दर्पण, 7:00-7:00 हिन्दी भाषा राष्ट्रिय गीत संगीतहरू, 7:00-7:30 कमल भाषा कार्यक्रम, 7:00-8:00 6:00-6:30 नेपाल दर्पण, 6:00-7:00 हिन्दी भाषा राष्ट्रिय गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:00-8:00 गीत संगीतहरू, 8:00-8:30 कुमार भाषा कार्यक्रम, 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ पख, 9:10 गीत संगीतहरू, 10:10 शुक्ला गण्डकी समाचार, 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:00-5:00 हाम्रा कार्यक्रमहरू पुनः प्रस्ताउने गर्दछन्। यसलाई जुनभरि प्रस्ताउने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, यो जानकारी पश्चात दुनिया पार गरेको सुपालको राशिफलको राशिफल स्वागत गरौं। मेष राशिबाट, मेष राशिमा छे चुचे चोलाली लुले लुवा, अवसरका लागि केही त्याग्नुपर्ने समय छ। तत्काल ठूलो लाभ नदेखे पनि भविष्यका लागि गरिएको श्रमले राम्रो प्रतिफल दिनेछ। कामको चाप अत्याधिक बन्नाले शारीरिक थकान र कमजोरीहरू महसुस हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर रहनेछ भने पछिन परिस्थितिसँग सम्झौता गर्नुपर्ने बाध्यतात्मक अवस्था हुन सक्छ। पर्यटन गर्दा व्यवहार र व्यवसायमा सुस्पष्ट सफलता मिल्नेछ। आज नयाँ स्रोतहरू बढ्ने फेला पर्नेछन् भने बहुतै साधनहरू जुट्नाले आमदानीमा वृद्धि हुनेछ। पेसा व्यवहार प्रेम सम्बन्धमा अझ प्रगाढ बन्नुका साथै आतिथ्य सत्कार प्राप्त हुनेछ। अनुकूल परिस्थिति बीच पनि विलासी वस्तुहरूमा खर्च पर्न सक्ने हुँदा आफन्तसँगको व्यवहारमा विशेष सावधानी अपनाउनु होला। मिथुन राशि नमाक्ष टाकेको रङ्ग छकेको हो। स्वास्थ्यले पूर्ण साथ दिनेछ र काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ। आफ्नो पुरुषार्थी र क्षमताले समाजमा विशिष्ट पहिचान बनाउन सकिनेछ। चुनौतीहरूले पञ्चाउँदै प्रतिस्पर्धामा सहज विजय प्राप्त हुनेछ। भौतिक साधनहरू जुट्नाले दिगो प्रकृतिका कार्यहरू अगाडि बढाउन सकिनेछ। बुद्धिको सही उपयोग गर्दा पुराना उपलब्धिहरू जोगाउन सफल भइनेछ। शुभचिन्तकहरूको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ। तपाईँहरूको लगनशीलताले आगामी दिनमा ठूलो उपलब्धि दिलाउनेछ भने पढाइ लेखाइमा पनि प्रगति हुनेछ। सेवामूलक कामबाट धन लाभ हुनेछ र बौद्धिक प्रतिस्पर्धामा विजय हासिल हुनेछ। नयाँ लक्ष्य र दिगो फाइदा हुने कामको थालनी गर्न यो समय उत्तम रहनेछ। गोजनको सुझाव र सन्तानको साथले विशेष लाभ गराउनेछ। सिंह राशि हतारमा गरिएका निर्णयहरूले समस्या निम्ताउने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनु होला। अनावश्यक व्यक्तिहरूसँगको संगतबाट टाढै रहनु पर्नेछ। दैनिक कार्य सम्पादित भए पनि पारिवारिक मतभेद केही अवरोध सिर्जना गर्न सक्छ। निर्णायक मोडहरूमा दुविधा उत्पन्न हुनेछ। दुविधा उत्पन्न हुन सक्ने भएकाले कुनै पनि महत्वाकांक्षी योजनाहरू सार्वजनिक नगर्नु बुद्धिमानी हुनेछ। कन्या राशि, कन्या राशिमा छैटो प्रपेपु सर र छपेको
विभिन्न किसिमका कुराहरू प्राप्त हुने र सहयोगीहरूको गतिलो साथ पाइनेछ। रोकिएका सम्पूर्ण कामहरू बन्नका साथै नयाँ कामको थालनी गर्ने समय छ। उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ भने प्रतिद्वन्दीहरू स्वतः प्रास्त हुनेछन्। आफ्नो कर्मको उचित प्रतिफल पाइनुका साथै पुरुषार्थले समाजमा तपाईँहरूको प्रतिष्ठा अझ उच्च बनाउनेछ। आत्मीय बानीले बन्दै गरेका कामहरू बिग्रन सक्छ र हतारमा आएको रकम अवसरहरू समेत घुम्ने खतरा छ। बोलीको गलत अर्थ लाग्नाले अर्थ लगाइने सक्ने समय भएकाले आफ्नो कुरा राख्दा विशेष विचार पुर्याउनुहोला। नयाँ जिम्मेवारहरू थपिए पनि सफलताका लागि कडा परिश्रम गर्नुपर्नेछ। सृजनात्मक र लेखन क्षेत्रबाट पनि राम्रो ख्याति र सफलता कमाउन सकिनेछ। वृश्चिक राशि विश्लेषण महासेतो नानिनु नेनु या यो पहिलेको सफलताले तपाईँलाई थप महत्वाकांक्षा र ठूलो अवसरहरू ल्याउनेछ तर बदलिँदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि परिने सम्भावना पनि छ। केही वस्तुहरू केही कठोर निर्णयहरू गर्नुपर्ने छ भने टाढिएका आफन्तहरू नजिकिनेछन्। भेटघाटा खानपानमा समय रमाइलो बित्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। यद्यपि अल्छी गर्ने बानी त्याग्नुपर्नेछ। धनुराशि धनराशिमा चाहिँ यो भवि बुध पारवे आकस्मिक कार्यले गर्दा नमस्ते खर्चहरू बढ्न सक्छ। सञ्चित रकममा समेत अरूलाई सापरी दिनुपर्ने अवस्था हुन सक्छ। परिवर्तनबाट केही समय चालिनुपर्ने बाध्यता हुन सक्छ। अर्थ अभाव खट्किए पनि आवश्यक पर्दा सरसफल कर्ज मार्फत काम बन्नेछ। विदेश भ्रमणको पर्यटन पनिहरूका लागि यो समय अनुकूल रहनेछ। मकर राशिमा जेखेको गाई तपाईँको कडा मेहनतको उच्च सकारात्मक परिणाम प्राप्त हुनेछ। तार्किक काम गर्दै मन केतन आर्जन गर्न सकिनेछ र प्रतिस्पर्धाले मनमा प्रफुल्लित पार्नेछ। थोरै लगानीबाट पनि धेरै नाफा कमाउन सकिनेछ भने विभिन्न भौतिक साधनहरू जोड्नुका साथै आमदानीका नयाँ स्रोतहरू समेत फेला पर्नेछन् भने दिगो फाइदा हुनेछ। कुम्भ राशिमा दुर्गेको साथी सुशी शोध नयाँ कार्यको बलियो जग बसाल्ने यो उत्कृष्ट समय हो। कामको सिलसिलामा उच्च पदस्थ तथा प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। घुमेको स्थान पुनः प्राप्त हुनुका साथै समाजमा तपाईँहरूको प्रभाव र वचस्व बन्नेछ। दुर्गेको कार्य दोहोऱ्याएर पर्यटन गर्दा सफल हुनेछ भने व्यापारबाट मनोज्ञ आर्थिक लाभ लिन सकिनेछ। अन्तिममा मीन राशिमा दिदुथ जङ्ग दिदु चर्ची सामाजिक तथा लोकहितका लागि विशेष रुचि बनेछ। समाजमा तपाईँको तारिफ हुनेछ। प्रतिष्ठित र भल आदमी व्यक्तिहरूको सहयोगले सहजै आफ्नो लक्ष्यमा हासिल गर्न सकिनेछ। पुरानो मित्रता प्रेम सम्बन्धमा परिणत हुने सम्भावना छ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो प्रकृतिका ठूला कामहरूको थालनी गर्ने यो उपयुक्त अवसर हो। राशिफलमा जस्तो भन्दा तपाईँ भाग्यभन्दा गर्नुहोस् सुन्नु होला। तपाईँको आजको दिन शुभ अनि शुभ बित्नुहोस्। तपाईँको आजको राशिफल पछि नपालु र शुभकामनाको

आज मिति 2083 साल असोज महिनाको 29 गते बिहिबार। आज जन्मदिन परेको छ शुक्ला गण्डकी नगरपालिका दुईका वडा अध्यक्ष सुमन राणा मगरको। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। उहाँ लगायत जन्मदिन परेको छ, जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आजको तालिका र तपाईँले इच्छाका काम गर्नुहोस्। तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरू सूचनालाई चिपाउन सक्नुहुन्छ। 0625 3447 0625 4111 0625 3447 1111 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना तपाईँको गाउँघरमा हुँदै गरेका हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेछौँको लागि म कार्यक्रम प्रस्तुत आजमा पनि जान्छु। तपाईँको बिहान तपाईँको दिन शुभ नि शुभ गीत होस् सबै सुन्दै गर्नुहोला। शुभ लाग्दा समय गत नमस्कार सबै शुभ दिन।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो।
2: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
0: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
0: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
2: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
0: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर एकनारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, बेपी चोक, मोबाइल 9841609023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
2: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9840606289।
4: प्रोप्राइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ, माछा पुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 9811975732।
0: प्रोप्राइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9841609028।
5: होइन यसो आवाज कहाँबाट चलेको
6: कति हेर्नु भने यस्तो पङ्खा चलिरहेको देखिनु भने
5: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
7: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
6: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
8: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9855303024।
9: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 9855303982 र 9705620209।
10: टीवीएस साथ छ हाम्रो।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ, बीएनबी फेसन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98461 96166। प्रोपाइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, फोन 98460 49858। शेयर धनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौंडा। प्रोपाइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 60728। शेयर धनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनी टार।
10: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: प्रोपाइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 98461 68313।
0: प्रोपाइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 98065 73481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ। प्रोपाइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 98460 86965। राशि अनुसारका पत्थर, छापावाला सुनसादीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
12: प्रोपाइटर प्रवेश संगिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा, सम्पर्क 065414120।
13: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ, हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन, राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, यानी एमबी बैंक र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर 98710 39636 र 98460 94543।
14: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
15: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
14: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
15: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
14: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
15: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
14: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
15: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
14: मोबाइल 98028 53995, फोन 061586559। हार्दिक शुभकामना।
2: नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 9855-23420, 9801-44-6674, ढुङ्गा बालुवा गिटी बोल्डर माटो चोकर प्लास्टर बालुवा ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कुल बहादुर लम्साल, दुलेगौंडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 9855-34881।
0: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा, मोबाइल 9842975704।
12: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल नम्बर 9807677652।
0: पालहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564-14-377 र 9855-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका।

0: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपड़ा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4 गल्छिना, मोबाइल 9811770055, 9842726778।
3: प्रोप्राइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4 बीपी चोक, मोबाइल 9841649304 र 9811745048।
4: प्रोप्राइटर गोविन्द सिगदेन, सिगदेन अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौड़ा मेन रोड, मोबाइल नम्बर 9556028543।
5: प्रोप्राइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्भिसेस, मोबाइल 9856324493।
6: प्रोप्राइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4 दुलेगौड़ा, मोबाइल नम्बर 9811745234।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुछ्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दोलेगौडा, माछापुछ्र बैंकको भवन।
0: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 9855065870।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोप्राइटर कृष्ण प्रसाद पौडेल, पीके हार्डवेयर तथा जंगल पार्क रिसोर्ट, शुक्ला गण्डकी 4, फोन 9855206529।
0: प्रोप्राइटर भक्त कुमार रामदाम, रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 7 खैरेनी टार, फोन 9846078022।
7: शेयरधनी सदस्य एकराज सिगदेल, शुक्ला गण्डकी 8 ढोर फिर्दी।
0: प्रोप्राइटर तीर्थराज खनाल, बेस्ट कंक्रीट एन्ड ब्लक उद्योग, शुक्ला गण्डकी 2 कोत्रे,
5: फोन 98569599। प्रोपाइटर बिर्सना श्रेष्ठ, असीम अजमी फैंसी स्टोर, शुक्लागंडा की चार दुलेगौड़ा। फोन 98461894378।
8: कति
9: पुन मोबाइल भन्दै कराएको?
8: दुईवटामा भरपर्दो मोबाइल सम्झिएको
9: कहाँ छ?
5: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियन सिद्धार्थ बैंकको पानी र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: जीके रेफ्रिजरेटर, शुक्लागण्डेकीचा, दोलेगौडा, बिपी चोक, नेवार समाज, सटर लाइन। मोबाइल 98564042।
5: प्रोपाइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्लागण्डकी 8 ढोरफिर्दी तनहु। मोबाइल 98560551532। रंगरोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
2: प्रोपाइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्लागण्डकी 7, स्याउली बजार। मोबाइल 98065-93625।
6: प्रोपाइटर कृष्ण सात भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर्स, शुक्लागण्डकी 4, दुलेगौडा तनहु। मोबाइल 98560-60242।
2: प्रोपाइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्लागण्डकी 4, दुलेगौडा, बनकेवा चोक। मोबाइल 98058-00508।
10: तपाईँ सुन्दै हुनुहुन्छ
11: क्वालिटीमा मूल कुरो देखाएको एकदम चाहिँ अहिले एआईहरूले गर्दा क्वालिटी यो मन देखाएर फोटो देखाइदिया हुन्छ, तर सामान आउँदाखेरि त्यो नदेखिँदा मान्छेलाई मन खिन्न हुन्छ। यो अनलाइनले कसरी त सबै त्यो हुँदैन, कतिले त्यो काम जुन गरिरहेछ त्यो कामलाई चाहिँ रोक्नुपर्ने, त्यसका त्यो निकायहरूले चाहिँ त्यसलाई मोनिटरिङ गर्ने काम भयो भने एउटा पाउने सामान जेन्युन चिजहरू चाहिँ पाउँछ। र अर्को त्यो मान्छेहरूको जुन आइरहेछ त्यो त कम देख्ने त्यही हुन्छ सर, अहिले पनि भइरहेछ। पहिलाको बेलामा किन्नु पऱ्यो नि रोडै जाउँ भने आज छैन, र विभिन्न चोकहरू जुन एक्सपान्ड भएको छ बजारहरू त्यहाँ सबै कुरा पाइराख्नु भएको छ। अहिले तपाईँ जहाँ पनि जानुहुन्छ ठुलो मार्केट एउटा बनिसकेको छ, तपाईँलाई चाहिने कुरा अलमोस्ट 100-200 रुपियाँको तल र माथिको कुरा मात्रै रहन्छ। त्यसले गर्दाखेरि त्यो हिसाबले पनि ती स्थितिहरूमा चाहिँ अलिकति कम भएको पनि हुन सक्ने सम्भावनाहरू छ।
10: हामीसँग रञ्जित पोदारजी हुनुहुन्छ, उहाँ कम्प्युटर एसोसिएसन नेपालका अध्यक्षकै रूपमा हुनुहुन्छ। यो व्यवसायहरूको एउटा गुनासो के छ भने विशेष गरी साना व्यवसायहरूको, यो ठुला सपिङ मल, सपिङ सेन्टरहरू अथवा होलसेल व्यवसायहरूले फुटका व्यवसायको जसरी उहाँहरूको जस्तै हिसाबले व्यापार व्यवसाय गरिदिँदाखेरि सामान सस्तोमा बेचिदिँदाखेरि हामी अलिकति प्रभावित भयौँ, हामीलाई समस्या भयो भन्ने खालको गुनासो कता कता सुनिन्छ। हामीले पनि कुरा गर्दाखेरि यो ठुला व्यवसाय र साना व्यवसाय बिचको खाडल छन् त्यसमा के छ समस्या कि पाउनु भएको छ यहाँले?
11: ठुला र सानामा तपाईँको एउटा त तपाईँको के हुन्छ भने जसले एउटा बेच्ने हो उसले यदि रिटेल गर्न थाल्यो भने डेफिनेटली त्यहाँनिर प्रब्लम चाहिँ आउँछ। के प्रब्लम आउँछ भने मैले अब 5,000 रिटेलरले दिनुपर्ने कुरा यदि उसले 5,000 उसले पनि त्यहाँबाट दियो भने मैले पनि त लिने त्यहीँबाट हुन्छ। सिमिलर त्यो काम गर्नु हुँदैन र जहाँसम्म लाग्छ त्यो चाहिँ भएको छैन जस्तो मलाई चाहिँ लाग्छ। ठुलो मलहरूमा उनीहरूको सबै कुरा हेर्नुहोस् न, एउटा भाडादेखि लिएर उनीहरूको डेकोरेसनदेखि लिएर उनीहरूको स्टाफ कर्मीदेखि सबै महँगो हुन्छ। त्योभन्दा मुनिको प्रचलन गरेको त्यो कम हुन्छ, के उसले आफ्नो मार्जिन चाहिँ कम राखेर त्यो प्राइस बिक्रीको हुनुपर्छ, अर्को तल्लोमा आएर तपाईँको उसले मार्जिन रेट हाई राखेर उसलाई सिमिलर लागेको देखिन्छ। मार्जिन रेटको कुरा हुन्छ क्या, मैले कति प्रफिट खाने, फेरि सानो प्रफिट खाएर उसले फेरि चलेमान हुन सक्दैन, त्यत्रो मन्थली भाडा भनौँ एक्सपेन्स हुन्छ, त्यो कुरा पुरा गर्न त्यही बेचेर गर्नुपर्ने हुन्छ होइन। मलाई जहाँसम्म लाग्छ जुन तल्लो दिन भन्नु उहाँहरूको चाहिँ प्रफिट मार्जिन अलिकति हाई सोचेर बसेर पनि त्यो टाइपको चाहिँ समस्या आएको जस्तो चाहिँ लाग्छ। तर त्यसरी चाहिँ डिलर र सब डिलर त्यो बनाएकोहरूमा त्यसरी गरिँदैन।
10: अब दसैँको समयमा कतिपय ठाउँमा अनलाइन नै भनौँ अथवा पसलहरूमा पनि यो अफरहरू भनेर ग्राहकहरू आकर्षित गर्ने गरिन्छ होइन, त्यो चाहिँ कस्तो लाग्छ? यसले चाहिँ समग्रमा त्यही किसिमको भाडा तिरेर त्यही गुणस्तरको सामान बेचिराखेका व्यवसायी र त्यो अफर भनेर विभिन्न किसिमको चाहिँ प्रलोभन जस्तो भनौँ नै हिसाबले त्यो पार्दाखेरि पनि अलिकति असर हुन्छ, यसमा चाहिँ समानता हुनुपर्छ भन्ने खालको पनि कुरा गरिन्छ कि त्यो चाहिँ उहाँहरूको स्वेच्छाले बेच्न सक्ने विषय हो, ग्राहकलाई यदि फाइदा हुन्छ भने उहाँहरूले किन्न सक्नुहुन्छ भन्ने हिसाबले लिने कि विशेष गरी दसैँको सिजन भएर मैले यो कुरा गरिरहेको छु होइन, यो यसमा चाहिँ सरकारले पनि अलिकति नियमन गर्नुपर्छ यथावि रूपमा चाहिँ जुनसुकै ठाउँमा जसले जसरी पनि सामान जति उनीहरू बेच्न पाउँछ भन्ने चाहिँ व्यवसायको
11: यस्तो छ। यसमा तपाईँ के छ भने अफर भनेको जहिले पनि लगाइँदैन, र जहिले पनि लगाइयो भने त्यो अफरको कुनै भ्यालु पनि रहँदैन। त्यो भ्यालु क्रिएट गर्नलाई हामी यस्तै फेस्टिभलहरूमा चाहिँ एउटा अफर लगाउँछौँ। अफर लगाउँदैन त्यो नराम्रो चिजहरू चाहिँ बेचे हुँदैन, जुन हिजो बेचिरहेको सामान हुन्छ त्यही सामान बेचिरहेको हुन्छ। केवल के हुन्छ भने त्यसको मार्जिन रेट चाहिँ घटाइदिए हुन्छ त्यो फेस्टिभलको इभेन्टको जुन टाइम हुन्छ त्यो टाइम पिरियडमा, र त्यसमा चाहिँ सेल्स बढी एउटा पाठ चाहिँ के हुन्छ भने मेरोमा मैले कुनै अफर लगाएँ भने मेरो दसजना आइरहेको थियो, मेरो सयजना कस्टमर चाहिँ आयो, सयवटा मैले हिलोमा दसवटा बेच्दै आएको भने सयवटा बेचेँ, यदि सय रुपियाँ नाफा कमाइरहेको थियो भने सयवटामा दस हजार भयो, अर्कोमा पाँच सय कमाइ कमाइरहेको खाइरहेको थियो भने दसजनामा तपाईँको मेरो दुई हजार रुपियाँ भयो, पाँच हजार रुपियाँ भयो भन्ने टाइपको हुन्छ। र त्यो सयजना कस्टमर मेरो वर्षभरिको कस्टमर बन्यो क्या, लङ टर्मको लागि व्यापारीले सोचेको हुन्छ। र बाहिर पनि यो कुरा चाहिँ तपाईँको क्रिसमसहरू भयो, न्यू इयर भयो, ब्ल्याक फ्राइडे भयो, यस्ता कुराहरू चाहिँ लगाइरहेको हुन्छ। र कति चाहिँ टाइप तपाईँको कम्पनीसँग गरिदिएको हुन्छ, बाहिरतिर चाहिँ कम्पनीहरूले ब्ल्याक फ्राइडेमा चाहिँ तपाईँको यति पर्सेन्ट डिस्काउन्ट तल यति पिसलाई क्वान्टिटी छुट्याइदिया हुन्छ क्या। त्यस्तै गरी यिनीहरूको अफरमा पनि होला, मैले चाहिँ तिन दिनको अफरमा मसँग पाँच सय पिस छ, यो पाँच सय आउट गर्छु यो प्राइसमा, नाफै नखाइकन व्यापारीले दिँदैन। थोरै मार्जिनमा आफ्नो कस्टमरहरूलाई बनाउनलाई, वर्षभरिमा उसँग व्यापार गर्नलाई, यदि ऊ स्मल पसल खोलेर बसेको छ भने उसले नराम्रो चाहिँ गर्दैन। किन गर्दैन भने तपाईँ हामी किन्न गयो भने हामी हेर्छौँ, डेफिनेटली हामीले हेरेर पल्टै उल्टै गरेर यो सामान किन्न मिल्छ मिल्दैन हेर्छौँ, एउटा पाटो त्यो हुन्छ। अनलाइनले दियो भने उसले उसँग यदि रिटर्न पोलिसी यदि छ भने उसले घरमा ल्याएर पनि हेरिकन तपाईँको अहिले त कानुनी छ होइन, उसले यदि नराम्रो दिएको छ भने उसलाई वाणिज्यमा त्यसमा तपाईँको दर्ता गरेको हुन्छ, समात्न सक्ने अवस्था हुन्छ। यो अफर भनेको हामी सबैलाई हुने गरी यो दसैँ तिहार छठ एकदम प्रकारको अफर हो, जेन्युनली नै लगाएको हुन्छ। र कति कम्पनीहरूले न त यो दसैँको लागि सय पिस चाहिँ पहिलाको रेटभन्दा कममा पनि दिएको हुन्छ, कि यो दसैँको अफरमा यति भयो तलाई हन्ड्रेड पर्सेन्ट दिँदैन कि यति पर्सेन्ट, दस पर्सेन्ट पहिला दिएको छ, बिस पर्सेन्ट पच्चिस पर्सेन्ट डिस्काउन्ट चाहिँ, त्यो चाहिँ तपाईँको एउटा मार्केटिङको पोलिसी भनौँ त्यो हिसाबले चलाएको।
10: अब पछिल्लो समय यहाँले व्यवसाय गरिरहँदा विशेष गरी डिजिटल उपकरणको कारोबारमा ग्राहकको आकर्षण केमा छ अहिले पछिल्लो समयमा के छ सबैभन्दा?
11: अब ग्राहकले तपाईँको डिजिटल चाहिँ अब के छ भने यसमा छिरिसकेपछि अब एउटा ल्यापटप लिएपछि त्यसलाई वाइफाई राम्रै चाहियो, माउस राम्रो चाहियो, एयरबड चाहियो,
10: त्यो समग्र प्याकेज जस्तो
11: उसले एकचोक लिएपछि त्यसलाई चाहिने कनेक्टिभ जुन सामान हुन्छ त्यो सबै नै चाहिने हाल्छ। कसैलाई आज चाहिन सक्छ, कसैलाई आवश्यकता अनुकूल भोलि पछि चाहिन सक्छ, त्यसलाई चाहिन्छ नि। आज तपाईँ यो ल्यापटप लिनुभयो, अब मिटिङ गर्नु पऱ्यो, हेड घन्टा चाहियो, आज मिटिङ गरेन भने तर तिन दिन पछि गऱ्यो भने तिन दिन पछि त्यो किन्नु पऱ्यो भने त्यो हिसाबको निडेड अनुसार तपाईँको त्यो लग्या हुन्छ। अब त्यो ग्याजेटहरू ठुलो सामान अलिक चाँडै बिग्रिन्छ, ग्याजेट अलिकति चाँडै बिग्रिन्छ, त्यसको सेल्स अलिक बढी हुन्छ, ठुलो अलिकति कम हुन्छ।
10: भनेपछि यो डिजिटल उपकरण विशेष गरी तपाईँहरूले गर्ने व्यवसायमा दसैँमा र अरू बेला के फरक हुन्छ, अलिकति केही व्यापार बढ्ने अवस्था त्यस्तो रहन्छ?
11: त्यस्तो खालको अफरहरू लगाउँदाखेरि चाहिँ व्यापार बढेको जनता तिनीहरू मान्छेहरू हुन्छ, एउटा किनिहालौँ, अब यो त अफर तपाईँको रहँदैन,
10: पैसा पनि सबैसँग हुने अवस्था
11: भएको अवस्थामा एउटा इमिजिएटै छ भने आवश्यकतै छ या मलाई पछि चाहिँ चाहिएको छ एक महिना पछि चाहिएको छ भने पनि अहिले चाहिँ हामी योभन्दा पहिला अब पहिला हामी क्यान्डी कुटेकहरू क्यान्डी बसेँ नगाइदिएको त्यस्तो अफरको लागि महिना तिन महिना चार महिना पाँच महिनादेखि कुरेर बस्थ्यो क्यान्डी कुटेकमा चाहिँ अफर आउँछ अनि किन्नुपर्छ भन्ने टाइपको भने त्यो अफरलाई वेट गर्ने त हो नि हुनु पनि हो मार्केट भन्दा त्यहाँनिर तपाईँको 25-30-40-50% अफसँग पनि त्यहाँ सामानहरू ग्याजेटहरू ल्यापटप कम्प्युटर यिनीहरू पाइन्छ होइन त्यो हिसाबले चाहिँ मान्छे वेट चाहिँ गर्छ र त्यो किन्नको लागि चाहिँ पछि चाहिएको छ भने आदि पनि त्यसले गर्दाखेरि सेल्स पनि बढेर जान्छ.
10: अब रञ्जित प्रधानजी यो तपाईँसँग मैले तीन चार महिना अगाडि सम्भवतः हामी कुराकानी गऱ्यौँ त्यो बेला मैले एउटा महत्वपूर्ण विषय यो निजी क्षेत्र चाहिँ धराशायी बनेको अथवा व्यापार व्यवसायमा व्यवसायहरू विशेष गरी वित्तीय क्षेत्रबाट बढी प्रभावमा परेको बैंकको ऋण व्यवसाय घटेको आर्थिक रूपमा अलिकति तल्लो अवस्था भन्ने किसिमबाट कुरा गरिरहेको थियौँ अहिले दुई तिन महिनामा के फरक आउनुभयो अथवा त्यो अवस्था अझै तल गयो अथवा केही सुधारको प्रयास नहुँदै विपदले केही बिगार्यो के छ अहिले अवस्था
11: त्यो अवस्था झन् तपाईँको तल झरेको अवस्था छ अहिले जुन हिजोको अवस्था थियो त्योभन्दा पनि मुनि अहिले गइसकेको अवस्थाहरू छन् किनभने डकुमेन्टहरू जुन हुनुपर्ने हो सबभन्दा ठुलो बाह्र गभर्मेन्टमै देखिन्छ गभर्मेन्टको डकुमेन्टहरू एकदमै कम मात्रामा आइरहेको अवस्थाहरू छन् त्यो नआइकन व्यापारै नभइकन मैले ऋण लिएर गर्ने थिएँ तपाईँको जब तपाईँको सेल्स हुन्छ डिमान्ड बढ्छ तपाईँसँग सामान छैन भने मैले अब स्टक राख्नुपर्छ भन्ने हेतु हुन्छ स्टक राख्नुलाई पैसा चाहियो कहाँ खोज्ने ब्याङ्क अनि बल्ल गएर तपाईँको प्रोसेस अनुसार त्यो गरेपछि ल्याएर अनि म स्टक राख्छु मेरो सेल्स हुन्छ डिमान्डै अहिले छैन मेरो मात्रै होइन कि इन टोटल सबैको बुझ्नु भयो भने डिमान्ड एकदमै लो लेभलमा अहिले झरिसकेको छ त्यसले गर्दाखेरि अर्थतन्त्र चाहिँ तपाईँको अहिलेको अवस्थामा
10: यो समय दिनुभयो यसका लागि धन्यवाद छ.
11: हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद सम्पूर्ण दर्शकहरूलाई चाहिँ दसैँ विजयादशमी दीपावली छठको धेरै धेरै शुभकामना सहित यति कुराहरू सोधिनु त्यसको लागि धेरै धेरै धन्यवाद. थ्याङ्क यू.
12: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रममा दशैंको चहल पहल व्यापार व्यवसायको अवस्था सीमानाका बन्द हुँदा सामान आयातसँगै मूल्य वृद्धि उपभोक्ताको महँगीको चाड लगायतका विषयमा कुराकानी गरिरहेका छौं. यसैगरी कार्यक्रमको पहिलो खण्डमा हामीले भोटाहेटीमा कपड़ा व्यवसाय गर्नुभएका विजेन्द्र मकाजु र न्यूरोडमा डिजिटल उपकरण सम्बन्धी कारोबार गर्ने रंजित पदारसँग कुराकानी गर्यौं. कार्यक्रमको दोस्रो खण्डमा चाडपर्वको बेला माग तथा व्यापार धेरै हुने सुनचादी व्यवसायसँग सम्बन्धित रहेर नेपाल सुनचादी व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका व्यवसायी महेन्द्र रत्न साक्यसँगको कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
13: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
14: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
13: विशेषताहरू:
14: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
13: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
14: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
14: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
15: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
16: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा. बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान.

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी दशैंमा बजारमा देखिएको चहल पहल र व्यापार व्यवसायको अवस्था, बढ्दो महँगीमा उपभोक्ताले खेप्नु परेको शास्ति आदि विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। अबको क्रममा लामो समयदेखि सुनचारी व्यवसाय गर्दै आउनुभएका महेन्द्र रत्न साक्येसँग हामी कुराकानी गर्छौं। उहाँ नेपाल सुनचारी व्यवसायी संघका अध्यक्ष पनि हुनुहुन्छ। सुनौ उहाँसँगको कुराकानी।
3: स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
4: नमस्कार, सबैलाई अभिवादन।
3: काठमाडौँको मुख्य व्यापारी केन्द्रमा छौँ हामी। अब दशैंको चहल पहल छ, के छ बजारको अवस्था सुन व्यवसायहरूको, विशेष गरी व्यापार व्यवसायमा अलिकति केन्द्रित गरेर कुरा गरौँ अध्यक्षज्यू।
4: हामीले जुन स्टलले दशैंको तयारी गर्छौ नि, अनि नियमित भयो खास दशैं तिहार होइन छठ पर्व, त्यो गहनाहरू दुई महिना तीजबाटै सुरु गर्छौ कि, त्यो तीजबाट सुरु गरेको गहनाहरू हामीले तयार गर्दै गर्दाखेरि दशैं लक्षित गहनाहरू तयार गर्दै गर्दाखेरि यसपालि अब जुन बिक्री वितरणको जुन पहिला देखेको चाप हुन्थ्यो, पहिला अर्डरहरू त्यति आउँथ्यो, सायद चाहिँ मङ्सिर पुसको पनि अर्डर चाहिँ दशैंमा आउँथ्यो कि, मान्छेहरूले अब मङ्सिर पुस अब मार्चतिर बिहा गर्नुपर्छ, त्यो बिहाको गहनाहरू पनि अर्डर आउँथ्यो। र यसपालि यस्तो भयो कि यो मूल्य वृद्धि अचानक भएपछि अब फेरि त्यो पनि नेपालीहरूको क्रय शक्ति पनि पहिला जस्तो रहेन। पहिला मान्छेहरूले चाहिँ 1 लाख हुँदाखेरि जति सुनमा चाहिँ अलिक किन्ने उहाँहरूको आकर्षण हुन्थ्यो, त्यो आकर्षण चाहिँ अहिले घटेको छ। यो भाउ वृद्धि प्लस यो जुन अन्तर्राष्ट्रिय तनाव र यो गर्दै गर्दाखेरि वैदेशिक रोजगारमा पनि मेरो विचारमा धेरै असर परेको छ यो खाडी युद्धले। त्यो हिसाबले त्यहाँबाट रेमिट्यान्स आउनु पहिला जस्तो सहज पनि छैन र रोजगारी पनि त्यति आकर्षित भएन, मान्छेहरू चाहिँ अलिक तनावमै छ। त्यो तनाव हुँदाखेरि सुनचानी भनेको एउटा चाहिँ कस्तो भन्दाखेरि यो हामी चाडबाड बिहे होइन व्रतबन्ध संस्कार हुन्छ, त्यो संस्कारमा लगाउने चिज भएकोले मान्छेमा अलिकति खुसियालीको टाइममा लगाउने भएको हुनाले होइन एउटा हर्षको समयमा लगाउने भएको हुनाले यसपालि अलिकति हाम्रो नेपालमा पनि अलिकति प्राकृतिक विपत्तिले पनि त्यति बाँझेको छ। अनि अर्डर आएको सामान चाहिँ हामी पहिला त्यो खतम गर्यौं, त्यसलाई चाहिँ तयारी गर्यौं, तर जुन रेडिमेडको स्टोरमा हामीले बेच्छौँ नि पहिला, त्यो चाहिँ अहिले चाहिँ 80% घटेको छ, 20% मात्रै कारोबार छ अहिले। त्यो भन्दै गर्दाखेरि अब जुन चाहिँ बैङ्कबाट उठ्नुपर्ने सुन पनि उठेन, किन भन्दाखेरि अब त्यहाँ पुरानो सुनहरू वापस आए, गहना बनाउने मान्छेहरूले पुरानो गहनालाई नै गलाएर त्यसलाई चाहिँ नयाँ गहना बनाउनेमा उहाँको त्यो चाहिँ प्राथमिकता त्यहाँ भयो। त्यही भएर बजारको अहिले माग 20% मात्रै छ र 80% हामी चाहिँ कसो भने अब यो भनौँ अब रेडिमेडलाई मिलाएर अब फेरि राम्रो होला भन्ने आश पनि छ होइन, सुनको भाव आफ्नो ठाउँमा छ, राम्रो कारोबार चाहिँ रेगुलर कारोबार गर्ने मान्छेहरू चाहिँ पर्ख र हेर भन्ने अवस्थामा छ।
3: अब पछिल्लो समय नेपाली समाजमा सुनप्रतिको दृष्टिकोण के छ, त्यसलाई कसरी ल्याएको छ समाजले? चाडपर्व र बिहेबारी खुसियालीमा लगाउने चिज त स्वाभाविक छ, यसको प्रयोग घटेको बढेको स्थिर रहेको विगतको तुलनामा यहाँको लामो अनुभव होला सम्भवत यो क्षेत्रमा के पाउनु भएको छ?
4: अब मैले जुन बेला काम सिकेँ नि त्यस बेला भर्खर चाहिँ 45-46 सालको कुरा थियो, म क्याम्पसबाट भर्खर पास गरेर पास आउट भएको र त्यो बेलामा सुनको भाव त्यही 7-8 हजारको या 6-7 हजारको हाराहारीमा थियो गुवाहरूसँग काम सिक्दाखेरि। र अहिले त्यस बेला चाहिँ कस्तो भन्दाखेरि यो साधारण मजदुरले पनि आफ्नो बचतको लागि आफ्नो आर्थिक सुरक्षाको लागि एउटा बेरुवा रिङ बेरुवा औँठी बनाएर सञ्चय गर्ने नेपाली समाजमा परम्परा रहेछ, त्यसलाई चाहिँ कस्तो भने आफूलाई गर्जो तार्नलाई सुखको गहना दुःखको खजाना भन्थ्यो कि त्यो होइन, त्यो एउटा चाहिँ ठेगो नै थियो। अब अहिले यो अवस्था 3 लाख पुग्दाखेरिको अवस्थामा हाम्रो त्यो जुन अनुपातमा सुनको भाव वृद्धि भयो नि, त्यो नेपालीहरूको आयस्रोत वृद्धि हुने अनुपात भन्दा त्यो धेरै माथि गयो कि। त्यो हिसाबमा अहिले चाहिँ कस्तो भने हुने खानेहरूले अलिकति सुन थुपार्ने गहनाहरू लगाउनु भयो भने अब भएकाहरूले चाहिँ कसो भने दसैँ मनाउनलाई पनि सुन यो बेरुवाहरू जुन हामीले मैले अहिले कुरा गरेँ नि पहिलाको, त्यसले 50-60 हजारमा किनेको होला, 1 लाखमा किनेको होला, अहिले 3 लाख आएपछि के भने यो बेचेर भए पनि हामी दसैँ मनाउनु पर्छ भनेर त्यो सुन पुरानो सुनहरूको चाप चाहिँ यति ओहिरियो बजारमा। अनि हामी किन्दा किनभने हाम्रो बिलमै लेखेको हुन्छ हामीले वापस लिन्छौँ त्यसलाई सर्टेन पर्सेन्ट चाहिँ मतलब त्यसको चाहिँ रिफाइन प्रशोधन शुल्क कटाएर हामी रिफाइन गर्छौँ भनेर लिन्छौँ भनेर चाहिँ त्यसलाई ग्यारेन्टी दिएको हुन्छ बिलमा. त्यो आधारमा हामीले धेरै साथीहरूले त्यो कर्तव्य निभाएको छ. भलै त्यो 15-20 दिनको समय लिएर होस् या 1 महिना 25 दिनको समय लिएर होस्, किन भन्दाखेरि एकैचोटि मान्छेले क्यास दिन गाह्रो हुन्छ. हामीले त्यो सुनलाई फेरि किन सुन भनेको चिज प्रशोधन गरेर फेरि बेच्न मिल्छ. अलिकति समय चाहिँ हामी सङ्घले पनि उहाँले त्यही अनुसारको सल्लाह र परामर्श दिएका छौँ. नेपालभरिकै व्यवसायहरूलाई अलिकति चेक चाहिँ ब्याकडेटको काट्नु, चेक त दिनु मिल्यो नि संस्थाले. जस्तै अब हाम्रो फर्महरू हुन्छ, पार्टनरसिप फर्म हुन्छ, होइन, कम्पनीहरू हुन्छ, उसले चेक इस्यु गर्छ 10-15 दिन अब हेरेर मान्छेको. अब किनभने हाम्रो फेरि परिवार जस्तै भइसकेको हुन्छ ग्राहक. त्यो हिसाबमा नेपालमा यति सामान थुप्रियो, अब यो भनौँ अहिले हामीलाई यो बिहाको सिजनको लागि पुग्ने गरेर सुन वापस आएछ है. त्यही भएर अहिले सुन बेच्नेमा छ मान्छेले, सेल पोजिसनमा छ, बाई पोजिसनमा अलिक कम मान्छे छ, होइन. त्यही भएर यो बजार चाहिँ अब राम्रो पनि हुन्छ किनभने धेरै भोलाटाइल भयो कि भाउ. त्यो राष्ट्रिय अन्तर्राष्ट्रिय होइन कारणले गर्दाखेरि यो धेरै भाउ पहिला भए 100-150-200 रुपियाँको फरक हुन्थ्यो. अहिले हामी 24 घन्टामा 10,000-20,000 कहिले उछाल आउने, कहिले चाहिँ मन्डी आउने त्यो भइरहेको छ, होइन. त्यो हिसाबमा रिस्क चाहिँ धेरै भयो,
3: रिस्क धेरै भयो, होइन. अब मैले अलिकति व्यवसायहरूको समस्याको कुरातिर जाउँ. नीतिगत समस्या, सरकारी तबरबाट हुनुपर्ने कुराहरू जुन चाहिँ अहिलेसम्म भएन, त्यस्तो के छ? सुन आयात निर्यातको कुरा भनौँ अथवा मूल्यको कुराहरूमा अथवा समाजले बुझ्ने दृष्टिकोण सुनप्रतिको, यसमा के छ? सरकारी निकायहरूले चाहिँ के गरिरहेको छ यसमा?
4: यसमा हेर्नुहोस्, मैले भर्खरै दिल्लीको अहिले यो जिजेजिएफ भन्ने एउटा कार्यक्रममा भाग लिएर आएँ. त्यो भर्खरै दिल्लीमा मोदी सरकार आएको रहेछ. पहिला आप भन्ने त्यो सरकार रहेछ,
3: आम आदमीको, पहिला
4: आम आदमीको, त्यसलाई चाहिँ बिगाएर मोदीले चाहिँ एकदम ठुलो प्रचार प्रसार गरेर विकास गर्छु भनेर नारा दिएर, र यो विगतको जो चुनावपछि चाहिँ अब उनीहरूले चाहिँ लोकल ज्वेलर्सहरूलाई हलमार्किङ गरिदिने, अब उहाँहरूको बजारीकरण गरिदिने र सरकारले मेला लगाइदिने, गर गहनाको मेला लगाइदिने, त्यसमा 75% स्पोन्सर चाहिँ सरकारले गर्ने रहेछ. अझै हामी यहाँ एक हप्ता अगाडिको कुरा हो है. अनि नेपालको तर्फबाट मैले प्रतिनिधित्व गर्न पाएँ, यहाँबाट प्रतिनिधि मण्डल पनि लिएर गएँ, होइन. अनि नेपालीहरूलाई उहाँले देखाउनु भयो कारखानाहरू, सरकारको पोलिसीहरू देखाउनु भयो. धेरै ठुलो उहाँले चाहिँ प्रमोसनल चाहिँ मतलब चाहिँ काम गर्नु भएको रहेछ मोदी सरकारले. भलै त्यो सुनकोमा उहाँले भन्सार बढी लगाउनु भएको छ, 15% होइन जीएसटी लगाउनु भएको छ. तर टेक्नोलोजीको कुरामा, यो विभिन्न चाहिँ सहयोग गर्ने कुरामा, सुरक्षाको कुरामा, होइन, उहाँहरूले चाहिँ धेरै ठुलो, होइन, मिसिनरीको कुरामा भयो र मजदुरको हकिरको कुरामा भयो, होइन, धेरै ठुलो उहाँहरूले चाहिँ योगदान गर्नुभएको रहेछ भने बुझेर आउँदाखेरि नेपालमा चाहिँ कसो भने सरकार यो पेसाप्रति, यो बजारप्रति त्यति सहिष्णु छैन, होइन. त्यो सहिष्णु नभएको किन भन्दाखेरि यो जुन नेगेटिभ कुरा मात्रै आयो कि, यो सुन तस्कर, होइन, सुनको चलखेल, होइन, अब त्यो भनेको व्यापारीहरू भन्दा पनि अब मैले
3: एउटा निश्चित तर्का छ
4: त्यो छ, त्यो हरेक सरकारमा उनीहरू चाहिँ यो छ है, त्यो त्यस्ता मान्छेहरू जहाँ पनि हुने रहेछ है, त्यहाँ पनि सेटिङ हुने रहेछ. तर योसँग सिप जोडिएको छैन,
3: सिप छैन,
4: किन त्यो तस्करसँग सिप जोडिँदैन, होइन. नेपालको आफ्नै स्तरको गहनाहरू छ, 7 प्रदेशमा 118 जनजातिको गर गहना, चाँदीको, सुनको, हिराको, होइन, राणाकालीनदेखि लिएर लिच्छवी कानसम्मका गहना हामीसँग संग्रहित छ. त्यो बनाउनेमा हामी लागेका छौँ, होइन, त्यसलाई रिभाइभ गर्नेमा लागेका छौँ भने सरकारले अलिकति, अब यो नयाँ सरकारलाई सुनाउनु पनि गइरहेछौँ हामी, किन श्रम मन्त्रालयमा हामी डेलिगेसन बारम्बार गइरहेछौँ. यसको लागि 2,00,000 बढी विदेशीहरू यहाँ कालीगढको रूपमा काम गर्न आइरहेछ भनेको मतलब यहाँ त मार्केट त छ त.
3: भनेपछि हामीले सुनको परम्परागत महत्व, हाम्रो परम्परा सबै बिर्सेर, संस्कृति बिर्सेर यसलाई नेगेटिभ व्यापार व्यवसायको रूपमा बुझ्यौँ.
4: यसलाई चाहिँ भङ्सार छल्ने, यसलाई चाहिँ खुला सिमाना
3: कमाउने,
4: यहाँ सीमित मान्छेहरू जुन चाहिँ 2% पनि छैन, 98% मान्छे यहाँ जुन पहिलादेखि पुर्खौली काम गरेर यो पेसालाई जीवित गर्न गरिराखेका छन्, ती तीहरूलाई चाहिँ ओझेल पारेर त्यो 2% समाचार मात्रै आइराखेका छ. जबकि यहाँको गरगहनाहरू मेरो विचारमा अमेरिकादेखि लिएर जापानसम्म, होइन, तपाईँको बिक्री वितरण भइ पनि राखेका छ. त्यो कुराहरू ल्याउनु पर्यो कि, त्यो कुरालाई एक्सपोर्टको हिसाबमा पनि लानु पर्यो. र अहिले जुन भङ्सार दर छ, त्यो भङ्सार दरले गर्दाखेरि 60,000 रुपियाँ भङ्सार लगाएर 3,00,000 यदि 60,000 भङ्सार लाग्छ भने पक्कै पनि त्यसमा चाहिँ चलचल हुन्छ हेर्नुहोस् है. अहिले दिल्लीमा पनि त्यही कुरा भयो, उनीहरूले 15% लगाइदिँदाखेरि आय यति कम भएको छ, व्यापार पनि उनीहरूको सुस्तता भयो किनभने सरकारले एकदम नजर हालेको छ उनीहरूको चाहिँ कस्तो भन्दाखेरि

0: सभामा जुनकी पहिला याके नीतिमा हाम्रो सर्वसिंह भण्डारीको कार्यकालमा अनि रामजी यादव आउनुभएको छ, उहाँले पनि मैले सुनाइसकेँ, हामीले एमओए गरेका छौँ, हामीलाई एउटा ट्रेनिङ भवनै बनाएर बसेका छौँ, ल्याब हालेर बसेका छौँ हाम्रो एसोसिएसनबाट, तपाईँहरू आएर हेर्न आउनुहोस् होइन, हामीले कसरी तपाईँहरूलाई चाहिँ सिट विकास गर्ने, जुन पहिलाका बुढापाकाहरूको सिट त ट्रान्सफर गर्नु पर्यो नि होइन, सिट परीक्षणको सहज वातावरण बनाएर होइन त्यो गर्नु दिनुहोस् भनेर मैले दुईचोटि डेलिगेसन गएर आइसकेँ। मैले चाहिँ त्यो कार्यपत्र पनि प्रस्तुत गरिसकेँ अन्तखेरि अब सरकारले अध्ययन गर्दैछु भन्छ, अब दसैँ पछि पक्कै पनि हामी एकदम निर्णायक रूपमा हामी चाहिँ सरकारसँग कुरा गर्छौँ सिटको लागि। हामी अरू राजनीतिक पार्टी जस्तो हल्ला गर्ने यो व्यवसाय पनि होइन होइन, हामी भित्र कोठामा बसेर आफ्नो काम गरेर होइन आफ्नो सिट देखाउने होइन परम्परालाई जोगाउने गरगहनाको जुन हामीसँग नेपालको असीमित भण्डार छ भन्छु कि म असीमित भण्डार छ, त्यसलाई फेरि पनि तपाईँको सरकारले यदि राम्रो भयो भने राजस्वमा योगदान होइन एक्सपोर्टमा योगदान सिपमा योगदान र मजदुरीहरूलाई पनि बाहिर जानबाट रोक्ने योगदान यसबाट हुन सक्छ भन्ने मेरो एकदमै ठुलो मतलब चाहिँ कुराहरू छ, सुन्दर पक्षहरू छ यसमा।
1: मैले यो अध्यक्षले अघि मलाई जानकारी गराउनुभयो अनौपचारिक रूपमा, यो नेपाली कालीगढहरूबाट परम्परागत शैलीका गहनाहरू प्रशस्त मात्रामा मैले यहाँ देखि पनि राखेको छु, यसको बारेमा अलिकति जाउँ न, कहिले सुरु भयो के हो यो?
0: अब हामी खास पनि भक्तपुरको बासिन्दा हौ होइन, यहाँ भक्तपुरहरूको एउटा कस्तो भन्दाखेरि गरगहनामा ठूलो योगदान छ, यहाँ हामी 90 सालको भूकम्पमा एउटा चाहिँ भक्तपुर कस्तो पुरानो सहर, जहिले पनि भक्तपुरमा भूकम्प आउँदाखेरि बढी क्षति हुने, किनभने घर पनि धेरै पुरानो वर्षको हुन्छ होइन, र त्यहाँको स्ट्रक्चर पनि अलिक माटोबाट बनेको भएर क्षति हुने भएकोले 90 सालको भूकम्पमा हाम्रो परिवारको धेरै क्षति भयो, र त्यसपछि महामारी आउँदो रहेछ, पहिला मान्छे पुरेर चाहिँ निकाल्न नसक्ने त्यो त्यसको चाहिँ कुहिने हुँदा रहेछ, त्यो तपाईँको त्यो महामारी आउने रहेछ कि, त्यो महामारीमा परेर धेरै हाम्रो चाहिँ परिवार गुमेपछि हामी बुवा चाहिँ यहाँ आएर एउटा 16 वर्षको भर्खरको जवान 90 सालमा आएर यहाँ सुरुवात गर्नुभयो, सूर्यबहादुर एन्ड सन्स, उहाँको चाहिँ आफै बुट्टा काट्ने आफै सेटिङ गर्ने र आफै सुन खानेमा हुँदाखेरि अहिले मैले भर्खरै तपाईँले भने ज्यासल भन्ने चाहिँ एउटा जुन चाहिँ अहिले उद्योग खोलेको छ त्यसले आफ्नो पुरानो लेगेसी त्यसलाई पनि बचाएर अहिले जुन चाहिँ अहिले कालीगढ छ हामीसँग भक्तपुरमा हामीसँग कालीगढको खानी नै छ, परम्परागत गहनालाई हामीले केही तपाईँको त्यसमा असर छैन, हामी गएर भक्तपुरको कालीगढलाई काम वितरण गर्छौँ, घर घरमा उहाँ बनाउनुहुन्छ, पाटनका दाजुभाइलाई पनि वितरण गर्छौँ, घर घरमा बनाउनुहुन्छ र हामी कहाँ सप्लाई गरेर उहाँहरूको पनि योगदान हुन्छ, हामीले पनि यहाँ विदेशी लगायत स्वदेशीहरूलाई पनि त्यो पुरानो गहनाहरू हामी त्यो उहाँहरूलाई प्रदर्शन गरेर बेच्दैछौँ, त्यसलाई अलिकति सुधार पनि गर्दैछौँ होइन, र सिप विकासको विषयमा यो कामले गर्दाखेरि फेरि सिपहरू तिखार्दैछ, तिखारेर आउँदैछौँ, यसलाई अझ तपाईँको सुधार गरेर माथि ल्याउँदैछौँ हामी, र नयाँ गहनासँग यसलाई फ्युजन पनि गरेर त्यो फ्युजन अनुसारको गहनाहरू धेरै मात्रामा बिक्री भइराखेका छ।
1: यो भनेपछि व्यापार व्यवसाय मात्रै नभएर देशभरि रोजगारीसँग पनि यो विषय जोडियो, यहाँले तालिम दिएपछि त देशभरि नै सरिन्छ त्यो जनशक्ति
0: हो। अब हामीसँग 200 भन्दा बढी चाहिँ 300 लगभग छ होला यो भित्र सबै आउटसोर्सिङहरू गर्दाखेरि, त्यसमा पनि बङ्गालीहरूको एउटा चाहिँ घरै बनाएर उहाँहरूलाई होइन किनभने सेक्युरिटीको कुरा आयो कि, अब 3 लाख भएपछि एक तला सुन भने 3 लाख हेर्नुहोस्, पहिला हामी 10,000, 12,000, 15,000 सुरु गरेको, अहिले 3 लाख भएपछि सेक्युरिटीको कुरा पनि आयो होइन, हामी अब त्यो गार्डहरू राखेर नाइट गार्ड राखेर काम गर्नु, सिसिटिभी राखेर होइन, त्यो हिसाबमा सेक्युरिटी डिपार्टमा पनि आफ्नो ठाउँमा छ, तर बनाउने बेलामा क्वालिटी कन्ट्रोलको पनि कुरा आउँछ, क्वालिटी कन्ट्रोल ठुलो मोस्ट एकदमै हामी किनभने अहिले त नेपालमा त नेपाल स्ट्यान्डर्ड चाहिँ लागू भएको छैन, सुनमा हेर्नुहोस् इन्डियामा जस्तो यसरी त्यो सरकारले हलमार्किङ गर्नुपर्छ भन्ने पनि छैन, नेपालमा तपाईँको यत्रो करहरू हामी तिर्छौँ, हामीलाई एउटा मापदण्ड बनाइदियो भन्दाखेरि मेरै नेतृत्वमा 71 सालमा आन्दोलन भयो, त्यसपछि 77-78 तपाईँको हामीले उहाँले प्रतिबन्ध दियौँ हाम्रो ओलीजीको पालामा, हाम्रो सम्माननीय प्रधानमन्त्रीजीको पालामा, उहाँले पनि अब गर्न प्रयास गर्दा गर्दै किनभने यहाँ राजनीतिक घटनाक्रम यति तेजी यति फास्टसँग डेभलप भइरहेको छ कि यो हाम्रो व्यापारीहरूको कुरा सुन्ने उहाँलाई फुर्सद पनि छैन होइन, उहाँहरूको आफ्नै गठबन्धन आफ्नै समस्या होइन, देश विकासको लागि सुन चाँदीको क्षेत्रलाई कमसे कम पनि केही प्रमोटहरू गर्नुपर्छ, त्यो सरकारबाट हामीले त्यो पाएको छैन, एउटा मेलै गर्नुहोस् न एउटा हामी होइन इन्डियामा जस्तो, किन सरकारले यत्रो कर उठाउँछ भने त ठिक छ कानुन पछि बनाउला, मापदण्ड बनाउला, नियमावली पनि पछि बनाउला, कमसेकम एउटा मेला त सरकारले एउटा प्रगति मण्डलमा लगाइदियोस्।

0: नेपाल भरिकै जनसङ्ख्या जम्मा हुन्छ कि होइन, त्यसबाट चाहिँ देश विदेशका मान्छेहरूलाई बोलाएर हामीले पनि नेपाली सिप छ है लाइभै गरौँ न त्यहाँ बुढा काट्नेहरू।
1: अब यो जस्तो अब यो सुनको सन्दर्भमा हामी दैनिक रूपमा सुनको भाव आज यति बढ्यो यति घट्यो भनेर सुन्छौँ, तर आम नागरिकलाई के थाहा हुँदैन भने यो सुनको भाव कहाँ कसरी घटेर बढ्छ भन्ने कुरा चाहिँ जानकारी हुँदैन कि यसको के हुन्छ भित्री कुरा।
0: यसमा चाहिँ कस्तो भन्दाखेरि अब हामीहरूको सुनको भाव टोक्ने सबभन्दा पहिला जापानबाट सुरु हुन्छ, जापानको जुन सेन्सेक्स हुन्छ नि उनीहरूको त्यो अब 4 बजे नै 5 बजे नै सुरु हुने रहेछ बिहान, त्यसपछि इन्डिङ चाहिँ हाम्रो कसो भने बेलायत र अमेरिका गएर चुनिने रहेछ कि यहाँको सेन्सरहरूले त्यो गतिविधि दिनभरिको गतिविधिलाई सुनमा चाहिँ मापन गर्ने रहेछ कि त्यो हिसाबमा सेन्सेकहरू खुल्ला बन्द हुँदाखेरिको जुन जुन व्यापारिक चलखेल हुन्छ नि त्यसमा चाहिँ सुनको भाव चाहिँ नेपालमा पनि असर पर्छ। त्यसमा एक नम्बर त्यो भयो, दुई नम्बर अहिले दोस्रो कारण के भन्दाखेरि जुन जियो पोलिटिकल टेन्सन छ नि अहिले स्थिर छैन है, हतियारहरूको होडबाजी होइन, अब आणविक युद्धको शङ्का पनि छ होइन, अब कुनै बेला कस्तो न्युज आइरहेको हुन्छ कुनै बेला कस्तो न्युज आउँछ, मान्छे व्यापारीहरू त कस्तो भन्दाखेरि पैसा नराख्ने भन्नेमा गयो कि अब चाहिँ नगद नराख्ने लिक्विड क्यास नराख्ने हामी सुन चाँदीमा लगाउने या केही चिजमा लगाउने जुन कि भाउ चाहिँ पछि बढ्न सक्छ
1: भारतले त्यसमा अघि गर्यो भनेर
0: होइन, भारत त अहिले चाइना त मेजर बायर हो सुनको होइन, उनीहरूको जुन जुन ढुकुटीहरू राष्ट्र ब्याङ्कको ढुकुटी भन्नु पऱ्यो सेन्ट्रल ब्याङ्कहरूको उनीहरू निरन्तर सुन खरिदमा लागेका छ। अब खानीहरूको पनि अझ भनौँ भने चाइनाले अहिले भर्खरै एउटा नीति जारी गर्यो उसको खानीबाट प्राप्त हुने सुन बाहिर नपठाउने र गोल्डहरू र इन्डियाले पनि त्यसको फलो गर्दैछ, हामी बाहिरबाट सुन मात्र ल्याउने हाम्रो र मिनरल्सहरू बाहिरमा पठाउने सुनको चाँदीको होइन भन्दाखेरि उहाँहरू कतिको चाहिँ कन्सियस हुनुहुन्छ। यसपालि नेपालकै कुरा गर्नु भने नेपालले पनि सुन किनेको छ राष्ट्र ब्याङ्कले, त्यो तपाईँ रिभिल गर्नु मिल्दैन, तर राष्ट्र ब्याङ्कको ढुकुटीको रिजर्भहरू चेक गर्दाखेरि सुनको स्टक बढाएको छ भनेपछि हामी पनि फलो गर्दैछौँ नि होइन, त्यो पैसा राख्दाखेरि चाहिँ ब्याङ्कमा पैसा राख्दै भने एकदमै थोरै ब्याज छ नोमिनल छ, तर चाँदी र सुनमा चाहिँ भविष्य राम्रो छ भनेर मान्छेले त्यो चाहिँ किनेको छ। र दिल्लीकै कुरा गर्दाखेरि नेपालमा त एउटा चाहिँ कमोडिटीको रूपमा भौतिक रूपमा किन्न मिल्ने भयो नेपालमा, तर त्यहाँ चाहिँ अभौतिक रूपमा कागजी रूपमा होइन ETF भनेर कमोडिटी मार्केट मार्फत पनि सुन चाँदी किन्नेछ हुनु रहेछ, त्यसले गर्दाखेरि पनि थप भलाताल बनाइदियो कि त्यो चाहिँ जुन चाहिँ त्यो कागजी सुन हुन्छ नि चाँदी त्यसले गर्दाखेरि पनि तपाईँको सुन चाँदीको भाव चाहिँ अचाकी अन्तर्राष्ट्रिय बजारमा एकदम उछाल आउने होइन, उनीहरूले ब्याङ्कबाटै कारोबार गर्ने एकछिनमै हुँदो रहेछ कि त्यो उनीहरूको एउटा सिम्फोजियम भन्नेमा मैले भाग लिएर आएको थिएँ गोल्ड मार्केट भनेर, अनि उनीहरूको युवाहरू पनि धेरै आयो, उनीहरू चाहिँ एकदम हाइटेक सोसाइटी रहेछ कि अहिले दिल्ली बम्बई मद्रास होइन बेङ्गलोर हाइटेक सोसाइटी, उनीहरूको त्यो व्यापारीहरूले सुन पनि किनेर ठुपार्ने रहेछ, उनीहरूको रिस्क यसो हेर्ने रिस्क धेरै देख्यो भने आफ्नो कमाएको कर तिरेको पैसा त सुनमा लगानी गर्नु मिल्यो नि।
1: दीर्घकालीन रूपमा भोलिको समयमा कस्तो अवस्था आउला सुन होइन, यसरी चाहिँ यदि त्यो देशहरूले चाहिँ त्यसरी सुन जम्मा गर्नुको कारण दीर्घकालीन संकट के देखेर होला त्यसको।
0: अब सुन र चाँदी भनेपछि अलिकति मान्छे कस्तो भने यो सरकारी निकायले पनि पैसा छाप्नलाई युज गर्ने त्यो फलमा नराखेको पैसा छाप्न मिल्दैन, हेर्नुहोस् अरू अरू पनि चिज होला त्यहाँ होइन, तर प्रथम कस्तो भन्दाखेरि 40% उनीहरूले सुन र चाँदी राख्नुपर्छ, तर मैले राष्ट्र ब्याङ्कको ढुकुटीमा मैले चेक जाँच गर्दा मैले देखाएको छु सिलिका सिली सुन चाँदीहरू त्यहाँ राख्छ, सुन चाँदीको फलहरू चेक गर्दाखेरि हामी त्यहाँ पनि पस्ने एउटा चाहिँ मलाई मौका मिल्यो, त्यहाँ चाहिँ तपाईँको एउटा पौरोटी जस्तै गरेर सुन चाँदीको सिल्लीहरू छ ढुकुटी है, त्यो हिसाबमा राष्ट्रले नै सञ्चय गर्ने भएकोले राष्ट्रले नै खरिद बिक्री गर्ने भएको हुनाले सेन्ट्रल ब्याङ्कले यसमा चाहिँ मतलब चाहिँ भूमिका निभाउने भएको हुनाले जनताले पनि किन्नुपर्छ र लगानी गर्न पाउनुपर्छ भनेर मैले जहिले पनि यसको वकालत गर्दै आइरहेको छु। र यसको उदाहरणको रूपमा मेरो जिल्ला अध्यक्षमा 9 वर्ष भए जिल्ला काठमाडौँ जिल्ला अध्यक्ष हुनु मैले नारा लेख मैले के राखेको छु भन्दाखेरि त्यस बेलाको चुनावमा सुन चाँदीमा लगानी भरपर्दो आमदानी, त्यस बेला 9,000-11,000 थियो सुनको भाव म अध्यक्ष हुँदाखेरि
1: त्यो बेला किन्ने मान्छे
0: होइन कति गुणा बढ्यो त होइन, तपाईँ विचार गर्नुहोस् म 68 सालमा म काठमाडौँ जिल्ला अध्यक्ष थिएँ अहिले तपाईँको भन्नु 15 वर्षभित्रमा कति 100 गुणा होइन, 5 वर्षमा त ब्याङ्कमा डबल होला ल होइन, तर कति 100 गुणा बढ्यो होइन, त्यो हिसाबमा हामीले लगानी गर्न जायज छ। सरकारले यसलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ, आफूले कमाएको कर तिरेर कमाएको पैसाबाट सुन चाहिँ किन्न पाउनुपर्छ भनेर मैले सर्वोच्च अदालत पनि गुहारेको छु। यसमा चाहिँ नेपाली नागरिकले सुन किन्न पाएन, कानु सुनमा लगानी गर्न पाएन भनेर मैले रिट निवेदन पनि दिएको छु होइन। त्यो हिसाबमा यो लगानी योग्य अन्तर्राष्ट्रिय रूपमै लगानी हुन्छ यसमा, नेपालमा मात्रै होइन, यो अन्तर्राष्ट्रिय भनेपछि एउटा सानो एउटा चाहिँ मतलब सोमालिया जस्तो देशले पनि लगानी गर्ने चिज हो यो भनेर यसलाई खुल्ला गर्नुपर्छ, प्रतिस्पर्धा गर्नुपर्छ र यसमा चाहिँ यो सरकारले नियमन पनि गर्नुपर्छ होइन भनेर मैले उहाँ गर्दै आइराखेको छु। र यो जुन अहिले सुनको बजार छ यो एकदमै यो सरकारले नियन्त्रित बजारमा राखेको छ, यसलाई नेपालको विकासमा योगदान गर्न सक्ने जुन बजार छ यो सुनचानी बजार, त्यसमा हिरा पनि थपौँ, भ्यालु एड हुने ठुलो चाहिँ मतलब सम्भावना भएको क्षेत्र यो। मैले 100 रुपियाँको मैले चाहिँ मैले केही र मटेरियल किनेर ल्याएँ, त्यो म 1000 रुपियाँ थपेर 1100मा भ्यालु एड गरेर बेच्न सक्ने चिज हो यो होइन। यो सरकारले त्यसबाट मनग एउटा आउँछ पनि पाउँछ, सिप जेनेरेट गर्न सक्छ होइन। त्यो हिसाबमा सरकारले चाहिँ मैले अनुरोध पनि गर्न चाहेँ कि यो युवाहरूको लागि पनि एउटा ठाउँ हो, युवाले नयाँ दिमागले अझ राम्रो गर्न सक्छ होइन, फ्रेस दिमागले, र सरकारले यसलाई खुल्ला गर्नुपर्छ भनेर म तपाईँको सञ्चार माध्यमबाट पढ्न पनि चाहे।
1: हस्, आजलाई कुराकानी यति नै गरौँ, समयको कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद तपाईँले पनि आइदिनुभयो।
1: उहाँ हुनुहुन्थ्यो नेपाल सुनचाँदी व्यवसाय संघका अध्यक्ष महेन्द्र रत्न साक्य। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: शुक्लागन्ध केएफएम 97.6।
3: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरिनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोपाइटर पीताम्बर पोखरेल फेसन फ्रेन्जी 400-600-800 पसल शुक्ला गण्डकी 4 दुलेगौडा बन्केवा चोक रिमाल गेस्ट हाउस नजिकै दुलेगौडा शाखा।
5: प्रोपाइटर प्रेम परियार बरेली टेलर शुक्ला गण्डकी 4 भित्री बजार।
6: ज्योतिष ऋषिराम पौडेल रिद्धि सिद्धि पूजा सामग्री भण्डार शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-5856-466।
7: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ मोबाइल नम्बर 9715506555।
6: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्राली शुक्ला गण्डकी 2 हलेदी तनहुँ।
8: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
9: भाइ पनि बरेली टेलर सुन्दा हुँदै सिको चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
9: हाँसो होइन के भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडीमेड सुटहरू पाइन्छ। आफैले मात्र सिलाउनु भए पनि अरू टेलर सस्तो हो र?
8: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
10: हामी कहाँ उच्च अर्डर अनुसार आकर्षक डिजाइन रेडिमेड प्यान्ट अफिस तथा संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि साथै विवाहको लागि

प्रोपाइटर प्रेम परियार मोबाइल 98461 अमेरिका सम्पर्क 98461 13425।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175.
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक.
0: यति बेला बिहानको ठिक 9 बज्यो.
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
3: राष्ट्रको शान किसान.
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको 5 औं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बस्न सकिने। इण्डोनेशियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, 100 विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग 2 आज ओमान र क्यानाडा खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुई राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत गरेको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरिएको हो भने खरेलको नाम आर्थिक अपचलन र म्यानपावर व्यवसाय संघको लेनदेनको आरोपमा अस्वीकृत भएको छ। बैठकमा दुवैलाई नाम फिर्ता लिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरे पनि समितिबाटै राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। त्यसैगरी जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सरकारले सिफारिश गरेका 13 मध्ये 10 जनाको नाम स्वीकृत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्य सहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लीडरशिप एकाडेमीको प्रशिक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनैतिक निकटता तथा पृष्ठभूमिलाई 25%, समावेशितालाई 10% र पार्टी सदस्यताको मतदान आधारित प्रारम्भिक मतदानलाई 40% भारांक छुट्याइएको छ। पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गरी अधिकतम 15%सम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था छ। असाधारण परिस्थिति सृजना भएर निर्धारित विधि बाहिर गई उम्मेद्वार छनौट गर्नु परेमा त्यसका लागि पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमतबाट अनुमोदन गराउनु पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ। बड़ा दशैंको 5 औं दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 औं रूप स्कन्दमाता पूजा गर्ने चलन छ। नवरात्रका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र 5 औं दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ। यस्तै 6 औं दिन कात्यायनी, 7 औं दिन कालरात्री, 8 औं दिन महागौरी र 9 औं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहेको छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। दशैं तिहार मनाउन भारतबाट स्वदेश फर्किने नेपालीहरूको पश्चिमी सीमा नाका गड्डा चौकीमा ठूलो भीड़ लागेको छ। अहिले गड्डा चौकी नाकाबाट दैनिक झण्डै 2000 नेपाली स्वदेश भित्रिरहेका छन्। चाड़पर्वको समयमा नाकामा यात्रुको चाप बढ़ेसँगै विभिन्न संक्रामक रोग भित्रिन नदिन सीमामा हेल्थ डेस्क स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मलेरिया, क्षयरोग, एचआईभी, कोविड, डेंगी र स्क्रब टाइफस गरी 6 प्रकारका रोगको परीक्षण भइरहेको छ। असोज महिनामा मात्रै गड्डा चौकी नाकामा 4,700 जनाको स्वास्थ्य परीक्षण गर्दा 2 क्षयरोग टीबी पोजिटिभ देखिएको हो। संक्रमण पुष्टि भएका यात्रुलाई निशुल्क उपचारको व्यवस्था मिलाइएको छ। यसैबीच यात्रुको सहायता र सहजता सुरक्षाका लागि प्रहरीले गड्डा चौकी नाका सहित कञ्चनपुरका 8 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाइँदैछ। सन् 2008 मनाउन थालेको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक 3 मध्ये 1 नवजात शिशु झाडा पखालाबाट संक्रमित हुने गर्छन्।
मध्ये प्रतिवर्ष झण्डै 1,80,00,000 बाल बालिकाको मृत्युको मुख्य कारण झाडा पखाला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानुअघि पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म हत्केला, औंलाका काप र नंगुनी दलेर धारा वा फोहराको बहने पानीमा मिसीमिसी हात धुनुपर्छ। नेपाल जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव भने कायमै छ। ग्रामीण क्षेत्र मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भञ्जङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। जाजरकोटको जुनी चाँदे गाउँपालिकामा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 3 जना घाइते भएका छन्। आज बिहान जुनी चाँदे गाउँपालिका 2 गौरी कुवामा सुर्खेतबाट जुनी चाँदेतर्फ गुडिरहेको जीप दुर्घटना भएको हो। अनियन्त्रित भएको जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदे गाउँपालिका 9 कल्लीशालाका 20 वर्षीय शान्त बहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका 3 स्यालाका 30 वर्षीय विपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो। दुर्घटनामा विपनाका श्रीमान दिलबहादुर भण्डारी, उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी 50 वर्षीय शीतला टमता घाइते भएका छन्। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा तथा हिमपातको सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गई पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण भेगमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। अब विदेशको खबर। इण्डोनेशियामा फैलिएको भीषण डडेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ। सुमात्रा र कालिमान्ताना टापुका हजारौं हेक्टर वन तथा दलदली भूमिमा हप्तौंदेखि लागिरहेको डडेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाड्ने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतह मुनि सल्किने आएको कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेशियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचकांक अस्वस्थ तहमा पुगेको छ। आकाश तुवानोले ढाकेपछि सिंगापुर सरकारले सर्वसाधारणलाई घरभित्रै रहन र बाहिर निस्कदा उच्चस्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डडेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने सयौं विद्यालयहरू बन्द गरिएका छन्। सीमापार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डडेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेशियामाथि कूटनीतिक दबाव बढ़ाएको छ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज ओमान र क्यानाडाले खेल्दैछन्। ओमानको अल अमिरात क्रिकेट मैदानमा यो खेल नेपाली समयअनुसार बिहान 11:15 बजे शुरू हुनेछ। यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग टूको 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीगमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवैका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमान क्यानाडा बीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग टूमा क्यानाडालाई 24 रनले र ओमानलाई 113 रनले पराजित गरिसकेको छ। नेपाल यो जितसँगै महत्वपूर्ण अंक बनाउन सफल भएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर 19 तारीक आउँदो सोमबार ओमानसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो बनाउने लक्ष्य रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको संसदीय इतिहासमै पहिलोपटक सरकारले सिफारिश गरेका राजदूत संसदीय सुनवाई समितिबाट सर्वसम्मत रूपमा अस्वीकृत। सुनार विरूद्ध महिला हिंसा र खरेलमाथि म्यानपावर व्यवसायीसँग रकम लिएको आरोप। आज बड़ा दशैंको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदै दशैं तिहारमा भारतबाट फर्कनेका लागि गड्डा चौकीमा स्वास्थ्य परीक्षण र सहायता कक्ष। आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै साबुन पानीले हात धुने बानीले 50% भन्दा बढ़ी संक्रामक रोगबाट सजिलै बच्न सकिने। इण्डोनेशियाको भीषण डडेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र, जनजीवन प्रभावित, सयौं विद्यालयहरू बन्द। र विश्वकप क्रिकेट लीग टूमा आज ओमान र क्यानाडा खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
8: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 98565391।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हुनुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 2632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। त्यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, एल्युमिनियम, सिलट, चरस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागन्ध किसा, दिलेगौडा, तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
16: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेङवाडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
16: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सक्नु रिमाल हार्डवेयर सेन्टर। नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै लास्का, रङ्गीन तथा सादा जस्ता पाका, सुगम सुनिल, एसियन पेन्ट, राजस्थान मार्बल, सेनिटरी टाइल्स, धारा लगायत सम्पूर्ण चाहिएमा हामीलाई
18: हिमाल हार्डवेयर सम्पर्क 0654143545, 0654143545।
19: हार्दिक शुभकामना। नेपालीहरूको मान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई प्रवक्ता समिति परिवार शुक्ला गण्डकी छ खैरेन्टार।
20: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई प्रवक्ता समिति शुक्ला गण्डकी 3 कवासे परिवार।
19: अध्यक्ष राजुराम श्रेष्ठ एवं धुलेगौडा खानेपानी तथा सरसफाई प्रवक्ता समिति परिवार शुक्ला गण्डकी 4 धुलेगौडा।
21: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 5 बेलचौतारा।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, कन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
27: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
28: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काप्छ होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ बुबुको।
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
19: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक।
31: समय आएको छ नेपालले प्रमाणित प्रविधिको पत्ता लगाउने 8 बैंकको स्ट्रिङ स्टिलको साथ जापान उत्पादित आफ्नो निर्माण
32: हजुर दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
33: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
32: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
30: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
0: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
1: साथ छ हाम्रो।
2: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
3: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि। तर हाम्रो दिलगुडा बजारमा रहेको उमएम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
2: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
0: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओएम आभूषण सुनचाँदी दोकान,
2: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656573537, मोबाइल नम्बर 98460-69-2046, 98-58-00-08।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: उकाली चढ्दै ओह्राले चढ्दै भन्छन् चौतारी अनि
0: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम
2: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न न।

0: हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा तपाईँको माझमा रहने गर्दछु। लगभग लगभग 10 बजेसम्म आज पनि हामी रहेका छौँ। बिहिबारको बसाईमा तपाईँले रोज्नुभएका सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9942279911 9860367611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ। आज तपाईँहरूले आफूलाई मन परेको लोकभाकाहरू बोजेर आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीहरूलाई सम्झना सम्पर्क छोड्न सक्नुहुनेछ। राम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनसादी उद्योगले दुले गौडामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगहनाहरू र सुनसा पत्थर राखिएका गरगहनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापा वाला सुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेर आभूषण सुन चाँदी उद्योगमा गएर ढुक्कका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यति बेलाको क्रममा भने कार्यक्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्कार। हजुर
1: हेलो
0: नमस्कार। सञ्चारमै हुनुहुन्छ? हुन्छ, एकदमै धेरै धेरै धन्यवाद छ हजुरलाई पनि। नेपालीहरूको महान पर्व विजयदशमीको शुभकामना छ।
1: बाटो हेरेर हुन्छ घरमा यसपालिको दसैँ तिहार भने बजाउनु न।
0: हस् हुन्छ, म यो बाटो राख्नेछु, साथीहरूलाई सम्झिन सक्नुहुनेछ।
1: हजुरको लागि
0: धन्यवाद। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो अमृतुला गन्जी हुनुहुन्थ्यो, कास्कीको लुम्ले काँडेदेखि। उहाँले पनि मिठो उहाँले चाहिँ मिठो सुमधुर भाका रोजेर गइसक्नु भएको छ। बाटो हेरे हुन्छ है भनिरहेको छ है सुमधुर भाकालाई मैले कार्यक्रममा स्थान दिनेछु। तपाईँहरू पनि फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनसीसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रम जोडिन सक्नुहुनेछ। आफूलाई मन पनि लुकभाका रोज्न सक्नुहुनेछ र कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू चाहिँ खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ। र यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक साङ्गीतिक कोशिली स्वरूप सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु है भन्दै काली सलल भन्ने मिठो गीतलाई स्थान दिन्छु। त्यसपछि हाम्रो अमृतुला तन्जीको रोजामा रहेको सुमधुर भाक बजाई कार्यक्रममा स्थान दिने नै छु। पहिला भने यो मिठो गीतलाई सुनौ अनि त्यसपछि म तपाईँहरूको माझमा आउनेछु। संगीता थापा मगर र सिद्धार्थ आले मगरको आवाजमा रहेको सम्बन्धीलाई शब्द सिपी मगर र यम थापा मगरको रहेको छ। त्यो बेला सिकार्नुहोस् यो सुमधुर भाका।

हजुर सधैँबाट मधुबाको माछा राखिसकेकी काली सलल मेरो स्याङ्जाली मायाको रूपै सलल भनेर रहेको थियो संगीता थापा मगर र सिद्धार्थ आली मगरको आवाजमा रहेको थियो भन्दा यी शब्द सिपी मगरको रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ भने फोन गर्न सक्नुहुनेछ 9942972911 9060663111 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ आफूलाई मन पर्ने लोक भाकार रोज्न सक्नुहुनेछ आफ्नो इष्टमित्र दाजुभाइ साथी सँगैलाई पनि सम्झना समर्प चाहिँ छोड्न सक्नुहुनेछ है आजको बसाईमा दुवै नम्बर खुल्ला रहेका छन् एनडीसी एन्सर जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ बिस्तारै दशैं पनि भित्रिँदैछ आज दशैंको होइन नवदुर्गाको पाँचौं दिन पनि रहेको छ आज भने स्कन्द माताको पूजा आराधना गरिसक्नु भएको छ होला बिहान बिहानै है विभिन्न मठ मन्दिरहरूमा अझै देवीको मन्दिरहरूमा पनि तपाईँहरू दर्शनको लागि जानुभएको छ होला भन्ने विश्वास पनि रहेको छ जे गर्दै हुनुहुन्छ आफ्नो कामहरू एकदम राम्रोसँग गर्नु स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भए पनि आफ्नो कामहरू चाहिँ राम्रोसँग गर्नुहोला विशेष गरी आफ्नो स्वास्थ्यलाई ख्याल राख्नुहोला है पनि भन्न चाहन्छु दसैँ आउँदैछ घाँटी हेरेर हार निलो होला होइन एकदम धेरै खर्च पनि नगर्नु होला भन्न चाहन्छु आफूले जति सक्नुहुन्छ उति खर्च गर्नुहोला खानपानको व्यवस्थाहरू पनि होइन त्यसरी नै गर्नुहोला है भन्न चाहन्छु किनभने यतिखेर भनेको एकदमै महँगीको जमाना छ फेरि हाम्रो देशमा होइन विभिन्न प्राकृतिक घटनाहरू घटिराखेका छन् त्यही भएको कारणले गर्दाखेरि पनि सरसामानहरू एकदमै महँगो भइराखेको छ होइन जति पुग्छ उतिले चाहिँ दसैँहरू दसैँ तिहार मनाउनुहोस् होइन हरेक चाडपर्वहरू आफ्नो हैसियत अनुसार आफ्नो अवस्था होइन आफूले जतिको खर्च गर्न सकिन्छ त्यही अनुसार चाहिँ गर्नुहोला ऋणदान गरेर खर्च नगर्नुहोला है भन्न चाहन्छु किनभने ऋण होइन दिन हो भन्छ है आफ्नो हैसियत अनुसार नै गर्नुभयो भने चाहिँ त्यो ऋण पनि लाग्दैन दिन पनि लाग्दैन त्यही भएर ठिक्क खर्च गर्न होला अरूको लेखासिखी चाहिँ नगर्नुहोला पनि भन्न चाहन्छु किनभने धेरै लेखासिखी बढेको छ नि त यो समयमा त्यही भएर यति बेलाको क्रममा हाम्रो अमृतसिको रोजाइमा रहेको बाटो हेरे हुन्छ है घरमा भनिरहेको छ यसपालिको दशैं र तिहारमा यो मिठो भाका सुनौ यसको दुई पनि आइसकेको छ है अहिले भर्खरै आएको धेरै भएको छैन 8 दिन मात्रै भइसकेको छ म चाहिँ पुरानै यो गीतलाई चाहिँ स्थान दिन्छु हाम्रो अमृतजीको हृदयमा रहेको छ यति बेला क्रमशः मधुर भाका सुन्नुहोस् तपाईँ पनि फोन गर्दै गर्नुहोला कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला।

हजुर, यसो मात्र भाका मन्त्रको माझमा राखिसके बाटो हेरे हुन्छ हे घरमा यसपालिको दसैँलाई बिहारमा भन्नुभएको थियो। पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा अर्को सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि आउने नै छु। तपाईँ पनि सुन्दै गर्नुहोला है भन्न चाहन्छु। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। 96 जुन नम्बर सहज हुन्छ त्यही नम्बरमा चाहिँ फोन गर्न सक्नुहुनेछ।

अह कुङ्गीत राखे भनेको कुङ्गीत पो राखेछु यस्तो हुन्छ कहिले काहीँ है पुरानो गीत राख्छु भनेर राखेको तर अर्कै गीत भनेको मैले खोजेको अर्कै बजेज नै अर्कै ठिकै छ म चाहिँ अर्को गीत राख्छु है दसैँ तिहार आउँदा भनिरहेको छु मिस गीत त सुनाउ अनि त्यसपछि म तपाईँको माझमा आउनेछु म चाहिँ सोचेको अर्कै होइन यो एपिएफको गीतहरू थुप्रै छ नि त अनि त्यही भएर त्यो मैले सोचेको चाहिँ पुरानो गीत रहेछ क्यारे भनेर राखेको अलिक पुरानो त पुरानो गीत हो तर पनि लोकदोरी अन्तर्गत पर्दैन नि त यो गीत त्यही भएर ठिकै छ यति बेलाको मैले सुमधुर भाका स्वीकार्नुहोस् अनि तपाईँको माझमा फेरि उपस्थित हुनेछु।

हजुर, यसमा त कमाल तपाईँको माछा राखिसकेँ भर्खर पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज पनि तपाईँको सँगसँगै नै सुमधुर उपकारलाई कार्यक्रममा स्थान दिँदै अनि कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति बेलासम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। अनि आज हामीलाई फोन गर्नुभएको छ हाम्रो सञ्जीव कास्कीको होटल लुम्बिनीदेखि, उहाँलाई पनि एकदम धेरै धेरै धन्यवाद छ। हाम्रो कार्यक्रममा प्रायोजन गरिदिनु भएको मौमिना भूषण सुनचार दिलदेवलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिए। अन्तिममा जाँच गर्ने तपाईँको माझमा पजनको लाउरे भनिरहेको सागरा मेरो संक्षेप भएको आवाजमा रहेको छ भनेलाई शब्द हनरेन्द्र एमसी र ऋषि खत्राको रहेको छ। श्रीमती छोड्दै आज त्यो श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता लिमा पनि मिलाउँछु। तपाईँको बाँकी पर्छ भने सुकर बितोस्ने सुन्दै गर्नुहोला। शुभ्रागन्ध क्याफे सन्तान विकास मलम समीगा हर्ष। जय गीत जय सङ्गीत नमस्कार शुभ दिन।

0: यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि बुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9847692046, 9800528008।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
6: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864975056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा वडाध्यक्ष तथा सदस्यहरू, गाउँवासी, कर्मचारी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे एवं म्याग्दे गाउँपालिका तनहुँ परिवार,
8: अध्यक्ष खिम नारायण मानन्थर, उपाध्यक्ष इन्द्र कुमारी थापा राणा, प्रमुख प्रशासकीय अधिकृत एवं हरिनाश गाउँपालिका स्याङ्जा परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
10: प्रोप्राइटर ईश्वर कुमार श्रेष्ठ, पासा कन्स्ट्रक्सन एण्ड सप्लायर, शुक्ला गण्डकी 3 पौवा, मोबाइल 9811568222।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार,
9: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार,
10: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार,
8: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
11: साथ यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
11: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
13: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
13: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 98 5 33 8 78, 98 4 61 56 58।
14: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा परिवार।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
17: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 98 5 63 43 952 र 98 0 66 56 586।
14: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजया दशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
15: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा, शुक्ला गण्डकी नगर कमिटी परिवार।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना,
4: कला संस्कृति,
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60555।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिको साथ सुन्न सक्नुहुनेछ।

0: बडा दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भगवती नौ रूप मध्ये पाँचौं रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ। नौ रात्रका नौ दिनमा पहिलो दिन शैलापुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मन्दा र पाँचौं दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ। नवरात्रभर दुर्गा सप्त सती चण्डी श्रीमद भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ। आज देशभरका विभिन्न शक्तिपीठहरूमा पूजाका लागि भक्तजनहरूको घुइँचो लागेको छ। काठमाडौँ उपत्यका गुहेश्वरी, मैती देवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रावती सहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानदेखि दर्शनार्थीको भीड़ लागेको छ। उपत्यका बाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्धेकाली, तापेजुङको पाटीभारा, गोर्खाको मनकामना, सत्तरीको छिन्न र पोखरा गोविन्द बाच्ने सहित मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको छ। आज अक्टोबर 15 विश्व हात धुने दिवस। हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि मनाइँदैछ। सन् 2008 मनाउन थालिएको यो दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाहरूले साबुन पानीको प्रयोगबारे सचेतनामूलक कार्यक्रम गर्दैछन्। हात सफा नहुँदा फैलिने संक्रमणका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। तथ्याङ्क अनुसार विश्वमा हरेक तीन मध्ये एक नवजात शिशु झाडा पखलाबाट संक्रमित हुने गर्दछन् भन्ने, प्रतिवर्ष झण्डै 1.8 करोड़ बालबालिकाको मृत्युको मुख्य कारण झाडा पखला हो। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट सहजै जोगिन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ। खाना खानु अघि पछि र शौचालय प्रयोगपछि कम्तीमा 20 सेकेण्डसम्म अत्केलामा औलाका कापा र नङ मुनि दलेर धारा वा फोहराको पानीले बहने पानीमा मिसिमिसी हात धुनु पर्दछ। नेपालमा जस्तो विकासोन्मुख देशमा अझै पनि शुद्ध खाने पानी र सरसफाईका पूर्वाधारको अभाव कायमै छ। ग्रामीण क्षेत्रमा मात्र नभई शहरी क्षेत्रमा समेत सही तरिकाले हात धुने अभ्यास पर्याप्त मात्रामा हुन सकेको छैन। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्र संघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षको रूपमा समेत घोषणा गरेको यस वर्ष ग्रामीण महिलाहरूको भूमिका थप चर्चा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि क्षेत्रको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिला पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्, उनीहरू माटो, पानी, वन जंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र प्रहरीदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असरहरू विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणले लेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काम महिलाहरू नै अग्रपंक्तिमा छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेको ग्रामीण महिलाहरूलाई कृषि पेशामा समान अधिकार, सी प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउन आजको मुख्य आवश्यकता रहेको छ। नेपालको संसदीय इतिहासमै पहिलो पटक सरकारले सिफारिश गरेका दुई राजदूत संसदीय सुनाई समितिबाट सर्वसम्मत रूपमा स्वीकृत भएका छन्। संसदीय समितिको हिजोको बैठकले साउदी अरेबियाका लागि प्रस्ताव राजदूत गिरी बहादुर सुना र मलेसियाका लागि प्रस्तावित राजदूत चुनामणि खरेकको नाम अस्वीकृत भएको हो। उच्च नैतिक चरित्र नभएको ठहर गर्दै सुनारको नाम अस्वीकृत गरेको भने खरेकको नाम आर्थिक अवचलन र म्यान पावर व्यवसायसँगको लेनदेनको आरोपमा अस्वीकृत भएको हो। बैठकमा दुवैलाई नाम फिर्ता दिन अवसर दिए पनि उनीहरूले मानेका थिएनन्। सुनार विरूद्ध महिला हिंसा, धम्की र आर्थिक अनियमितताका गम्भीर उजुरी तथा डिजिटल प्रमाणहरू प्राप्त भएका थिए। सुनाईको क्रममा सांसदहरूले उठाएका प्रश्नमा उहाँको जवाबसित बुझ्द नभएको र प्रस्तुत अडियो भिडियो प्रमाणले उच्च नैतिक चरित्र पुष्टि नगर्ने निष्कर्ष समितिले निकालेको छ। त्यसै गरी मलेसियाका लागि प्रस्तावित खरेलमाथि म्यान पावर व्यवसायसँग रकम दिएको, विवादास्पद गाड़ी प्रयोग गरिएको र विभिन्न संघ संस्था आर्थिक घोटालामा मुछिएको आरोप लागेको थियो। संसदीय सुनाई समितिले 15 सदस्यीय पूर्ण समिति बैठक दुवैको नाम सर्वसम्मतले अस्वीकार गरेको हो। नेपालको संसदीय इतिहासमा नाम फिर्ता लिने गरिएको पनि समितिबारे राजदूतको नाम अस्वीकृत भएको यो पहिलो घटना हो। समितिबाट भारतका लागि डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि डाक्टर कल्याण राज शर्मा, अमेरिकाका लागि चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेर जबरा, जर्मनीका लागि सारु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमनका लागि पदमाछी राणा, कोरियाका लागि डाक्टर संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेषन र श्रीलंका लागि मनसला कुमारी झाको नाम अनुमोदन भएको छ। त्यसै गरी जापानका लागि प्रस्तावित राजदूत विज्ञेश कुमार थापाको नाम भने समितिले स्थगित गरेको छ। सभापति श्रेष्ठका अनुसार थापाको हकमा परराष्ट्र मन्त्रालयबाट ठप्पर प्रमाण तथा पालिकासँगको संलग्नताबारे स्पष्टता मागिएको छ। जादरकोटको जुनी चाँदे गाउँपालिकामा जीव दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, तीनजना घाइते भएका छन्। आज बिहान जुनी चाँदे गाउँपालिका दुई गौरीकुवामा सुखेतबाट जुनी चाँदेतर्फ गुडिरहेको कर्णाली प्रदेश 02/00/1/12/43 नम्बरको जीव दुर्घटना भएको हो। अनियन्त्रित भएको जीव सड़कबाट झण्डै 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जादरकोटले जनाएको छ। दुर्घटनामा जीव चालक जुनी चाँदे गाउँपालिका 9 कदली स्यालका 20 वर्षीय शान्ता बहादुर बस्नेत र चुनी चाँदे गाउँपालिका 3 सालका 30 वर्षीय विपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जादरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धि सगार पुरीले जानकारी दिनुभयो। दुर्घटनामा विपनाका श्रीमान दिलबहादुर भण्डारी, उहाँका 4 वर्षीय छोरा शिशिर भण्डारी र जुनी चाँदे गाउँपालिका कि 50 वर्षीय शीतला टमाटा घाइते हुनुभएको छ। घाइते तीनैजनालाई थपोचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाएको नायब प्रहरी उपरीक्षक पुरीले बताउनुभयो। सरकारले भोटेकोशी बारीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको 4,108 परिवारलाई प्रति परिवार 45,000 दरले नगद सहायता वितरण गरेको छ। विश्व खाद्य कार्यक्रम WFPले उपलब्ध गराएको रकम दोहोरोपण हुन नदिने गरी एकद्वार प्रणाली मार्फत वितरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयको अनुसार पालिकासँगको समन्वयमा प्रभावित परिवारको पहिचान गरी रसुवाका 5, नुवाकोटका 4 र धादिङका 2 गरी 11 पालिकाका प्रभावित परिवारहरूलाई सहायता उपलब्ध गराइएको हो। तथ्याङ्क प्रमाणीकरण हुन बाँकी रहेका झण्डै 1,400 परिवारलाई पनि 3 दिनभित्र रकम वितरण गरिसक्ने सरकारले तयारी छ। बाढ़ी प्रभावितको दीर्घकालीन पुनर्स्थापन तथा व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारको भनाइ छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले भुटेकोशी बाढ़ी पीड़ितका लागि 3 वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढ़ाइएको बताउनु भएको छ। उहाँले प्रभावितहरूलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थान्तरण गर्ने जानकारी दिनुभयो। नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको भोटेकोशी बारी पुनस्थापनाका सवाल कार्यक्रममा प्रमुख प्रेदीको रसुवा, नुवाकोट, गोर्खा र धादिङका 5,116 परिवारलाई स्थानीय बसोबासको व्यवस्था गर्नु अघि अस्थायी आवास निर्माण गर्ने जानकारी दिनुभयो। सरकारले बाढ़ी पीड़ित परिवारहरूलाई 5 महिनासम्म मासिक 15,000 रूपियाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। 4 जना भन्दा बढ़ी सदस्यका परिवारलाई प्रत्येक थप सदस्यका लागि 2,000 रूपियाँका दरले थप रकम उपलब्ध गराइनेछ। नेपाल टेलिकमको सिम कार्ड लिन अब दूरसंचार कार्यालय धाइराख्नु नपर्ने भएको छ। सरकारी नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरिएको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हिजो मन्त्रालयबाट यो सेवाको शुरूआत गर्नुभएको हो। नयाँ सेवा अनुसार ग्राहकले टेलिफोनको वेबसाइटमा गई पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रूपियाँ र हुलाक डेलिभरीको 70 रूपियाँ गरी कुल 160 रूपियाँ भुक्तानी गर्नुपर्नेछ। भुक्तानी भएपछि नजिकैको हुलाकका कर्मचारीको सिम कार्ड घरमै पुर्याउनेछन्। सरकारले शहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण क्षेत्रमा 3 दिनभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। कार्यक्रममा संचार मन्त्री तिमल सिन्हाले हुलाकलाई आधुनिक सरकारी कोरियर सेवाका रूपमा विकास गर्दै आउँदा दिनमा अन्य प्रशासनिक सेवालाई पनि डिजिटल बनाउने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आउँदो पालिका चुनावका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 सार्वजनिक गरेको छ। पार्टीले उम्मेद्वार छनौटलाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यसहित यो रूपरेखा ल्याएको हो। पार्टीले सार्वजनिक गरेको रूपरेखा अनुसार उम्मेद्वार छनौटका लागि 4 मुख्य आधारहरू तय गरिएका छन्, जसमा लिडरशीप एकाडेमीको परीक्षणलाई 25%, पोलिटिकल प्रोक्सिमिटी अर्थात राजनीतिक निकटता तथा पृष्ठभूमिलाई 25% समावेशीलाई 10% र पार्टी सदस्यको मतदानमा आधारित प्रारम्भिक मतदानलाई 40% भारांक छुट्याएको छ। त्यस्तै पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी गाउँपालिका नगरपालिका र उपमहानगरपालिकाका मेयर उपमेयर तथा ओडा अध्यक्षका साथै महानगरपालिकाका मेयर उपमेयर ओडा अध्यक्ष र ओडा सदस्य पदका हकमा अधिकतम 15% विशेष अधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाली आरोहणका लागि एकहत्तर देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 एसियामा 41 हिमाल चढ़नका लागि 130 टोलीलाई आरोहण अनुमति दिएको छ। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28,24,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। एसियामा सबैभन्दा बढ़ी आकर्षक 8,163 मिटर अग्लो मनासुलु हिमाल बनेको छ। मनासुलु हिमाल आरोहणका लागि मात्रै 43 टोली र 500 जनाले अनुमति लिएका छन्, जसबाट 22,58,00,000 रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। त्यस्तै आमदलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी मकालु तथा पुथा हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक छन्। त्यसै गरी रसियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका छन्। नेपालका पनि 26 जनाले एसएएममा विभिन्न हिमाल आरोहणका लागि अनुमति दिएको पर्यटन विभागले जनाएको छ। नयाँ दुबईले यसो 7 गतेदेखि शुरू गरेको दुबई पोखरा दुबई उडान सेवा नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसाय ढुक्क रहेको पाइएको छ। शुरूमा 6 महिनाका लागि टिकट बुकिङ खुल्ला गरेको फ्लाइ दुबईले सन् 2027 अक्टोबर 30 बुकिङ खुल्ला गरेपछि उडान नियमित हुनेमा व्यवसायहरूलाई थप विश्वास तुलाएको हो। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठले पोखरा दुबई पोखरा दुबई उडान शुरूआतमै उत्साहजनक रहे पनि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको बताउनुभयो। यही असो 4 गतेदेखि 11 गतेसम्म परेको विरल वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा पुर्याएको क्षतिको विवरण लिन विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुन धौलागिरी गाउँपालिकाको केन्द्र मुना प्रस्थान गर्नुभएको छ। भाड़ाको बलेरो जीप दरबाङ हुँदै मुना जाँदै गर्नुभएका मन्त्री पुनले जिल्लाका सबै स्थानीय तहमा पुगेर विपदबाट भएको क्षतिको विवरण लिने बताउनुभयो। मन्त्री पुनका अनुसार स्थानीय तहका केन्द्रमा पुगेर जनप्रतिनिधि तथा सम्बन्धित अधिकारीहरूसँग क्षतिको विवरण लिने कार्यक्रम छ। प्रभावित क्षेत्रमा गत अनुगमन तथा विवरण संकलन गर्ने जिम्मेवारी सम्बन्धित पालिकाकै हुने उहाँले बताउनुभयो। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी 1-2 ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि देशका हिमाली र कोशी र गण्डकी प्रदेशका पहाड़ी थोरै भागहरूमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रमा पनि 1-2 ठाउँहरूमा वर्षा तथा पातको अनुमान छ। महाशाखाले निकालेको 3 दिने बुलेटिन अनुसार पर्सी देशका हिमाली क्षेत्रका साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी 1-2 ठाउँमा हल्का वर्षा तथा मध्यम हिमपातको सम्भावना छ। तराईका केही ठाउँमा भने बिहान पख उसो लाग्ने सम्भावना छ। यस वर्षको मनसून भने हिजोदेखि पूर्ण रूपमा बाहिरिसकेको छ। मनसून बाहिरिए पनि पश्चिमी तथा स्थानीय वायुको प्रभाव भने कायमै रहेको अनुमान छ। अन्तर्राष्ट्रिय समाचार इण्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवालो र वायु प्रदूषणले दक्षिण पूर्वी एसियाली देशहरूमा गम्भीर असर परेको छ। सुमात्रा र कालीमान्ता टापुका हजारौं हेक्टर वन तथा दलदले भूमिमा हजार अप्ताउँदेखि लागिरहेको डढेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरू सिंगापुर र मलेसियामा समेत देखिएको छ। खास गरी पाम आयल खेतीका लागि अवैध रूपमा वन फाने र आगो लगाउने मानवीय गतिविधि तथा लामो खदेरीका कारण डढेलो तीव्र रूपमा फैलिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। दलदले जमीनको सतह मुनि सर्किने आगोका कारण नियन्त्रण प्रयास जटिल बनेको छ। इण्डोनेसियाबाट मौसमी हावाले बगाएर ल्याएको बाक्लो विषालु धुवाका कारण छिमेकी देश सिंगापुरको वायु प्रदूषण सूचक अस्वस्थ तहमा पुगेको छ। आकाश धुवाले ढाकिएपछि सिंगापुर सरकारले सर्वसाधारण घरभित्र रहन र बाहिर निस्कँदा उच्च स्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य चेतावनी जारी गरेको छ। डरेलो प्रभावित क्षेत्रहरूमा श्वास प्रश्वासका बिरामी बढ़ेका छन् भने संयौं विद्यालयहरू बन्द भएका छन्। सीमा पार वायु प्रदूषण बढ़ेपछि दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानले डरेलो नियन्त्रण र कड़ा कानून कार्यान्वयनका लागि इण्डोनेसियामाथि कूटनीतिक दबाव पठाएको छ। खेल समाचार आईसीसी क्रिकेट विश्वकप लीग दुई आज ओमन र क्यानाडाले खेल्दैछन्। ओमनको अल अमिरात क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार बिहान 11:15 शुरू हुनेछ। यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लीग दुईको 137 खेल हो। अर्को वर्ष सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियामा आयोजना हुने एक दिवसीय विश्वकपमा स्थान बनाउने लक्ष्यसहित दुवै टोली लीग दुईमा प्रतिस्पर्धा गर्दैछन्। आजको खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार गर्ने अवसरका रूपमा रहेको छ। नेपालका लागि ओमन र क्यानाडा बीचको खेल महत्वपूर्ण छ। नेपालले यसअघि लीग दुईमा क्यानाडालाई 24 रनले र ओमनलाई 113 रनले पराजित गरिसकेको छ। नेपालले यो जीतसँगै महत्वपूर्ण अंक बनाएको छ। प्रतियोगिता अन्तर्गत नेपालले पर्सि क्यानाडा र अक्टोबर आउँदो सोमबार ओमनसँग खेल्ने तालिका छ। नेपालको विश्वकपमा आफ्नो छनौट बलियो सुरक्षित बनाउने लक्ष्यमा छ। खबर सामलाटिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 BP चोक
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461356।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेश सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा परिवार।
6: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात मिलदारा परिवार।
8: अध्यक्ष उपेन्द्र तिमेल सिन्हा एवं तिनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी सात खैरेनीटार परिवार।
6: अध्यक्ष सन्तोष घिमिरे एवं सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनीटार परिवार।
7: अध्यक्ष बसन्त बहादुर थापा एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी पाँच बेलचौतारा
9: परिवार रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा खैरेनीटार परिवार। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा ओडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल एवं शुक्ला गण्डकी नगरपालिका परिवार।
10: नगर प्रमुख ददिराज सुवेदी, उप प्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोखरेल एवं भीमात नगरपालिका भीमात परिवार।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्युमिनियम अब यूपीबीसीको साथमा।
13: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562938 र 98028922938।
9: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा ओडाध्यक्ष तथा सदस्यहरू, नगरवासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: क्याप्टेन कुष्माखर खत्री, समिति सदस्य एवं ओडा सदस्य, शुक्ला गण्डकी नगरपालिका ओडा नम्बर 10 को कार्यालय।
16: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिसक्यो। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
17: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
16: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
17: आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109466 र 9840094543।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा ओडावासी, टोल विकास संस्थाका पदाधिकारी, कर्मचारी, व्यवसायी, शुभचिन्तक एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
18: सचिन भुजेल, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 3, बनकेवा एवं वडा परिवार।
8: खड्का सिंह थापा मगर, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वार्ड नम्बर 7, खैरेनीटार एवं वडा परिवार।
18: राजेन्द्र भट्टराई छेत्री, अध्यक्ष, शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 10, छब्दी एवं वडा परिवार।
8: शिव बहादुर आले, वडा अध्यक्ष एवं मेगदे गाउँपालिका वार्ड नम्बर 5, परिवार।
12: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी कैफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइनुका साथै कुकुर तथा कुखुरा को भ्याक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाह को लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
19: कता हिँडेको आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
19: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0654140050 मोबाइल 98463231।
21: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि शुक्ला गण्डकी 6 खैरेनीकार परिवार।
22: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि शुक्ला गण्डकी 5 बेलचौतारा परिवार।
19: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि शुक्ला गण्डकी 8 परिवार।
22: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि शुक्ला गण्डकी नौघारी परिवार।
23: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं सब्दी मावि शुक्ला गण्डकी 10 सब्दी परिवार।
24: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
25: साथ छ हाम्रो।
26: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
19: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्ला गण्डकी 7 खैरेनीटार परिवार।
23: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिस बोर्डिंग स्कूल शुक्ला गण्डकी 4 दुलेगौड़ा परिवार।
19: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिस बोर्डिंग स्कूल परिवार शुक्ला गण्डकी 5 सेराटार।
22: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्ला गण्डकी 3 कवासे।
23: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्ला गण्डकी 2 गाछे पानी परिवार।
21: सूचना
0: सूचना हेर तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
26: पोखराका हारजोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल 98564443।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षक कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष सन्तोष श्रेष्ठ प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमणिदेव मावी परिवार शुक्ला गण्डकी 4 दुलेगौडा
1: प्राचार्य एवं सूर्योदय मावी तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैरेनीटार भुरुङ्गे परिवार
3: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
4: Come on, everybody. Hello, Shukla Gandaki.
3: हाम्रो यही बसु बानी फोनमा गर्ने कुरा कहानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6. A complete console.
5: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
25: हेलो, हाई, नमस्ते, गुड मर्निङ एभ्रीवान। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु। मगीमा तपाईँको माझमा रहनेछु लगभग लगभग 1.5 घण्टाको समयावधिभरि 12 बजेसम्म रहने गर्दछु। आज पनि हामी रहेका छौ बिहिबारको बसाईमा। बिहिबारको बसाईमा पनि तपाईँहरूसँग हामी अन्ताक्षरी खेल्ने गर्दछौ। फोन गर्न चाहिसक्नुहुनेछ 9842279011 9800636611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। अन्ताक्षरी चाहिँ खेल्न सक्नुहुनेछ है भन्न चाहन्छु। हप्ताभरि फर्कन हुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसल लेलबुचोकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू पनि खरिद गर्न चाहनुहुन्छ र साथै तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जानुहुनेछ सक्नुहुनेछ है भन्न चाहन्छु। र प्रोप्राइटर हुनेछ विनोद पोखरेल, एकचोटि आउनुहोला, भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com शुक्ला गण्डकी एफएम .com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। दशैं आइसकेको छ, नवदात्राको आज 5 दिन है। तपाईँ पनि घर घरमा पूजाहरू त गरि नै सक्नु भयो होला बिहानै, किनभने देवीहरूको पूजा छिटै बिहानै, हरेक देवताहरूको पूजा नै बिहान गरिन्छ नि त। त्यही भएर स्कन्द माताको पूजा आराधना गरेर मन्दिरबाट फर्केर खाना खाने पनि हुनुहुन्छ होला। कतिपय साथीहरूले खाइसक्नु भयो, कतिपय साथीले खाँदै हुनुहुन्छ होइन। कतिपय साथीहरूको अफिसहरू, कार्यालयहरू होइन, स्कूलहरू पनि विदा भइसकेका छन् भने कतिपयहरूको चाहिँ हुँदैछ होइन। बिस्तारै बिस्तारै कुनै कुनै साथीहरू चाहिँ फुलपातीबाट पनि विदा हुन्छ। अन्त सबैजना आफ्नो आफ्नो काममै व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरू अगाडि बढ्नुहोला। कतिपय साथीहरू विदेशबाट दसैँ तिहार मान्नको लागि घर आउनु भएको छ भने कतिपय साथीहरू चाहिँ वैदेशिक यात्राको लागि निस्किनु भएको छ होइन, विदेश गइसक्नु भएको छ, जाँदै हुनुहुन्छ। जे जस्तो अवस्थामा हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो यात्राहरू गर्नुहोस्। आउनुहुनेलाई पनि तपाईँलाई स्वागत छ भन्न चाहन्छु। जानुहुने पनि एकदम राम्रोसँग जानुहोला है पनि भन्न चाहन्छु। फोन गर्नुहोला, दुवै नम्बर खुल्ला रहेका छन्। एनटिसी एनसिएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत तपाईँ कार्यक्रम अन्त लिन सक्नुहुनेछ। आज चाहिँ अन्ताक्षरी खेल्न दिनुभएको छ। अन्ताक्षरी खेलौँला, रमाइलो गरौँला है, तपाईँहरू पनि आउँदै गर्नुहोला भन्न चाहन्छु। दुवै नम्बरहरू खुल्ला रहेका छन्, जो नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुनेछ है त भन्न चाहन्छु। र यति बेलाको क्रममा भने म तपाईँको माझमा यो मिठो एउटा गीतलाई कार्यक्रममा स्थान दिन्छु। दशैं तिहार तृष्णा गुरुङको आवाजमा रहेको छ यो मिठो गीत सुनाऊ, अनि त्यसपछि म तपाईँको माझमा आउनेछु, तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु। तपाईँहरूको फोन आएको छैन, त्यही भएर मेरो हजुर सपना सुनमको आवाजमा रहेको छ।

सुनमको माझमा राखिसके मेरो हजुर भनि रहेको थियो स्वप्नम सुनमको आवाजमा रहेको मिठो गीतलाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन भयो होला है भन्ने विश्वास भइरहेको छ। फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु। एकदेव लिम्बूको आवाजमा रहेको छ चमेली चमेली भन्ने। यो मिठो गीत सँगसँगै म जान्छु व्यावसायिक विश्राम विश्राम पछि 11 बजेको टाइम चेक लगाउँदाखेरि म तपाईँको माझमा पुनः उपस्थित हुनेछु। तपाईँ पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब

0: एजुकेशनल नेटवर्क टाली
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा
0: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0965905511
2: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
3: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको
3: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
4: ल त्यसो भाइ दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
0: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी चार दुलेगौडा भीमसेन टोल प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 9846607645
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
0: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी सदस्य टोलवासी सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
5: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी चार दुलेगौडा परिवार
6: मधु पौडेल अध्यक्ष एवं दुलेगौडा आमा समूह शुक्ला गण्डकी चार दुलेगौडा परिवार
7: प्रसन्न होमवर्क देखाउ त
8: हस् टीचर
7: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टीचर मेरो मम्मीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
7: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौडा फोन 0965414484 मोबाइल 9856033384 र 9856067988
10: ए दिदी आज कहाँ जाने तयारी गर्नु भएको छ
11: कहाँ जानु र बहिनी आज त दाउराको सेकुवामा जाने हो नि
10: ए हो र त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त
11: हो नि बहिनी स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि
10: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त
11: हुन्छ नि जाऊ जाऊ
10: हजुर हामी कहाँ स्वादिलो परिकार आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्
1: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी चार दुलेगौडा
11: हट एन्ड स्पाइसी भन्दा तीन घर तल बजाज सोरुमको आडैमा
1: फोन नम्बर 9715055555 9715056066
10: टिकटक दाउराको सेकुवा अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल
12: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
14: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0965707044
15: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
16: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
17: होइन हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
18: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
17: 98560 60268।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560 30982

0: TVS साथ छ हाम्रो।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज गाछेपानी शुक्ला गण्डकी 4 गाछेपानी परिवार।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, शुक्ला गण्डकी 8, धुरफिर्दी।
5: अध्यक्ष शिव शंकर बानिया एवं ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8, परिवार।
6: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8, ढोरफिर्दी, परिवार।
7: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, मग्याम, चिसापानी, स्याङ्जा, परिवार।
8: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, परिवार, शुक्ला गण्डकी 6, खैरेनी 4।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो। हजुर, विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि रहेका छौँ बिहिबारको एपिसोडमा। तपाईँसँग अन्ताक्षरी खेलले दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842279011 9860 6611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। हप्ताभरि फोन गर्न अन्य साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले पुस्तकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरूको समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने पोखरेल मोड पसलमा चाहिँ जान सक्नुहुन्छ। उहाँ हुनुहुन्छ संचालक होइन प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल। एकचोटि चाहिँ जानुहोला भन्न चाहन्छु। र तपाईँ भने फोन गर्दै गर्नुहोस् यति बेलाको क्रममा। भने तपाईँको माझमा आयो दसैँ भनिरहेको छ। दिनेश लामा र समीरा थपलियाको आवाजमा रहेको छ मिठो गीत सुनौ। अनि त्यसपछि तपाईँको माझमा म पुनः उपस्थित हुनेछु। तपाईँ भने फोन गर्दै गर्नुहोला।

हजुर, यसो मधुर गीतमा तपाईँको माझबाट खिचकी आयो दसैँ भनी रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि तपाईँहरूको माझमा चाहिँ म आउनेछु। आउँथ्यो दसैँ आउन त पहिले नै भन्दा समारोह मेलालाई आवाज भएको छ, त्यसलाई तपाईँ स्वीकार्नुहोस् यो मिठो गीत।

हजुर, मिठो गीत म तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास गरिरहेको छ। तपाईँहरूका त फोन आएको छैन, त्यो मजाले मिठा मिठा सुन्दर गीत सङ्गीत होला नै कार्यक्रममा स्थान लिइराखेको छु, सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। त्यति बेलाको क्रममा भने तपाईँको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँको माझमा आउने छु फुलपाती भाग्यर भन्ने रहेको छ भरोसा मुनिबाट। त्यो बेलासम्म सिकानुहोस् यो सुमधुर गीत।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोला, फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। रातो टिका निधारमा भनिरहेको छ अनि तपाईँको माझमा पुनः उपस्थित हुनेछु, तर पनि सुन्दै गर्नुहोला।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
3: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
7: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान, रिसिङ साप घिरिङथोक परिवार।
8: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
1: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
8: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा,
10: भीडी कुमार श्रेष्ठको भवनमा।
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
11: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
7: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
12: अब तो एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चन्द्रिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
15: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स।
16: जहाँ तपाईँले स्यामसङ ब्रान्ड का मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिंग मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायत का सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओल्ड पुल ब्रान्ड का सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
16: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
19: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
20: अध्यक्ष भविष्य रिजाल एवं लगनशील आमा समूह शुक्ला गण्डकी 5 बेल चौतारा परिवार।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
25: हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। त भने बिहिबारको बताइमा छौं। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली भाषा एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर छात्रमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz रेडियो ध्वनि तरङ्गबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज पनि हामी रहेका छौं बिहिबारको बसाईमा। बिहिबारको बसाईमा तपाईँहरूसँग अन्ताक्षरी खेलिदिनु, तर भने तपाईँको फोन आएको छैन, त्यही भएर मजाले मिठा मिठा सुमधुर गीत संगीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल महल पसल लेलपोचकमा रहेको छ। मोबाइलसँग सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। तपाईँहरूलाई मोबाइलका विभिन्न समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ भने पनि र साथै तपाईँहरूले आजभोलि त एकदमै धेरै धेरै नयाँ नयाँ फिचर भएका फोनहरू आइसकेका छन् बजारमा, त्यस्ता खालका फोनहरू पनि चाहिएका छन् र साथै तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ। प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल, हाम्रो दर्शनचोटि गएर तपाईँले चाहिँ भेट्न सक्नुहुनेछ। है त यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु। आयो दशैं तिहार भनिरहेको छ नम्रता तामाङको आवाजमा रहेको छ, यति बेला क्रममा सिकार्नुहोस् यो मिठो गीत।

हजुर, यस्तो मधुगीतमा तपाईँको माझमा राखिसकेको छु। आयो दसैँ तिहार हुने रहेको थियो, मुला तामाङको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला है त भन्ने विश्वास रहेको छ। त्यति बेलाको क्रममा भने कोदो फुल्यो बारीमा भने रहेको छ। उदित नारायण झा र दिपा झाका आवाजमा रहेको छ। यति बेलाको यो मिठो गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म पुनः उपस्थित हुनेछु। सुन्दै गर्नुहोला।

हजुर यो सधैँ गीतमा तपाईँको माझमा राखिसके दसैँ आयो चरिरहिरहिरहे मुङ्ला मुहीबाट रहेको थियो कोदो फुल्यो बारीमा भन्ने पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने यिनै मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मलपसललाई पनि एकदमै धेरै धेरै धन्यवाद छ। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रम नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा नेपालको माझमा टिका जमरा भनेर मेलिना राई र नारायण गजमीको आवाजमा रहेको छ यो मिठो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस श्रृंखला अथवा बसाईबाट भने म कार्यक्रम प्रस्तुता रिमा पनि उदाउँछु। तपाईँको बाँकी बल्छु भने सुखद बितोस् सबै सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज।

0: शुक्लागन्धकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज परिवार।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
3: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
3: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
3: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
3: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
1: मोबाइल 9800 58 53 995, फोन 061 586 559।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगौंडा सेवा केन्द्र शुक्ला गण्डकी 4 बीपी चोक, फोन नम्बर 065414490।
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14 377 र 98564 43 43। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगर।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला मध्याहको ठिक 12 बज्यो।
2: नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोग योग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंक बीच विपद बण्ड अर्थात क्याटास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री सोनिम वाक्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यस सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ। 3 वर्ष अवधिको यो बण्ड मार्फत ठूलो भूकम्प आउँदा तोकिएका प्राविधिक मापदण्डका आधारमा नेपालले क्षतिपूर्तिको रकम छिटो प्राप्त गर्न सक्नेछ। बण्डको संरचना निर्माण जारी गर्ने प्रक्रिया र प्रभाव मूल्यांकनमा विश्व बैंकले नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ। सम्झौता अनुसार प्रारम्भिक अध्ययन कानूनी सल्लाहकार तथा जोखिम विश्लेषणका लागि नेपालले 3 लाख अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौताले भविष्यमा अन्य प्राकृतिक विपदको सुरक्षणका लागि समेत अन्तर्राष्ट्रिय पूँजी बजारको सहयोग लिने बाटो खुला गरेको छ। बण्डको भुक्तानी भूकम्पको तीव्रता, ठाउँ वा अन्य पूर्व निर्धारित प्राविधिक सूचकका आधारमा हुने भए पनि प्रिमियम शर्त र भुक्तानी सीमा अझै तय हुन बाँकी छन्। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ। विश्वभर खाद्य प्रणाली र कृषि श्रमको ठूलो हिस्सा उगटे पनि जमीनको स्वामित्व, कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। ग्रामीण महिलाहरू केवल अन्न उब्जाउने किसान मात्र होइनन्। उनीहरू माटो, पानी, वनजंगल र जैविक विविधता जस्ता प्राकृतिक स्रोतका सच्चा र पहरेदार संरक्षक समेत हुन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेका प्रतिकूल असर विरूद्ध लड्न र प्रकृतिको संरक्षण गर्दै दिगो कृषि अभ्यास अंगाल्न उनीहरूको अनुभव र ज्ञान अमूल्य मानिन्छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको ढेकदेखि स्थानीय बिउ बिजन जोगाउने सम्मका काममा महिलाहरू नै पर्यावरणको अग्रपंक्तिमा रहेका छन्। त्यसैले प्रकृतिको संरक्षिका र अन्नदाताका रूपमा रहेका ग्रामीण महिलालाई कृषि पेशामा समान अधिकार, सीप प्रविधि र नीतिगत निर्णयमा अर्थपूर्ण सहभागिता गराउनु आजको मुख्य आवश्यकता रहेको छ। यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 71 देशका 1098 जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 यस याममा 41 वटा हिमाल चढ्न 130 वटा टोलीलाई आरोहण अनुमति दिएको हो। अनुमति लिनेमा 833 पुरूष र 265 जना महिला आरोही रहेका छन्। आरोहण अनुमति बापत सरकारले 28 करोड़ 24 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी संकलन गरेको छ। यस याममा सबैभन्दा बढ़ी आकर्षक 8163 मिटर अग्लो मनास हिमाल बनेको छ। मनास्लो आरोहणका लागि मात्रै 43 वटा टोलीका 500 जनाले अनुमति लिएका छन्, जसबाट 22 करोड़ 58 लाख रूपियाँ भन्दा बढ़ी रोयल्टी प्राप्त भएको छ। यस्तै अमादम बलमका लागि 178 जना र हिमलुङ हिमालका लागि 94 जनाले अनुमति लिएका छन्। धौलागिरी, मकालु, पुथा, हिउँचुली जस्ता अन्य हिमालमा पनि आरोहण अनुमति लिएका छन्। विभागका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढ़ी चीनका 132 जना नागरिक रहेका छन्। त्यसै गरी रशियाका 96, अमेरिकाका 94 र फ्रान्सका 93 जना आरोही नेपाल आएका हुन्। नेपालका लागि 26 जनाले एसयानमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ। नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि भएको मतगणनाको अन्तिम परिणाम आज बेलुकीसम्म आइसक्ने जनाएको छ। मतदान सकिएको 7 दिन भइसक्दा पनि मतगणना चलिरहेका बेला निर्वाचन समितिले आजै सबै नतिजा सार्वजनिक गर्ने दावी गरेको हो। सानेपामा रहेको केन्द्रीय कार्यालयमा मतगणना भइरहेको छ। सभापतिमा गगन कुमार थापा निर्वाचित भइसक्नु भएको छ। त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ भने खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी हुनुभएको छ। महामन्त्री खुलामा प्रदीप पौडेल, उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीतर्फ खुलामा रामरी खतिवड़ा र अजय बाबु शिवाकोटी सहित अन्य विभिन्न क्लस्टरका पदाधिकारीहरूको परिणाम पनि आइसकेको छ। निर्वाचन समितिका अनुसार बाँकी रहेका केही क्लस्टरका केन्द्रीय सदस्यको मतगणना अन्तिम चरणमा पुगेकाले आज बेलुकीसम्म सम्पूर्ण परिणाम घोषणा गरिनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चाँदीको भावमा उच्च गिरावट, दशैंमा मौसम सामान्यतया सफा रहने लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता, ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने, आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज नेपाली बजारमा चाँदीको भाव उच्च दरमा घटेको छ। हिजो तोलाको 4,255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1,100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज 2,88,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ भने अहिले देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार आज मध्य र पश्चिमी भेगका हिमाली भूभाग तथा केही पहाड़ी क्षेत्रमा छिटपुट पानी पर्न सक्छ। भोलि यो प्रणाली पूर्वतर्फ सर्ने भएकाले पूर्वी हिमाली र पहाड़ी भेगमा पनि हल्का वर्षाको अनुमान छ। पछिदेखि भने यो मौसमी प्रणाली कमजोर भई देशभरकै मौसम क्रमशः सुधार हुँदै जानेछ। महाशाखाका अनुसार दशैंको मुख्य दिनहरूमा मौसम प्रतिकूल हुने कुनै सम्भावना छैन। दशैं लक्षित विस्तृत विवरणका लागि महाशाखाले चाँडै नै विशेष मौसम बुलेटिन समेत सार्वजनिक गर्ने तयारी गरेको छ। बड़ा दशैं नवरात्रको 5 दिन आज नवदुर्गा भवानीको 5 रूप स्कन्द माताको श्रद्धा र निष्ठापूर्वक पूजा आराधना गरिँदैछ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसका लागि नयाँ आपूर्ति अभियान शुरू गर्दै स्पेस एक्सको फाल्कन 9 रकेटको मुख्य बुस्टर भने उडान लगत्तै पृथ्वीमै फर्किएर सुरक्षित अवतरण भएको छ। अन्तरिक्ष यानलाई माथिल्लो कक्षमा धकेलेपछि रकेटको मुख्य भाग अर्थात बुस्टर उछिटिएर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको हो। रकेटलाई बारम्बार प्रयोग गर्ने यो प्रविधिको सफलताले भविष्यमा हुने अन्तरिक्ष यात्रा र अनुसन्धानको लागत उल्लेख्य रूपमा घटाउनेछ। यसै उडान मार्फत 2,860 किलो खाद्य सामग्री र वैज्ञानिक उपकरण बोकेको ड्रागन अन्तरिक्ष यान भने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ अघि बढ़ेको छ। यो यान आज अन्तरिक्ष केन्द्रमा जोड़िनेछ। यस मिशनमा कृत्रिम आँखाको पर्दा उत्पादन गर्ने प्रविधि, 3D मुटुको तन्तुका मोडेल र नयाँ सोलार पठाइएको छ। आउँदो नोभेम्बरको मध्यमसम्म अन्तरिक्ष केन्द्रमै रहने यो यान वैज्ञानिक अनुसन्धानका महत्वपूर्ण नमूनाहरू बोकेर क्यालिफोर्नियाको समुद्रमा फर्किनेछ। पुनः प्रयोगयोग्य रकेट प्रविधिको यो सफलताले भविष्यमा मानवलाई मंगल ग्रह र चन्द्रमासम्म पुर्याउने दीर्घकालीन मिशनहरूलाई अझ सहज बनाउने विश्वास लिइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत घरेलु टोली ओमानसँगको खेलमा क्यानाडाले टस जितेको छ। अल अमिरात क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको छ। क्यानाडाले ताजा अवस्थामा 14 ओभरको खेलमा 3 विकेट गुमाएर 75 रन जोडेको छ। लीग टू श्रृंखलाको यो 136 खेल हो। लीग टू तालिकामा ओमान 30 खेलबाट 33 अंकसहित चौथो स्थानमा छ। क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। यो श्रृंखलामा नेपाल पनि छ। नेपाल 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छभित्र पर्नुपर्नेछ। अब नेपालले पर्सि शनिबार क्यानाडा र आउँदो सोमबार ओमानसँग खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल र विश्व बैंक बीच सम्झौता। ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने। आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृति संरक्षण र कृषिमा ग्रामीण महिलाको योगदान अतुलनीय। शरद ऋतुमा हिमाल आरोहणका लागि 71 देशका 1098 आरोहीले लिए अनुमति। 28 करोड़ भन्दा बढ़ी रोयल्टी संकलन। स्पेस एक्सको रकेट बुस्टर पृथ्वीमा सफल अवतरण। पुनः प्रयोगयोग्य अन्तरिक्ष प्रविधिमा नयाँ सफलता। 2800 किलो सामग्री सहितको यान भने आईएसएस तर्फ जाँदै। र विश्वकप क्रिकेट लीग टूमा ओमानसँगको खेलमा क्यानाडा पहिले ब्याटिङ गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क अवस्थाबारे जानकारी लिने

0: शुक्ला गण्डकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल बैंक लिमिटेड, शुक्ला गण्डकी साथ खैरेन्टा तनहु शाखा परिवार, फोन नम्बर 065412255।
2: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
2: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिकट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
2: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816561187।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार, अध्यक्ष कमल बहादुर आले एवं झुलबहादुर स्मृति प्रतिष्ठान, रिसिङ सात गिरिङथोक परिवार।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: बेल बहादुर श्रेष्ठ अध्यक्ष एवं हरिदेव नेवा पुच सेवाको सुलेगौड़ा परिवार। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हामी त गीत मात्र खाएको, तपाईँले साँच्चै खाएको? आँखा रातो त काठमाडौँको धुलोले गर्दा भएको,
1: हामी त फ्रेस छौँ।
2: दसैँ त आयो खै चङ्गा चाहिँ उडेन, पुरानो दिन गए धागोसँग चुडेर, बस्या छ दिन मैले हाँगामा झुलेर।

0: सबैलाई बडा दशैंको
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेशासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
3: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा। शुक्ला गण्डकी 4 दोलेगौंडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठ रोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
4: छाला, कपाल, यौन तथा कुष्ठ रोगको सफल उपचार,
3: स्किन र कपाल परीक्षण,
4: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
3: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
4: पद्मा फार्मेसी, शुक्ला गण्डकी 4 दुलेगोण्डा,
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
4: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
3: प्रोप्राइटर भीम शाह, मोबाइल 98271 61 44। दशैं, तिहार, छठ पर्व 2083 एवं नेपाल सम्वत 1147 को अवसरमा यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलेगौंडामा हरेक दिन पेट, मुटु, छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिबार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिबार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिबार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दोलेगौंडा। सम्पर्क फोन नम्बर 0 65 90 369, मोबाइल 98 40 82 69 26।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोषको हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
7: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सेतु पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
9: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतुलम्साल पौडेल, मोबाइल 98058926466 र 98467939।
11: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौंडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
12: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौंडा मेटल उद्योग,
0: सुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया। संचालक संगम बानिया। फोन 0564141142। मोबाइल 9855023128 र 9542614726।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी चार दुलेगौडा।
15: अध्यक्ष अञ्जु सिंह ठकुरी। उपाध्यक्ष कमल चन्द्र लम्साल। सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी चार दुलेगौडा परिवार।
16: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
17: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी सेठ। मोबाइल नम्बर 9827109663 र 9840694543।
13: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
20: वाह, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
21: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
20: खैरेनी टायर कहाँनिर छ? यो राजु टायर
21: राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा छ।
20: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
21: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य बैङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: समुद्र राम श्रेष्ठ। अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार।
22: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर 4 दुलेगौडा परिवार।
23: होइन, यसो आमा चाहिँ कहाँबाट चलेको छ?
24: कुटी हस्नु भने यस्तो पङ्खा चलिरहेको देखिनु भने
23: पङ्खा त हाम्रो घरमै छ नि। हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि।
23: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
24: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
25: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नंबर 9856303324।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: टीवीएस साथ छ हाम्रो
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बड़ा दशैं दीपावली छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा उद्योगी व्यवसायी सेवाग्राही शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शाखा प्रबन्धक शम्भु पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, सुक्ला गण्डकी 4 दोलेगौंडा शाखा परिवार, मोबाइल 98512-74231।
1: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलीगौंडा शाखा परिवार, सुक्ला गण्डकी 4 दोलेगौंडा। फोन नम्बर 065-414-457।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं तिहार छठ पर्व 2083 र नेपाल सम्बद 1147 लगायत चाडपर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्द पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
2: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौं।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर संगीता ढकाल,
2: सोरेन मिनीमार्ट, सुप्रा गण्डकी 5, सूर्यदेव चोक, मोबाइल 98151 11330,
3: सौरेन फार्मेसी शुक्ला गण्डकी 5 मिलडाँडा तल हो, मोबाइल 98441 49422।
2: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
6: होइन, कतै पुन मोबाइल भन्दै कराएको।
2: दुनियाँमा भरपर्दो मोबाइल रिप्लेस गर्ने ठाउँ बिर्सिन्छ कि भनेर सम्झेको हो।
6: कहाँ छ पुन मोबाइल?
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448 48000। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बद 1147 को पावन अवसरमा सम्पूर्ण मान्य गुरूजन आजीवन सदस्य समितिका पदाधिकारी एवं सदस्य साधकहरू शुभेच्छुक आफन्तजन आमा बुबा दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: योगयुक्त शुक्ला गण्डकी, रोगमुक्त शुक्ला गण्डकी, नियमित रूपमा योगमा जुटौं, निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं। अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जली नगर योग समिति शुक्ला गण्डकी परिवार।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, के सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: प्रोपाइटर उत्तम मल्ल, ढोरबराही बेकरी, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। मोबाइल 9841170223।
7: प्रोपाइटर सुजन सुवेदी, केप टाउन बेकरी एण्ड क्याफे, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल 9761636456 र 9816662609। टिकटक केक टाउन बेकरी क्याफे।
2: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल 9846066289।
10: प्रोपाइटर ऋषि आचार्य, हेप्पी फ्यामिली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल नम्बर 9846064276।
11: प्रोपाइटर मनराज गुरुङ, क्रिस्मी कलेक्सन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। मोबाइल 9811764131।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
7: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुछ्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
7: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
7: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुछ्र बैंकको भवन।
7: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9560658070।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: Shukla Gandaki FM 97.6.
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर संगम बानिया सूर्य बहादुर बानिया दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564141142 प्रोप्राइटर दीपक नेपाली दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा तनाव सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो मोबाइल नम्बर 9856061979 प्रोप्राइटर मनी श्रेष्ठ नारायण भाडा पसल शुक्ला गण्डकी 7 खैरेनीटार मोबाइल 9842607756 प्रोप्राइटर अर्जुन कुमार श्रेष्ठ शुभ फेन्सी स्टोर शुक्ला गण्डकी 7 खैरेनीटार तनहुँ मोबाइल नम्बर 9852702405।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143077 र 9852644343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर एकनारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, मोबाइल 9841609023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल, प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेदनाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
2: प्रोप्राइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4 दोलेगौडा, मोबाइल 9846066289।
3: प्रोप्राइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एण्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, माछापुर्से ब्याङ्कको आडमा, मोबाइल नम्बर 9811975732।
1: प्रोप्राइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9841609028।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ सम्पाउने, समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माण श्री स्टील टिएलसी शुद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर अर्जुन सापकोटा, सापकोटा निर्माण सेवा, शुक्ला गण्डकी 6 खैरेनी टार, मोबाइल 9556023420, 9901454674। ढुङ्गा, बालुवा, गिटी, बोल्डर, माटो, चोकर, प्लास्टर बालुवा, ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर कुल बहादुर लम्साल, दुलेगौडा भेटेरिनरी सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9856034881।
1: प्रोप्राइटर बलराम पाण्डे, पाण्डे लाइट हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा, मोबाइल 9842957704।
3: प्रोप्राइटर रामकुमार श्रेष्ठ, श्रेष्ठ जिप्सन इन्टरप्राइजेस, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल नम्बर 9867077652।
2: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
2: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभिन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौँ

0: साठी पाँच सय उनासाठी।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपड़ा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4, गल्छिना। मोबाइल 9811770055, 9842722678।
2: प्रोप्राइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक। मोबाइल 9841649304 र 9811745048।
3: प्रोप्राइटर गोविन्द सिगडेन, सिगडेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा मेन रोड। मोबाइल नम्बर 9856028543।
4: प्रोप्राइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस। मोबाइल 9856032493।
5: प्रोप्राइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल नम्बर 9811745234।
6: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका ब्रोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560034881 र 9860447580।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: प्रोप्राइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेन्ट उद्योग, शुक्ला गण्डकी 7, मिल डाँडा। मोबाइल 9841668313।
3: प्रोप्राइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2, गाछे पानी। मोबाइल 9865073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्, ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
4: प्रोप्राइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4, बनकेवा चोक नजिकै। मोबाइल नम्बर 9846686965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
7: प्रोप्राइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4, दिनेगौडा। सम्पर्क 065414120।
8: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
9: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर, कोत्रे।
8: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
10: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले विष्णु त साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनु हो।
9: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति, कोत्रे, संरक्षक, शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर पम्फा लालजन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल डाँडा, फोन 0-65-70-434।
3: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरिनी टार, फोन 98-460-61-849।
2: प्रोपाइटर मिन बहादुर सुनार, ओम एम आभुसर सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन्टोल, फोन 98-460-69-246।
3: प्रोपाइटर रघुनाथ पौडेल, रसु बेबिल्यान, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-055-77।
2: प्रोपाइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-209-79।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज, गाछेपानी, शुक्ला गण्डकी 4, गाछेपानी परिवार।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ, बीएनडी फेसन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-461-96-166।
2: प्रोपाइटर हरिलाल रिमाल, रिमाल फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98-460-49-858।
3: शेयरधनी सदस्य निरपुन, शुक्ला गण्डकी 4 दुलेगौडा।
2: प्रोपाइटर लक्ष्मण रिमाल, रिमाल ब्रदर्स हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98-560-60-728।
3: शेयरधनी सदस्य बुद्धि बहादुर थापा, शुक्ला गण्डकी 5 खैरेनी टार।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

काम किया तुमने मुझे बदनाम।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर ऋषेश्वर भुवाई ऋतु ओंकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर शुक्ला गण्डकी 4 दोलेगौड़ा फोन 98560508334
4: प्रोपाइटर नारायण कुमार श्रेष्ठ नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगौड़ा बनकिया चोक कुमारी बैंक सँगै फोन 98560506554
3: प्रोपाइटर सुकु श्रेष्ठ अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दोलेगौड़ा फोन 98489 480
4: प्रोपाइटर टीकाराम श्रेष्ठ दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 98560667645
3: प्रोपाइटर ज्योति श्रेष्ठ विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेल चौतारा फोन 98560201161
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई जोड्नुहोस् 8 दम र समय सँगै खरो उत्पन्न दिनुहोस् स्ट्रिङ स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा समाजका पदाधिकारी सदस्य शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ साप घिरिङथोक परिवार
7: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार
8: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार
9: अध्यक्ष धन बहादुर विग एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार
10: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333998 र 98465010950 इमेल rabin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
2: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: प्रोपाइटर गम बहादुर केसी केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम शुक्ला गण्डकी 4 दोलेगौड़ा फोन 98560662505
4: प्रोपाइटर धन बहादुर थापा ढोरबराही फेन्सी शुक्ला गण्डकी 4 दोलेगौड़ा भित्री बजार फोन 98460081389
3: प्रोपाइटर विपिन वागले डिजी लिंक नेटवर्क प्राली शुक्ला गण्डकी 4 दोलेगौड़ा भित्री बजार फोन 98560662618
4: प्रोपाइटर
0: सेन्टर, पूर्ण बहादुर आले, पूर्ण कपडा पसल, शुक्ला गण्डकी चार दुलेगौडा धुत्री बजार, फोन 9846081395, प्रोप्राइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी चार दुलेगौडा, फोन 9856020521।
11: हजुर, दान गरौं।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर पीताम्बर पोखरेल फेसन फ्रेन्जी 400-600-800 पसल शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक रिमाल गेस्ट हाउस नजिकै दुलेगौंडा शाखा।
0: प्रोपाइटर प्रेम परियार बरेली टेलर शुक्ला गण्डकी 4 भित्री बजार।
1: ज्योतिष ऋषिराम पौडेल रिद्धि सिद्धि पूजा सामग्री भण्डार शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-5856-466।
2: प्रोपाइटर अर्जुन गुरुङ दाउराको सेकुवा शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ मोबाइल नम्बर 97155-06-555।
1: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रीज प्राली शुक्ला गण्डकी 2 हलेदी तनहुँ।
3: यस तलाउ सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही असोज 31 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
4: पोखराका हार्जोनी तथा नसारोग विशेषज्ञ डाक्टर विजय परियार,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नसारोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहुँ, फोन 0-65-414-377, मोबाइल 98-560-44-343।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
6: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौंडा तनहुँ र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए थिम्पू, बस्ती गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउँ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथी र

0: सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर शिव पौडेल, राधा स्टेशनरी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 33384। प्रोपाइटर शिव गर्तौला, शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, फोन 98560 34676। प्रोपाइटर सुरेन्द्र पौडेल, सन्देश ट्रेडर, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 62676। प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 35921। प्रोपाइटर धनबहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, फोन 98461129888।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष भविष्य रिजाल एवं लगनशील आमा समूह, शुक्ला गण्डकी 5 बेल चौतारा परिवार।
2: शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98141 33222।
3: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4 दुलेगौंडा।
1: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनो सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 63827।
3: प्रोपाइटर लक्ष्मी राज वाग्ले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 98560 60268।
1: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2 गाछे पानी, फोन 98560 20675।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्लागंधर की एफएम 97.6।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर ईश्वर कुमार श्रेष्ठ, पासा कन्स्ट्रक्सन एण्ड सप्लायर, शुक्लागण्डकी 3 पौवा, मोबाइल नम्बर 98151 68222।
3: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटर में 2 वर्ष को वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
4: सुन्दर अटो ओक्स यमहा सुरुम दुलेगौडा बजार तनहुँ, सम्पर्क 0564142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुजित हिराचन, हिराचन किचन वेयर, शुक्लागण्डकी 4 खैरेनी टार, फोन 98461664647।
6: प्रोप्राइटर सुजन श्रेष्ठ, 3 तारा केबल नेटवर्क प्रणाली, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 98560226686।
1: प्रोप्राइटर थान प्रकाश नेउपाने, गण्डकी सिसा पसल एन्ड फर्निचर, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 98560338778।
6: प्रोप्राइटर ईश्वर अधिकारी, स्मृति फेन्सी, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 98560779787।
1: शेयर धनी सदस्य राजन रिमाल, शुक्लागण्डकी 3 टार।
7: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्लागण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460 26617 र 98161638981।
10: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
11: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
10: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
11: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
10: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
11: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
10: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
11: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
10: मोबाइल 98028553995, फोन 061586559।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोप्राइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै। फोन 98560-20630।
12: प्रोप्राइटर केशर बहादुर तिमसेना, तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560-0078।
1: प्रोप्राइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98411-95442।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
14: शुक्ला गण्डकी टाइम चेक।
13: यति बेला दिउँसोको ठिक 3 बज्यो।
15: चार जनाले काठमाडौँ उपत्यका छाडेका छन्। काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा यति बेला चाप बढ़ेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यकाको बस पार्क र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागडुंगा, फर्पिङ, थानकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर, भट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। भोलि शुक्रबारपछि विदा हुने भएकोले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10 लाखले काठमाडौँ उपत्यका छोड्ने अनुमान गरिएको छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागडुंगा नौबिसी सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायत प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाई छ। यसैबीच मकवानपुरको हेटौँडा, भैंसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौँडाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रति स्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण, प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थामा 12 खर्ब 66 अर्ब रूपियाँ अधिक तरलता रहनुका साथै वार्षिक 23 खर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिँदा पनि लगानी भने बढ़ेको छैन। मुख्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न नसक्दा रोजगारी विस्तार समेत प्रभावित भइरहेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अनुसार उपलब्ध पूँजी उत्पादनमा परिचालन हुन नसक्नुका साथै बजारमा माग कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्न पुगेको छ। एकातर्फ निजी क्षेत्रमा कर्जा प्रवाह अपेक्षा अनुसार बढ़न सकिरहेको छैन भने नीतिगत तथा प्रशासनिक झन्झट कायम रहनुले अर्थतन्त्रको गति सुस्त बनेको महासंघले निष्कर्ष निकालेको छ। आर्थिक वर्ष 82-83 नेपालको आर्थिक वृद्धि दर 3.85% सीमित छ। सरकारले यो अवधिका लागि 7% आर्थिक वृद्धिको लक्ष्य राखेको थियो। विश्व बैंकको सन् 2026 तथ्याङ्क उद्धृत गर्दै महासंघले नेपालको आर्थिक वृद्धि दर 3.7% रहँदा दक्षिण एशियाको औसत 6.9%, भारतको 7.1% र चीनको 4.5% रहेको उल्लेख गरेको छ। महासंघका अनुसार आर्थिक वृद्धिको सुस्तता, कमजोर माग र लगानीको न्यून विस्तारले उद्योग तथा व्यवसायको गतिविधिमा प्रत्यक्ष असर पारेको छ। नेपालका उद्योगहरू औसत 44.5% क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्। व्यावसायिक आत्मविश्वास पछिल्ला 36 वर्ष यताकै न्यून स्तरमा रहेको महासंघको अनुभव छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
16: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईले नार्के सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
17: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
16: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
17: व्हाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
16: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
17: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
16: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
18: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
16: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। साउन र भदौ दुई महिनामा 4,36,36 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम पोहोरका दुई महिनाको तुलनामा 23.9% बढ़ी हो। नेपाल राष्ट्र बैंकले केही बेर अघि सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या पोहोरका दुई महिनाको तुलनामा यसपालि केही कम भए पनि अमेरिकी डलरको मूल्य बढ़ेका कारण यसपालि रेमिट्यान्स भने बढ़ेको हो। यसपालि साउन र भदौमा 1,30,483 युवा वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या पोहोर दुई महिनामा 1,36,000 रहेको थियो। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्ले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताका अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। अब विदेशको खबर। सन् 2023 अक्टोबर महिना यता इजरायली सेनाले 2,000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक भएको छ। इजरायली सेनाले प्यालेस्टिनी बालबालिकाहरूलाई निशाना बनाउने क्रम अझ तीव्र पारेको प्यालेस्टिनी प्रिजनर्स सोसाइटीको प्रतिवेदनलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। अहिले कम्तीमा 350 प्यालेस्टिनी बालबालिकाले इजरायली जेलहरूमा कठोर परिस्थिति भोगिरहेका खबरमा उल्लेख छ। कुनै अभियोग वा रिहाईको मिति नतोकी हिरासतमा राख्ने इजरायली नीतिलाई संस्थाले थप उल्लंघन र अपराध भनेको छ। यसले बालबालिकालाई अनिश्चित भविष्यको सामना गर्न बाध्य पार्ने र उनीहरूलाई पारिवारिक तथा शैक्षिक स्थिरताबाट वञ्चित गर्ने संस्थाको भनाइ छ। प्यालेस्टिनी प्रिजनर्स सोसाइटीले स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न, अनुसन्धान लागू गर्न तथा इजरायली जेलहरूमा यातना, भोकमरी र उपचारको अस्वीकार्य अन्त्य गर्न वास्तविक अन्तर्राष्ट्रिय कार्यवाहीको लागि आह्वान गरेको छ। अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलका क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेलहरू गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिलो खेल पनि समावेश छ। स्पेनिश फुटबलका दुई ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमै यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। घटस्थापनादेखि आज बिहानसम्म झण्डै 2,83,000 काठमाडौँ छाडे। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह। हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू। आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी। सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्ने। बैंकमा 12 खर्ब भन्दा धेरै तरलता, तर उत्पादन र रोजगारीमा लगानी बढेन। 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। इजरायली सेनाले 2000 भन्दा धेरै प्यालेस्टिनी बालबालिकालाई हिरासतमा लिएको प्रतिवेदन सार्वजनिक। स्वेच्छाचारी रूपमा थुनामा राखिएका बालबालिकाको रिहाई सुनिश्चित गर्न माग। र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।

0: शुक्ला गन्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560-62452।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
4: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
4: मोबाइल 98560-43952 र 98066-56586।
8: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
9: TVS साथ छ हाम्रो।
10: दशैं तिहार छठ पर्व 2083 एवं नेपाल सम्बत 1147 को अवसर में यहाँहरू सबैलाई हार्दिक शुभकामना। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4, दोलेगौड़ा में हरेक दिन पेट, मुटु, छाती रोग विशेषज्ञ डाक्टर डोलेन्द्र आचार्य, हरेक दोस्रो शनिवार छाला रोग विशेषज्ञ डाक्टर सुशील कार्की, हरेक तेस्रो शनिवार मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुन्दर राणाभाट, हरेक चौथो शनिवार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठद्वारा स्वास्थ्य परीक्षण भइरहेको जानकारी गराउँदछौ। साथै असोज 31 गतेसम्म फ्री स्किन टेस्ट र हरेक सामानमा दशैं तिहार अफर रहेको जानकारी गराउँदछौ। गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4, दोलेगौडा। सम्पर्क फोन नम्बर 0-65-90-369, मोबाइल 98-40-82-69-26।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण यात्रुवर्ग, कर्मचारी एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: अध्यक्ष कृष्ण पुन एवं शुक्ला गण्डकी यातायात प्रणाली परिवार।
13: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गंडकी एफएम 97.6
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा समितिमा आबद्ध प्राविधिक एवं विद्युत तथा प्लम्बिङ पेसासँग आबद्ध साथीहरू, निर्माण तथा हार्डवेयर व्यवसायी, सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भानबहादुर भुजेल एवं शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समिति परिवार।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमीलाई?
3: दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9867023128 र 9462614726।
6: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा उद्योगी, व्यवसायी, ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: समुद्र राम श्रेष्ठ अध्यक्ष एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ परिवार,
3: सभापति बालकृष्ण विक एवं शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति, वडा नम्बर 4 दुलेगौड़ा परिवार।
4: ल माटीको वर्तबन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माटीको वर्तबन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
2: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नु भयो।
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
11: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
12: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
11: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दी नै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क महिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460 26617 र 98161 38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
1: दिदी कुमार श्रेष्ठको भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
14: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
15: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
14: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबिन कन्सल्टिङ ग्रुप छ नि।
15: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
14: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
15: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
14: अब कहाँबाट सुरु गर्ने?
1: भनेर न अल्मलिनुहोस्।
15: अफरोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9800258595, फोन 0615685059।
16: पङ्खा
17: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउसरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303324।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 पावन अवसरमा उद्योगी, व्यवसायी, सेवाग्राही, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: शाखा प्रबन्धक शम्भू पौडेल, रिलायबल नेपाल लाइफ इन्सुरेन्स, शुक्ला गण्डकी 4 दुलेगौंडा शाखा परिवार। मोबाइल 9852174231।
1: शाखा प्रबन्धक विशाल प्रधान एवं सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी सलीको दुलेगौंडा शाखा परिवार, शुक्ला गण्डकी 4 दुलेगौंडा। फोन नम्बर 0654144557।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व बडा दशैं, तिहार, छठ पर्व 2083 र नेपाल सम्बद 1147 लगायत चाड पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा नवदुर्गा भवनीले सधैं आशीर्वाद प्रदान गरिरहन् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष नारायण घिमिरे एवं विश्व हिन्दू महासंघ शुक्ला गण्डकी नगर समिति परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद 1147 पावन अवसरमा सम्पूर्ण मान्य गुरूजन, आजीवन सदस्य, समितिका पदाधिकारी एवं सदस्य, साधकहरू, शुभेच्छुक, आफन्तजन, आमा बुबा, दाजुभाइ तथा दिदी बहिनी र समस्त नेपालीहरूमा सुस्वास्थ्य एवं आर्थिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग युक्त शुक्ला गण्डकी, रोग मुक्त शुक्ला गण्डकी, नियमित रूपमा योगमा जुटौ, निशुल्क उपचार गरी स्वास्थ्य लाभ गरौं। अध्यक्ष मीन बहादुर भुजेल एवं पतञ्जली नगर योग समिति शुक्ला गण्डकी परिवार।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1475।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। फत्तबहादुर पुन मगर अध्यक्ष एवं पुन मगर समाज गाछे पानी शुक्ला गण्डकी 4 गाछे पानी परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा समाजका पदाधिकारी, सदस्य, शुभचिन्तक तथा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कमल बहादुर आले एवं झुल बहादुर स्मृति प्रतिष्ठान रिसिङ साप घिरिङथोक परिवार।
3: अध्यक्ष विष्णु बहादुर राणा एवं नेपाल मगर संघ शुक्ला गण्डकी नगर समिति परिवार।
4: अध्यक्ष शिव कुमारी कार्की एवं ढोरेली सेवा समाज काठमाडौँ परिवार।
5: अध्यक्ष धन बहादुर बिक एवं शुक्ला गण्डकी स्वरोजगार समिति परिवार।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा यस संस्थाका पदाधिकारी, सदस्य, टोलवासी, सामाजिक संघ संस्थामा क्रियाशील महानुभाव, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष रजनी थापा एवं उन्नतिशील आमा समूह शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
7: मधु पौडेल अध्यक्ष एवं दुलेगौडा आमा समूह शुक्ला गण्डकी 4 दुलेगौडा परिवार।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजीज्यू एवं पञ्चमुनिदेव मावी परिवार शुक्ला गण्डकी 4 दोलेगौडा।
2: प्राचार्य एवं सूर्योदय मावी तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 खैडेनीटार भुरुङ्गे परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौडा परिवार।
9: शुक्ला गण्डकी एफएम 97.6
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
11: ओल्डकुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
12: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वाशिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
10: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
13: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
13: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
2: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू
14: होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
15: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी चार दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
14: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 9849501120 र 9816561187।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेर्ने उस्तै, उता हेर्ने उस्तै, कहाँ जाउ जाउ, अलमल न परेन त? होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन? आफूलाई भने नयाँ स्टाइल स्पेसल अनुसारको कपडा लगाउनु ल, तिमी ढुक्क हौ न। दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9171196902।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
20: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी चार दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705625209।
21: अब पद्मा फार्मेसीमा छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, शुक्ला गण्डकी चार दोलेगौडा स्थित पद्मा फार्मेसीमा हरियो खर्क अस्पताल पोखरामा कार्यरत छाला, कपाल, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर कुशल गुरुङ प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार आउनुहुने भएकाले छाला, सौन्दर्य, कपाल, यौन तथा कुष्ठरोगसँग सम्बन्धित बिरामीले सम्पर्क गरी लाभ लिनुहोला।
22: छाला, कपाल, यौन तथा कुष्ठरोगको सफल उपचार,
21: स्किन र कपाल परीक्षण,
22: मुसा तथा कोठी आधुनिक मेसिनद्वारा हटाइने,
21: साथै गुणस्तरीय औषधि र प्रयोगशाला सम्बन्धी सेवाको लागि सम्झनुहोस्।
22: पद्मा फार्मेसी, शुक्ला गण्डकी चार, दुलेगौडा,
21: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकै,
22: शुक्ला गण्डकी युवा क्लबको सटरमा।
21: प्रोप्राइटर भीम शाह। मोबाइल 9271461444।
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
21: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि शुक्लागण्डकी साथ खैरेनीटार परिवार।
3: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इंग्लिश बोर्डिंग स्कूल शुक्लागण्डकी चार दुलेगौड़ा परिवार।
21: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल परिवार शुक्लागण्डकी पाँच सेराटार।
4: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कूल परिवार शुक्लागण्डकी तीन कवासे।
3: प्रिन्सिपल एवं बाल विद्या मावि शुक्लागण्डकी दुई गाछे पानी परिवार।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेश सहकारी संस्था लिमिटेड शुक्लागण्डकी चार दुलेगौड़ा परिवार।
4: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी सात मिलडाँडा परिवार।
21: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तिनखोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी सात खैरेनीटार परिवार।
4: अध्यक्ष सन्तोष घिमिरे एवं सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी छ खैरेनीटार परिवार।
3: अध्यक्ष बसन्त बहादुर थापा एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी पाँच बेलचौतारा परिवार।
4: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा खैरेनीटार परिवार।
23: शुक्लागण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली,
1: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउनु भए पनि ढुङ्गै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सेवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 89 29, दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
6: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
7: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
6: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 30।
0: अब तपाईको घर, अफिस वा बगैंचा हरा भरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यस कसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
11: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
12: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण टोलवासी, सामाजिक संघ संस्था, बुद्धिजीवी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
13: अध्यक्ष डीबी नेपाली एवं भीमसेन टोल विकास संस्था भीमसेन टोल शुक्ला गण्डकी चार दुलगौड़ा,
14: अध्यक्ष अंजु सिंह ठकुरी, उपाध्यक्ष कमल चन्द्र लम्साल, सचिव तुलसी शाह एवं अन्नपूर्ण टोल विकास संस्था शुक्ला गण्डकी चार दुलगौड़ा परिवार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
15: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी आठ ढोरफिर्दी,
16: अध्यक्ष शिव शंकर बारिया एवं ढोरफिर्दी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी आठ परिवार,
17: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी आठ ढोरफिर्दी परिवार,
18: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई मग्याम चिसापानी स्याङ्जा परिवार,
19: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी छ खैरेनीटार।
20: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: शुक्ला गंधर की एफएम 97.6।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण सेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष रुद्र कुमारी गुरूङ, सचिव केशव प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत भीम गुरूङ, दुलेगुडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल एवं पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, प्रधान कार्यालय पोखरा 10 बुद्ध चोक, दुलेगुडा सेवा केन्द्र शुक्ला गण्डक 4 बीपी चोक, फोन नम्बर 065414490।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
5: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 065414411, मोबाइल 98562938 र 98028922938।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा हाफा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98563439952 र 98036।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60-60554। शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा विजयादशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। पोखरामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ। पोखरा 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको हो। आज बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको G14P4879 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सड़कको डिभाइडरमा ठोकिएको थियो। दुर्घटना परि मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ घरबै हाल बिरौटामा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। घाइते भएका दुवैजनालाई उपचारका लागि बिरौटामा रहेको नोभेल अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शुक्लागण्डकी नगर उद्योग वाणी संघले हालै शुक्लागण्डकी नगरपालिकामा सरह भई आएका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाललाई आज एक कार्यक्रमले स्वागत गरेको छ। नगर प्रमुख कृष्णराज पण्डित, नगर उद्योग वाणी संघका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतले उहाँलाई स्वागत गर्दै ढाकाको टोपी लगाइदिनु भएको थियो। सोही अवसरमा दशैं तिहार छठ पर्व 2083 नेपाल सम्बत 1147 अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो। नगर उद्योग वाणी संघका अध्यक्ष समुद्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख खुम्बहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाल, शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 5 का वडा अध्यक्ष दीर्घबहादुर थापा, वार्ड नम्बर 7 का अध्यक्ष खड्का सिंह थापा मगर, 10 का अध्यक्ष राजेन्द्र भट्टराई छेत्री लगायतले बोल्नु भएको थियो। कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष सुमन सापकोटा र संचालन महासचिव सुजन श्रेष्ठले गर्नुभएको थियो। कानूनको आँगुखैरेनी गाउँपालिकाले हल गोरू पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो चरणमा वार्ड नम्बर 1 का 46 जना हलगोरू पालक कृषकहरूलाई जनै 7,000 का दरले अनुदान वितरण गरिएको हो। हलगोरू पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई 3,22,000 वितरण गरिएको राजेश प्रेम गुरूङले जानकारी दिनुभयो। कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ़दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरूको महत्व अझै सान्दर्भिक रहेकाले हलगोरू पालनका लागि प्रोत्साहन गरिएको हो। खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हलगोरू पालन पोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। बढ्दो लागत र पशुपालनमा देखिएका चुनौतीका बीच उक्त सहयोगले कृषकलाई हलगोरू पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। वडाधीश गुरूङका अनुसार हलगोरू पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोड़िएको परम्परालाई जोगाउन सहयोग पुर्याउनेछ। यस वर्षको शरद ऋतुमा गोर्खाको मनासलो हिमाल आरोहण गर्नका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। यस ऋतुमा कुल 31 हिमाल आरोहणका लागि 1,098 जनाले अनुमति लिएकोमा मनासलो हिमाल आरोहणका लागि मात्रै 500 जनाले अनुमति लिएका हुन्। त्यसमा 373 पुरूष र 127 महिला रहेका छन्। यी आरोहीबाट विभागले 22,58,57,189 रोयल्टी संकलन गरेको बताइएको छ। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीका 1,098 जनाले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरूष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरिएका हिमाल मध्ये सबभन्दा धेरै मनासलो 8,163 मिटर रहेको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रूपियाँ रोयल्टी संकलन गरेको छ। विभाग अनुसार धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। ती आरोहीबाट विभागले 84,73,650 रोयल्टी संकलन गरेको छ। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू भइसकेको छ। अहिले दशैंको रौनक जारी हुँदा पोखरा भने हिमाली क्षेत्रबाट भेड़ा र च्याङ्ग्रा बिक्रीका लागि झरिसकिएको छ। झरिसकेको छ। चार नजिकैसँगै हिमाली भेडा च्याङ्ग्राको कारोबार बढ़ेको छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्रीको लागि हालसम्म 13,000 भेडा च्याङ्ग्रा ल्याइएका छन्। मुस्ताङका स्थानीय खोर पालुवा भेडा च्याङ्ग्रासँगै हुम्ला जुम्ला र डोल्पाबाट पनि भेडा च्याङ्ग्रा पोखरा ल्याइएका छन्। कास्कीमा अरू बेला समेत दैनिक 40,000 किलो भन्दा बढ़ी मासु बिक्री हुँदै आइरहेको छ। दशैं एकै दिन यहाँ भेडा च्याङ्ग्रा समेत खाने प्रचलन हुँदा 1,00,000 किलो भन्दा माथि मासु बिक्री हुने गरेको छ। अहिले पोखराको एमडी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा च्याङ्ग्रा बिक्रीको लागि राखिएका छन्। दशैं शुरू भए लगतै एमडी क्षेत्रमा भेडा च्याङ्ग्राको मेला नै लाग्ने गर्छ, जहाँ किन्ने र अवलोकन गर्नेको व्यापक हुने गरेको छ। यस वर्ष मुस्ताङसहित हुम्ला र जुम्लाबाट आएका भेडा च्याङ्ग्रा तुलनात्मक रूपमा केही सहुलियत मूल्यमा बिक्री भइरहेको जनाइएको छ।
1: साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँखा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि
3: शुक्ला गण्डकी एफएम 97.6।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
4: धुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
4: यही धुलीगुडामा तरकारी पसलको आधैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: विकृति विसंगति रहित तरिकाले हाम्रा चाडपर्व मनाऊ, संस्कृतिको संरक्षण गरौ।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बद्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। प्रोप्राइटर संगीता ढकाल।
4: सौरिन मिनीमार्ट, शुक्ला गण्डकी 5, सूर्योदय चोक, मोबाइल 98 51 11 330।
5: सौरेन फार्मेसी, शुक्ला गण्डकी 5, मिलडारा तनहु, मोबाइल 98 4 41 49 422।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, 3 तल्ला, छिप्रेढुङ्गा पोखरा।
4: मोबाइल 98 028 53 995, फोन 061 586 559।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: प्रोपाइटर ऋषेश्वर भुवाई रितु ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर शुक्ला गण्डकी चार दोलेगौड़ा फोन 9855508334।
7: प्रोपाइटर नारायण कुमार श्रेष्ठ नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार दोलेगौड़ा बनकिया चोक कुमारी ब्याङ्क सँगै फोन 9855607554।
5: प्रोपाइटर सुकु श्रेष्ठ अजम्बरी इन्टरप्राइजेस शुक्ला गण्डकी चार दोलेगौड़ा फोन 9849194480।
7: प्रोपाइटर टिकाराम श्रेष्ठ दुर्गा इम्पेक शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 9855607645।
5: प्रोपाइटर ज्योति श्रेष्ठ विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी पाँच बेल चौतारा फोन 9855602161।
8: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
9: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
8: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
9: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
8: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9847078022।
3: शुक्ला गण्डकी एफएम 97.6।
10: मिलन बिछोड गाउँ अनि शहर मौलिक संस्कृतिको धरोहर
11: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ। सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोकसौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। समय त छ साँझको, के गर्दै हुनुहुन्छ? पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। विशेष त कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन चाँदी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुन चाँदी पसललाई। यो पसल रहेको छ खैरेनीटा रोडा कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। दशैंको चहल पहल त बढ़िराखेको नै छ। मेरो व्यक्तिगत तर्फबाट अनि त्यसै गरी हाम्रो रेडियो परिवारको तर्फबाट चाहिँ देश तथा विदेशमा छरेर रहनुभएका सम्पूर्ण नेपाली जनहरू अनि आफन्तजन, दिदी बहिनी, दाजुभाइ, आमा बुबा लगायत समस्तमा चाहिँ 2083 सालको विजय दशमी, शुभ दीपावली अनि त्यसै गरी छठ पर्व र 1147 को चाहिँ पावन अवसरमा सम्पूर्णमा चाहिँ हार्दिक शुभकामना चाहिँ रहेको छ। है यो दशैं अब विशेष आफ्नो तरिकाले जतिको दक्ष छ भनौँ, होइन, जतिको अनुसार चाहिँ आफूले मनाउन सकिन्छ। अरूको चाहिँ सिको गरेर भन्दा पनि आफूसँग चाहिँ जुन चाहिँ क्षमता छ त्यो अनुसार चाहिँ मनाऊ, होइन, अरूको सिको गरेर चाहिँ अरू जसरी नै मनाउँछु होइन भनेर चाहिँ पनि हुँदैन नि त। त्यही भएको भएर चाहिँ आफ्नो दक्ष अनुसार चाहिँ मनाउनु पर्छ। है आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुलाई यो समयमा अब खानाहरू चाहिँ बढी चिलो भयो भने पनि त्यसले स्वास्थ्यमा असर परिराखेको हुन्छ, होइन। अब सँगसँगै मौसम परिवर्तन पनि हुँदैछ बिस्तारै, त्यही भएको भएर स्वास्थ्यप्रति पनि अलिक सचेत चाहिँ रहनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि कार्यक्रमको शुरूआत स्वरूपमा भाका राख्दैछु वर्ष दिनको दशैं बलको राजु गुरूङ अनि त्यस्तै गरी सुनिता बुढा छेत्रीको आवाज रहेको छ, लय रहेको छ, राजु गुरुङको भने शब्द रहेको छ भागीरथ चलाउनेको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि वर्ष दिनको दशैं बोलको यो गीत मैले राखिसके आयो हेर दशैं तिहार बोलको गीत चाहिँ म राख्दैछु फेरि जसमा आवाज रहेको छ रेखा पोखरेल अनि त्यसै गरी सुरेश झर्कालको लय र शब्द रहेको छ सुरेश झर्कालको यति बेला भने यो गीत चाहिँ स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि यो निकै नै सुमधुर भाका मैले यहाँहरूको माझमा राखि नै सकेँ है। अब दसैँको चहल पहल बढिराखेको छ, त्यही भएको भएर पनि अब दसैँको गीतहरूलाई नै मैले कार्यक्रममा त विशेष राखिराखेको नै छु। यति बेला म फेरि पनि अर्को गीतलाई नै राख्दैछु, दसैँ आयो तिहारै आयो बोलको पशुपति शर्मा अनि त्यस्तै गरी अञ्जिता विश्वकर्माको आवाजमा सजिएको यो गीत यति बेला भने स्वीकार्नुहोस्। गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला है त।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा. कार्यक्रम लोकचौतारी लिएर आजको यो श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र तपाईँको लागि मैले मिठा मिठा दशैंका भागाहरू नै कार्यक्रममा चाहिँ राखिराखेको छु. आज चाहिँ बिहिबारीय श्रृंखला दशैंको नयाँ नयाँ भागाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु है. नयाँ भागा राख्ने दिन अनि त्यही भएको भएर पनि अब दशैंको चहल पहल भइराखेको समयमा चाहिँ दशैंकी गीतलाई नै बढी प्राथमिकता चाहिँ मैले दिएको छु अनि दशैंकी गीतलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु. यति बेला भने हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले. यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ पुराना गरगहना साफ्ट गर्न चाहनुहुन्छ त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई. यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि. त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ. जानुहोला सेवा गर्ने मौका चाहिँ दिनुहोला. यति बेला भने तपाईँ सम्पूर्णको लागि म दशैंको गीता नै कार्यक्रममा राख्दैछु. दशैं रमाइलो बोलको आवाज रहेको छ यसमा नरेन्द्र विके त्यस्तै गरी सिमरन परियारको लय र शब्द रहेको छ नरेन्द्र विकेको. यति बेला भन्ने यो भाका स्वीकार्नुहोस्

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि दसैँ रमाइलो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ। भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि दसैँ तिहार आयो बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला सुप्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.suplagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्ते।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
3: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
2: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
3: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
2: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
3: हुन्छ नि, जाउ जाउ।
2: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
3: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
4: फोन नम्बर 97155065555, 97156506।
2: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर संगम बानिया, सूर्य बहादुर बानिया, दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 65-414-142। प्रोपाइटर दीपक नेपाली, दीपशिखा अटो ट्रेड, हिरो शोरूम, शुक्ला गण्डकी 4, दुलेगौडा। तनाव सेवा हस्पिटलको पारिपट्टि 300 मिटर माथि पोखरा जाने बाटो। मोबाइल नम्बर 98560-61999। प्रोपाइटर मनी श्रेष्ठ, नारायण भाडा पसल, शुक्ला गण्डकी 7, खैरेनी टार। मोबाइल 98462-04756।
3: प्रोपाइटर अर्जुन कुमार श्रेष्ठ, शुभ फेन्सी स्टोर, शुक्ला गण्डकी 7, खैरेनी टार तनहु। मोबाइल नम्बर 95560-22405।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560-62505।
7: प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98460-81399।
2: प्रोपाइटर विपिन वाग्ले, डिजी लिंक नेटवर्क प्रणाली, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98560-62618।
7: प्रोपाइटर पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। फोन 98460-81395।
2: प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560-20521।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।
3: एको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचित 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
3: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
4: सदर चिड़ियाखानाले चिम्पा र चिम्पूको जन्मदिन मनायो। वन्य जन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
5: वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है। हामी त्यो सन्देश दिनको लागि पर्यटकको चाहिँ आफ्नै महत्व छ।
3: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्दा 34 जनाको ज्यान गयो। 19 जना घाइते। विद्यालयका सञ्चालक पक्राउ।
4: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा मुख्य चाडपर्व अघि कस्तो छ त देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति। चालू आर्थिक वर्ष 2083-84 को 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको साउन र भदौमा गरी 4 खर्ब 36 अर्ब 36 करोड़ रूपियाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। 2 महिनामा रेमिट्यान्स प्रवाह गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 23.9% बढ़ेको छ। यस्तै 2 महिनामा वैदेशिक रोजगारीका लागि 78,320 जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या 52,163 रहेको छ। अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या 90,198 र पुनः श्रम स्वीकृति लिनेको संख्या 45,884 जना रहेको थियो। यस्तै 2 महिनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। यस्तै 2 महिनामा चालू खाता 1,69,74 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा रहेको थियो। यस्तै 2 महिनामा सुधानान्तर स्थिति 1,87,68 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा सुधानान्तर स्थिति 1,53,68 करोड़ रूपियाँले बचतमा थियो। गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 6.34% रहेको छ। पोहोर भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 1.87% रहेको थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तपाईँले उज्यालो अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुन्छ।
10: दशैं मनाउन घटस्थापना अर्थात गएको आइतबार यता अहिलेसम्म झण्डै 2,63,000 जनाले काठमाण्ड उपत्यका छाडेका छन्। काठमाण्ड उपत्यकाबाट गाउँघर फर्किने यात्रुको सबैजसो नाकामा चाप बढ़ेको छ। काठमाण्ड उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेका अनुसार घटस्थापनादेखि आज बिहानसम्म 37,964 गाड़ी मार्फत 2,62,753 जना यात्रु बाहिरिएका हुन्। अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाण्डु उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने क्रम बढ़ेसँगै उपत्यका बसपा र प्रमुख नाकामा यात्रु र गाड़ीको चाप बढ़ेको हो। नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र फट्टेडाँडा लगायत नाकाबाट दशैंका लागि घर फर्किनेको चाप बढ़दै गएपछि जाम तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरेको प्रहरी वरिष्ठ उपरीक्षक काफ्रेले बताउनु भएको छ। भोलि शुक्रबार पछि विदा हुने भएकाले यात्रु बाहिरिने क्रम थप बढ़नेछ। यसपालि झण्डै 10,00,000 काठमाण्डु उपत्यका छोड्ने अनुमान छ। लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई उहाँको आग्रह छ। नागढुङ्गा 9 विशेष सड़क खण्ड, मुगलिन नारायणगढ़ सड़क, कान्ति लोकपथ र बीपी राजमार्ग लगायतका प्रमुख सड़कमा दुईतर्फी नै गाड़ी सहज रूपमा चलिरहेका ट्राफिक प्रहरीको भनाइ छ।
3: यसैबीच मकवानपुरको हेटौड़ा भैसे भीमफेदी कुलेखानी हुँदै फर्पिङ सड़क पार गर्ने गाड़ीका लागि आजदेखि टाइम कार्ड लागू भएको छ। चाड़पर्वको बेला हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सार्वजनिक गाड़ीको गति नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रहरीकारले मकवानपुरले टाइम कार्ड लागू गरेको हो। लागू भएको टाइम कार्ड अनुसार हेटौड़ाबाट भैंसेसम्म 25 मिनट, भैंसेबाट भीमफेदीसम्म आधा घण्टा, भीमफेदीबाट कुलेखानीसम्म 40 मिनट र कुलेखानीबाट फर्पिङसम्म 45 मिनट तय भएको जिल्ला प्रहरीकारले मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो।
10: मुख्य चाड़ दशैं र तिहारमा चिनीको अभाव हुन नदिन आवश्यक मौजदात व्यवस्थापन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। कम्पनीसँग अहिले झण्डै 22,000 क्विन्टल चिनी मौजदात रहेको र आवश्यकता अनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताउनु भएको छ। सरकारले उपलब्ध गराएको 25,000 क्विन्टल चिनी मध्ये 10,000 क्विन्टल आइसकेको र बाँकी 15,000 क्विन्टल आवश्यकता अनुसार ल्याउने विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो। कम्पनीले मौजदात रहेको चिनी खुद्रा बिक्रीका साथै डिलर, सहकारी र साझेदार संस्था मार्फत वितरण गरिरहेको छ। सरकारले उपलब्ध गराएको चिनी काठमाण्डु उपत्यकामा प्रति किलो 109 रूपियाँ र उपत्यका बाहिर 110 रूपियाँमा बिक्री भइरहेको छ। खाद्य कम्पनीले यस वर्ष गएको साउन 28 नै सहुलियत पसल सञ्चालनमा ल्याएको थियो। अहिले देशका 44 जिल्लाका 193 ठाउँबाट सहुलियत पसल सञ्चालन भइरहेका छन्। अरू खाद्य वस्तुमा छूट भए पनि चिनीमा दिइँदै आएको छूट भने अहिले बन्द गरिएको मिश्रले बताउनु भएको छ।
3: दशैंका लागि लत्ता कपड़ा सहित अत्यावश्यक घरायसी सामग्री तथा उपहारका सामान खरिदका लागि मुख्य शहर र बजारमा उपभोक्ताको भीड़ लागेको छ। काठमाण्डु उपत्यका बजारमा यति बेला किनमेल गर्नेको भीड़भाड़ देखिन्छ। मुख्य व्यापारिक केन्द्र, शपिङ मल, डिपार्टमेन्टल स्टोर्स तथा स्थानीय पसलमा पनि ग्राहकको भीड़ बढ़ेको छ। चाड़पर्व लक्षित छूट तथा विशेष अफरले पनि बजारमा उपभोक्तालाई आकर्षित गरिरहेको छ। गाउँघरमा भन्दा तुलनात्मक रूपमा सस्तो पर्ने भएकोले काठमाण्डुबाटै लत्ता कपड़ा किनमेल गरी लैजाने गरेको कतिपयको भनाई छ। तर चाड़ पर्वमा बजारमा चहल पहल बढ़ेको भए पनि उपभोक्ताको क्रय शक्ति र व्यवसायको व्यापारिक अपेक्षाका बीच भने तालमेल देखिन्न। ललितपुरको मंगल बजारमा 3 दशकदेखि कपड़ाको व्यापार गर्दै आएका घनश्याम रौनियारले यस वर्षको दशैंमा विगतको तुलनामा व्यावसायिक उत्साह कम रहेको बताउनु भएको छ। बाढ़ी पहिरो, महँगी, आर्थिक संकट लगायतका कारण उपभोक्ताले खुलेर खर्च गर्न नसकेका पनि उहाँको भनाई छ।
10: दशैंको पाँचौ दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइँदैछ। दुर्गा भवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भवानीको भगवतीको पूजा गर्ने चलन छ। नवरात्राका 9 दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्द माताको पूजा गर्ने परम्परा छ। त्यस्तै छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्न मातृ शिशु मैत्री स्वास्थ्य संस्था कार्यक्रम संचालन निर्देशिका 2083 जारी गरेको छ। यसअघिको स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा अभियान निर्देशिका 2073 कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरिएको मन्त्रालयले जानकारी दिएको छ। नयाँ निर्देशिकाले सुत्केरी र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10-10 मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृ शिशु मैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अधिकार र आवश्यकता अनुसार सेवा प्रवाह गर्नु निर्देशिकाको मुख्य उद्देश्य छ। निर्देशिका अनुसार सुत्केरी हुने क्रममा रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। त्यस्तै बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049 प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री वितरण र प्रवर्धनलाई नियमन गरी स्तनपानको संरक्षण प्रवर्धन र सहयोग गर्नेछ। सुत्केरी र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति अर्थात फोकल पर्सन तोक्नुपर्ने व्यवस्था गरिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनाएको बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू रु 3 करोड़सम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
11: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो, झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त, घटस्थापना यता आजसम्म झण्डै 2,63,000 काठमाडौँ छाडे, लामो दूरीको यात्रामा हुन सक्ने समस्यालाई ध्यान दिन यात्रु र चालकलाई आग्रह, हेटौँडा सिस्नेरी फर्पिङ सड़कमा आजदेखि टाइम कार्ड लागू, दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात, किनमेलका लागि बजारमा भीड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षाबीच तालमेल हुन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर। तिब्बती भाषा अध्ययनका लागि कञ्चनपुरको गड्डा चौकी नाका भएर भारतको देहरादून लैजाँदै गरिएका 25 जना बाल बालिकाको सीमा क्षेत्रबाट उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले 10 वर्ष मुनिका 25 बाल बालिकालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाल फर्काएको जानकारी दिनुभयो। हुम्लाको सिमकोटका बाल बालिकालाई वनवासमा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनु भएको छ। बाल बालिका अहिले इलाका प्रहरी कार्यालय गड्डा चौकीमा छन्। कञ्चनपुर प्रहरीका अनुसार हुम्लाको सिमकोट गाउँपालिका आठका ती बाल बालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको छ।
3: ललितपुरमा रहेको सदर चिडियाखानामा चिम्पान्जी पनि छ। 9 वर्ष अघि बिरामी र नाजुक अवस्थामा चिडियाखाना आइपुगेका चम्पा र चिम्पु नामका चिम्पान्जी आज सबैका लागि आकर्षण बने। अफ्रिकाबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी अहिले संरक्षण गरिएको छ। चिम्पान्जीको 9 जन्मदिन र यस अवसरमा भएको कार्यक्रमबारे सुनौ यो रिपोर्ट।
10: जावला खेलको चिडियाखाना भित्र चम्पा र चिम्पु नामका चिम्पान्जी राखिएको ठाउँमा आज बिहान विशेष उत्सव भयो। पहेलो र निलो रिबनले सजाइएको थियो उनीहरूको वासस्थान। भित्तामा चिम्पान्जीका तस्विरसँगै जन्मदिनको शुभकामना लेखिएका सन्देश टाँसिएका थिए। चिडियाखानाका कर्मचारीले केक काटे, दर्शकले ताली बजाउँदै चम्पा र चिम्पुलाई जन्मदिनको शुभकामना दिए। उनीहरूका लागि विशेष खानेकुरा समेत तयार गरिएको थियो। चिडियाखाना कि संरक्षण अधिकृत रेणुका भण्डारी,
14: फ्रुट्सहरूको भेराइटिज र फलफूलहरू पनि, अनि फलफूल र भेजिटेबल्सहरू मिक्स गरेर हामीले यहाँ तयार पारेका छौँ, जसमा एभागाडो अनि ड्रेगन फ्रुट, खरबुजाहरू अनि अङ्गुर, त्यस्तै नट्सहरू पनि छ, अनि त्यस्तै सागसब्जीहरू पनि मिलाएर हामीले तयार पारेका छौँ।
10: केक काटेपछि चिडियाखानाका कर्मचारी फलफूल र तरकारीले भरिएको नाङ्लो बोकेर चम्पा र चिम्पुलाई राखिएको ठाउँभित्र पसे। चम्पा र चिम्पुले आआफ्नो भाग लिएर खान थाले। केही बेरमै उनीहरू उत्साहित हुँदै कराउन थाले। चिम्पु भाले हो तो उसको उमेर चम्पा भन्दा सानो छ, तर आकारमा भने चिम्पु ठूलो र उसले धेरै खाने गर्छ। चम्पा पोथी हो, उसलाई काजु, पिस्ता, बदाम लगायतका सुक्खा फलफूल मनपर्छ। जन्मदिनका अवसरमा फरक तरिकाले खानेकुरा पाउँदा दुवै उत्साहित देखिएका छन्। विक्रमसम्म 2074 सालमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अफ्रिकी देशबाट अवैध रूपमा नेपाल ल्याइएका यी दुई चिम्पान्जीलाई उद्धार गरी चिडियाखानामा ल्याएको थियो। त्यति बेला उनीहरूको स्वास्थ्य अवस्था निकै नाजुक थियो। 4 देखि 6 महिनाका उनीहरू बिरामी अवस्थामा थिए। चिम्पान्जीका ती दुई बच्चालाई सुरुदेखि नै विशेष स्याहार र उपचारको आवश्यकता परेको थियो। सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला,
15: यिनीहरूलाई चाहिँ अलिकति टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ, अलिकति यो विन्टरको बेलामा चाहिँ तातो दिनुपर्ने हुन्छ, त्यसले गर्दा ती सुविधा सम्पन्न हिसाबले चाहिँ हामीले चिडियाखानामा राखेका छौँ। त्यस कारणले यिनीहरूको चाहिँ हेल्थ पनि राम्रो छ, स्वस्थ छन्।
10: चम्पा र चिम्पुलाई सुरुदेखि नै स्याहार गर्दै आएका छन् रामकाजी प्रहरीले। आफूलाई स्याहार गर्ने रामकाजीलाई चम्पा र चिम्पुले राम्ररी चिन्छन्। दर्शकका बीचमा कमै आउने चम्पा र चिम्पु प्रहरीसँग भने घुलमिल छन्। उहाँसँग अंकमाल गर्ने, सँगै बस्ने र खेल्ने गर्छन्। प्रहरीका अनुसार चम्पा र चिम्पुको स्वभाव मानिसका बच्चाको जस्तै चकचके छ।
16: मान्छे र बच्चालाई त अलिकति चकचक गर्यो भने चिम्पान्जी भन्छ, भने यो रेल चिम्पान्जी हो, अहिले त चकचक हुने त स्वाभाविकै भयो। कसैले जिस्काइदियो भने उनीहरू आकर्षित भएर जिस्किने, कराउने भने खुसी भएर कराउने हो। त्यति लामो समयसम्म रिसाएर चाहिँ बस्दैन, एकैछिन चाहिँ मिलिहाल्छ नि। विशेष गरी हामीले यसलाई चाहिँ बास्केटबल दिन्छौँ, बास्केटबल खेल्छ। यिनीहरूले मन परेको चिज लिइहाल्यो भने यसलाई खेल्न नपुग्ने।
10: चम्पा र चिम्पुको वर्षभरिको आहार व्यवस्थापनमा दाताको पनि सहयोग छ। राजी राणा प्रभु शमशेर ट्रस्टले उनीहरूको वर्षभरिका लागि खानेकुराको व्यवस्थापन गर्न 10 लाख रूपियाँ उपलब्ध गराउँदै आएको छ। चिडियाखानाको संरक्षण शिक्षा शाखामा 20 वर्षदेखि कार्यरत मती सरा दाहाल,
17: राजी राणा अनि प्रभु शमशेर ट्रस्टबाट चाहिँ हामीलाई वर्ष दिनको लागि चिम्पान्जीको खाना आउँछ 10 लाख वर्षको। त्यसैबाट चाहिँ हामीले चिम्पान्जीको चाहिँ वर्षभरिको खानेकुराहरू खुवाउने गर्छौँ, भेराइटीवाला।
10: जनावरको जन्मदिन मनाउने चलन सदर चिडियाखानामा नयाँ हो। यसअघि जल घोडाको जन्मदिन मनाइएको थियो भने सबैभन्दा पहिले 77 वर्षकी हात्ती पवन
18: मोहन कलीको जन्मदिन मनाइएको थियो। जनावरको जन्मदिन मनाउँदा उनीहरूप्रति माया, सम्मान र संरक्षणको भावना विकास हुने चिडियाखानाका सूचना अधिकारी गणेश कोइराला बताउनुहुन्छ।
19: चिडियाखानामा चाहिँ भएका जीव जन्तुहरूलाई पनि त्यो किसिमको चाहिँ रेस्पेक्ट गरिँदो रहेछ है भन्ने कम्तीमा पनि वाइल्ड लाइफ प्रतिको चाहिँ आफ्नो परिवारकै रूपमा चाहिँ सम्झिएर चाहिँ माया गर्नुपर्छ है भन्ने चाहिँ त्यो सन्देश दिनको लागि समेत पर्यटकको चाहिँ आफ्नै महत्व छ जस्तो लाग्छ।
3: रिपोर्ट पछि फेरि पनि खबरकै सिलसिला। आज अक्टोबर 15 तारीक विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस केन्द्रित कार्यक्रम भएका छन्। सन् 2008 मनाउन थालिएको यो दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र विभिन्न संघ संस्थाले साबुन पानीको प्रयोगबारे जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन्। हात सफा नहुँदा फैलने संक्रामक रोगका कारण विश्वभर हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउने गरेका छन्। नियमित र सही तरिकाले हात धुने व्यवहारले 50% भन्दा बढ़ी संक्रामक रोगहरूबाट अझै जोगिन सकिने स्वास्थ्यका विशेषज्ञ बताउँछन्। साबुन पानीले हात धुनुलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
18: यसैबीच आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। प्रकृतिको रेखदेखमा ग्रामीण महिला किसान भन्ने नाराका साथ नेपाल सहित विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्तर्राष्ट्रिय महिला किसान वर्षका रूपमा समेत घोषणा गरेकाले यस वर्ष ग्रामीण महिलाको भूमिका थप चर्चामा छ। खाद्य सुरक्षा, कृषि उत्पादन र गरीबी निवारणमा ग्रामीण महिलाहरूको ठूलो योगदान रहेको छ, तर कृषि कर्मको ठूलो हिस्सा ओगटे पनि जमीनको स्वामित्व कर्जा र आधुनिक प्रविधिमा भने अझै पनि महिलाको पहुँच सीमित रहेको छ। नेपाल जस्तो कृषि प्रधान देशमा घर परिवारको हेरचाहदेखि खेतबारीको पसिनासम्म र पर्यावरणको रेखदेखदेखि स्थानीय बिउ बिजन जोगाउनेसम्मका काममा महिलाहरू नै अग्रपंक्तिमा छन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावित परिवारका लागि 1000 अस्थायी आवास र 1000 स्थायी घर निर्माण गर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो। सम्झौता अनुसार घर गुमाएका झण्डै 5000लाई भाड़ा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ।
4: अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले नेपालले भोगेको प्राकृतिक विपद पछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन बैंककमा रहेका अर्थमन्त्री डाक्टर वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीच भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपद पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत परिचालन गर्न कान्दालाई आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यसैबीच भूकम्पीय जोखिम सुरक्षणका लागि नेपाल सरकार र विश्व बैंकबीच विपद बण्ड अर्थात क्यास्टास्ट्रोफ बण्ड सम्बन्धी द्विपक्षीय सम्झौता पनि भएको छ। थाइल्याण्डमा चलिरहेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्लेको उपस्थितिमा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। यो सम्झौताले नेपालमा ठूलो भूकम्प गएको अवस्थामा अन्तर्राष्ट्रिय पूँजी बजारबाट 8 करोड़देखि 19 करोड़ अमेरिकी डलरसम्म विपद जोखिम वित्त पोषण जुटाउने औपचारिक बाटो खोलेको छ।
5: शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2625.93 बिन्दुमा पुगेको छ। आज बैंक उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनीको शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज बेनी हाइड्रो पावर प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 2089.3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.13 अर्ब कारोबार भएकोमा आज 349 कम्पनीको 1.36 करोड़ कित्ता शेयर 4.71 अर्ब रूपियाँमा किनबेच भएको छ। यसैबीच आज चाँदीको भाव उच्च, तोलामै 220 रूपियाँले घटेको छ। हिजो तोलाको 4255 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4035 रूपियाँमा झरेको हो। यो भनेको 5.17% गिरावट हो। यस्तै सुनको भाव आज तोलाको 1100 रूपियाँले घटेको छ। हिजो तोलाको 2,89,500 रूपियाँमा कारोबार भएको सुन आज घटेर 2,88,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पार्टी कार्यालय सानेपामा भइरहेको मतगणना आज रातीसम्म सक्ने गरी गणना भइरहेको पार्टीको निर्वाचन समितिले जनाएको छ। समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाई मतगणना भइरहेको जानकारी दिनुभयो।
5: नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का सहित 4 व्यवसायीलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ। सीआईबीले खड्का सहित रविन्द्र केसी, प्रवीण तिवारी र राम पुकार तिवारीलाई काठमाण्डु र ललितपुरबाट पक्राउ गरेको हो। मलेसियामा रोजगारीमा जाने कामदारलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो। पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
4: यसपालिको दशैंमा मौसम समग्रमा अनुकूल र सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसून पूर्ण रूपमा बाहिरिसकेको छ। अहिले देशको पश्चिमी र स्थानीय वायुको प्रभाव छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज र भोलि देशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। मौसमविद संजीव अधिकारीका अनुसार पर्सि शनिबारदेखि देशभरकै मौसम सुधार हुनेछ। महाशाखाका अनुसार दशैंका मुख्य तीन दिनमा पनि मौसम प्रतिकूल हुने सम्भावना छैन। दशैंको मौसम विशेष बुलेटिन छिट्टै सार्वजनिक गर्ने गरी तयारी भइरहेको महाशाखाले जनाएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तानको उत्तर पश्चिम शहर पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गएको छ। आज बिहान अल खैर विद्यालयको छत खस्ता 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार अरू 19 जना घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने सबै बालबालिका 13 वर्षभन्दा कम उमेरका छन्। पेशावर प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ। यो विद्यालयका शैक्षिक गुठीका रूपमा संचालित हुँदै आएको थियो। प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ। खैबर पख्तुन प्रान्तका गवर्नर सफल करिम कुन्दीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न घाइते बालबालिकाको सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनु भएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएका छन्। गएको हप्ता लालिगामा भिल्लारियलसँगको खेलको क्रममा विपक्षी खेलाड़ीको कपाल तानेको घटनामा उनलाई 4 खेलको प्रतिबन्ध लगाइएको छ। ब्राजिलका फरवार्डले मड्रिडका आउँदो 4 लीग खेल गुमाउनेछन्। यसमा यही अक्टोबर 25 प्रतिद्वन्दी तथा लीग च्याम्पियन बार्सिलोनासँग हुने बहुप्रतीक्षित एल क्लासिको खेल पनि समावेश छ। स्पेनिश फुटबलका 2 ठूला र परम्परागत प्रतिद्वन्दी क्लबहरू रियल मड्रिड र बार्सिलोना बीच हुने खेललाई एल क्लासिको भनिन्छ। विश्व फुटबलमा यो खेल सर्वाधिक हेरिने र रोमाञ्चक क्लब स्तरीय खेल मानिन्छ। गएको हप्ता भिल्लारियलसँगको खेलमा भिनिसियसले रातो कार्ड पाएपछि स्पेनिश महासंघको अनुशासन समितिले हिजो उनीमाथि प्रतिबन्धको घोषणा गरेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: 2 महिनामा 4 खर्ब 36 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो। विदेशी मुद्रा संचिति 40 खर्ब 65 अर्ब नाग्यो। झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त।
4: दशैं र तिहारका लागि 22,000 क्विन्टल चिनी मौजदात। किनमेलका लागि बजारमा भीड़भाड़ बढ़्यो तर महँगीले उपभोक्ता र व्यापारीको अपेक्षा बीच तालमेल हुन सकेन।
5: सदर चिड़ियाखानाले चम्पा र चिम्पूको जन्मदिन मनायो। वन्यजन्तुप्रति माया र संरक्षणको सन्देश दिन खोजिएको भनाई।
4: पाकिस्तानको पेशावरमा निजी विद्यालयको छत खस्ता 34 जनाको ज्यान गयो। 19 जना घाइते। विद्यालयका संचालक पक्राउ।
5: र रियल मड्रिडका भिनिसियसले बार्सिलोनासँगको आउँदो खेल गुमाउने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
1: मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोपाइटर राजु विश्वकर्मा, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98141 33222।
8: शेयर धनी सदस्य सरस्वती सिग्देल, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: प्रोपाइटर मुक्ति प्रसाद शर्मा, सोनोसी सप्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560 63827।
8: प्रोपाइटर लक्ष्मी राज वाग्ले, दीर्घायु फर्निचर शोरूम, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98560 63268।
7: प्रोपाइटर सुजल खार ठकुरी, भगवान सेनेटरी, शुक्ला गण्डकी 2, गाछे पानी। फोन 98560 20675।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: दिदी कुमार श्रेष्ठको भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
9: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98560 28587।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभ चिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर एक नारायण गौतम, गौतम दाना पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, बेपी चोक। मोबाइल 98461 09023। हामी कहाँ विभिन्न जातका चल्लाहरू, पशु पंक्षीका दाना, चोकर, कोदो, मकै, पिना, अण्डाका क्रेट, त्रिपाल, दाना पानीका भाँडाहरू, टनेल, प्लास्टिक, कृषि औजार, उन्नत जातका बिउ बिजन, बेर्नाहरू साथै पशु पंक्षीका भिटामिन पाइन्छ।
10: प्रोपाइटर रमानन्द चौधरी, चौधरी तरकारी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल 98460 66289।
3: प्रोपाइटर सुनिल कुमार शाह, सुनिल मिठाई पसल एन्ड चार्ज सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। माछा पुर्से ब्याङ्कको आडमा। मोबाइल नम्बर 98191 75732।
8: प्रोपाइटर सलिम मिया, एरोमा अनम सस्तो कस्मेटिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा। मोबाइल 98461 59028।
1: हा हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
11: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
12: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
13: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
11: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
14: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर अर्जुन सापकोटा सापकोटा निर्माण सेवा शुक्ला गण्डकी 6 खैरेनी टार मोबाइल 9856023420 9801454674 ढुङ्गा बालुवा गिटी बोल्डर माटो चोकर प्लास्टर बालुवा ग्राभेल बालुवा आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कुलबहादुर लम्साल दुलेगौंडा भेटेरिनरी सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा मोबाइल 9856034881
2: प्रोप्राइटर बलराम पाण्डे पाण्डे लाइट हाउस शुक्ला गण्डकी 4 दुलेगौंडा मोबाइल 9842957704
3: प्रोप्राइटर रामकुमार श्रेष्ठ श्रेष्ठ जिप्सन इन्टरप्राइजेस शुक्ला गण्डकी 2 गाछे पानी मोबाइल नम्बर 9806677652
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856030982 र 9705620209
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजय दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग शुभ चिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: प्रोप्राइटर सुजित हिराचन हिराचन किचन वेयर शुक्ला गण्डकी 4 खैरेनी टार फोन 9841164647
6: प्रोप्राइटर सुजन श्रेष्ठ तीन तारा केबल नेटवर्क प्रणाली शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 9856022686
2: प्रोप्राइटर थान प्रकाश न्यौपाने गण्डकी सिसा पसल एन्ड फर्निचर शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 9856033878
6: प्रोप्राइटर ईश्वर अधिकारी स्मृति फेन्सी शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 9856077987
2: शेयरधनी सदस्य राजन रिमाल शुक्ला गण्डकी 3 टार
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर ईश्वर मल्ल, मल्ल सिरक डस्ना उद्योग, पुरानो कपडा पेल्ने ठाउँ, शुक्ला गण्डकी 4, गल्छिना। मोबाइल 9811770055, 9842722678।
2: प्रोपाइटर बालकृष्ण बिक, कृष्ण आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, शुक्ला गण्डकी 4, बीपी चोक। मोबाइल 9841649304 र 9811745048।
3: प्रोपाइटर गोविन्द सिगदेल, सिगदेल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौड़ा मेन रोड। मोबाइल नम्बर 9556028543।
4: प्रोपाइटर कृष्ण श्रेष्ठ, कनेक्ट अस्ट्रेलियन एजुकेशन एन्ड भिजा सर्विसेस। मोबाइल 9856032493।
5: प्रोपाइटर सुमीप श्रेष्ठ, शिव बहादुर श्रेष्ठ, जय शिव इलेक्ट्रोनिक पसल, शुक्ला गण्डकी 4, दुलेगौड़ा। मोबाइल नम्बर 9811745234।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
6: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा।
11: सम्पर्क मोबाइल 9857065119 र 9864957056।
12: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
1: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकी नगर कमिटी परिवार
0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: प्रोपाइटर धर्मराज पोखरेल, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 98171 90120।
2: प्रोपाइटर सुमन सापकोटा, बाराही UPVC एन्ड आल्मुनियम, शुक्लागण्डकी 4 गाछे पानी, फोन 98562 2938।
1: प्रोपाइटर विकास श्रेष्ठ, व्हाइट हाउस पार्टी प्यालेस, सृजना चोक पोखरा, फोन 98560 36504।
2: प्रोपाइटर रामकुमार श्रेष्ठ, फुलबाराई डेभलपर्स प्राली, शुक्लागण्डकी 4 दोलेगौडा, फोन 98562 62055।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, दुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 98560 28587।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
3: शुक्ला गण्डकी टाइम चेक
2: यति बेला साँझको ठिक 7 बज्यो
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका प्रथम पुरस्कार सामसुङ वाशिङ मेसिन द्वितीय पुरस्कार माइक्रोवेभ तृतीय पुरस्कार स्टील ट्रिप लाई प्रेसर कुकर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605544

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको रासोका सांसद सुनारको दावी। कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्री सहित 2 जनाको ज्यान गयो। पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान अवतरण सहज बनाउने प्रक्रिया अघि बढ़्यो। शुक्ला गण्डकी नगर उद्योग वाणी संघद्वारा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत भूषाललाई स्वागत सँगै चाडपर्वको शुभकामना। शेयर बजारमा संस्थागत लगानीकर्ता भित्राउने बोर्डको प्रस्ताव। एउटामा 5% लगानी सीमा। र पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो। समाचार विस्तारमा सुन्नुहोस्।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै पार्टीलाई लिखित जवाब पठाउनु भएको छ। एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दावी गर्दै अडियो सार्वजनिक भएपछि उहाँ विवादमा तानिन भएको हो। यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन राष्ट्रपति केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो। आयोगमा जवाब पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले बताएका छन्। तोकिएकै समयमा उहाँ खगेन सुनारले लिखित प्रतिक्रिया दिनुभएको जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। 5 पदका लागि भएको निर्वाचनमा केसीले 3253 मत प्राप्त गर्नुभएको छ। पेशागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल 2577 मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी 1536 मतसहित तेस्रो, डाक्टर प्रदीप मिश्र 1478 मतसहित चौथो र केशव निरौला 1232 मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित हुनुभएको छ। अन्तिम मत परिणामअनुसार शिवशंकर रिजाले 1220, डाक्टर नहकुल केसीले 1166, भरतराज ढकालले 1148, सीए पदम भण्डारीले 1117, प्रकाश कटुवाले 1077 र इन्जिनियर मनोज घिमिरेले 1059 मत प्राप्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपालले भोगेको प्राकृतिक विपदपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास बैंकलाई आग्रह गर्नुभएको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्लेले विपदपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि स्रोत पहिचान गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढ़ीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकोमा मन्त्री डाक्टर वाग्लेले एडीबी प्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनु पर्ने बताउनु भएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजन गर्दै उहाँले राजनैतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटा उजुरी दिएको आरोपमा रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 5 का दीपक पुन मगरलाई 2000 रूपियाँ जरिवाना गरिएको छ। अख्तियार दुर्पयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानीको अनुसार रूकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 5 निवासी पुन मगरले एबी राई ढहाङबाबु राईको नामबाट आङबाबु राईको नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिषेक डीआईजी पदमा रहेको बताउने व्यक्ति विरूद्ध उजुरी दिनुभएको थियो। सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै 40 लाख रूपियाँ मध्ये 15 लाख रूपियाँ नगद र कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिँदै रकम माग गरिएको आरोप उजुरीमा थियो। सोही उजुरीका आधारमा अनुसन्धान क्रममा एबी राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको दावी गर्दै शनाखत गर्नुभएको थियो। आयोगका अनुसार दीपक पुन मगरले अनुसन्धानकै क्रममा 2083 असार 17 गते आयोग समक्ष बयान दिने क्रममा उक्त उजुरी आफूले नै एबी राईको नामबाट दिएको स्वीकार गर्नुभएको थियो। मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका संचालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। उहाँलाई ललितपुरबाट बिहिबार पक्राउ गरिएको ब्यूरोका एकजना अधिकृतले बताएका छन्। मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्ने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उहाँमाथि अनुसन्धान गरिएको थियो। खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो। खड्का स्वास्थ्य व्यवसाय संघका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य हुनुहुन्थ्यो। राष्ट्रिय मानवाधिकार आयोग र मातहतका कार्यालय आगामी बड़ा दशैंको विदाका दिनमा पनि सञ्चालन हुने भएको छ। मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालय सञ्चालन गरिनेछ। आयोगको केन्द्रीय सेट प्रदेश र शाखा कार्यालय विदाका दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म खुल्ला रहने प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आकस्मिक प्रयोजनका ती कार्यालय खुल्ला रहने भएका हुन्। पोखरामा मोटरसाइकलले पैदलयात्रीले ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 बालुदय चौक स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित 2 जनाको मृत्यु भएको हो। आज बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको गत 14P4879 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सड़कको डिभाइडरमा ठोकिएको थियो। दुर्घटना परि मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ घर भई हाल बिरौटामा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। घाइते भएका दुवैजनालाई उपचारको लागि बिरौटामा रहेको नोबेल अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको थियो। पश्चिमाञ्चल अस्पतालमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाएको हो। पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध अन्य विमानस्थलतर्फ मोड्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढ़ेको छ। यसबाट प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध डाइभर्सन तथा रद्द हुने उडान घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, उहाँको अनुसार यो पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा महत्वपूर्ण कदम हो। प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआर डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाड़ी भूभाग तथा प्राविधिक र सञ्चालन सम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: प्रोप्राइटर सुभाष चन्द्र गिरी, न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, हेल्प पोस्ट चोक नजिकै। फोन 98560-20630।
5: प्रोप्राइटर केशर बहादुर तिमसेना, तिमसेना फेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560-0078।
4: प्रोप्राइटर कमल चन्द्र लम्साल, लम्साल होटल एन्ड लज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98411-95442।
5: प्रोप्राइटर राजेन्द्र पौडेल, सुलभ मोबाइल एन्ड एसेसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98463-23111।
4: प्रोप्राइटर दिनेश घिमिरे, चण्डिकालिका सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 98560-62099।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष प्रदीप थापा, व्यवस्थापक टेकी थापा एवं मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुलेगौडा परिवार।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजाघरको आडमा आइपुगेका छौं।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन स्टिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816651187।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोप्राइटर कोपिला महत, शुक्ला गण्डकी फेसन गार्मेट उद्योग, शुक्ला गण्डकी 7 मिल डाँडा, मोबाइल 9841168313।
4: प्रोप्राइटर देवेन्द्र ढुङ्गाना, सूर्य ढुङ्गाना, सूर्यदेव मिनरल वाटर, शुक्ला गण्डकी 2 गाछे पानी, मोबाइल 9865073481। शुद्ध पानी चाहिएमा सूर्यदेवलाई सम्झनुहोस्। ट्याङ्कको पानी पनि सप्लाई गरिन्छ।
3: प्रोप्राइटर खड्का बहादुर विश्वकर्मा, जय शिव सुनसारी पसल, शुक्ला गण्डकी 4 बनकेवा चोक नजिकै, मोबाइल नम्बर 9846086965। राशि अनुसारका पत्थर, छापावाला सुनसारीका तयारी तथा अर्डर अनुसारका गरगहना खरिद बिक्री गरिन्छ।
8: प्रोप्राइटर प्रवेश पङ्गिनी, शुक्ला मोटर्स प्राली एन्ड होन्डा सोरुम, शुक्ला गण्डकी नगरपालिका 4 दिनेगौडा। सम्पर्क 0654141120।
6: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
6: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
9: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
6: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
9: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
6: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
9: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा,
6: मोबाइल 9808553995, फोन 0161586559।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भव,
10: मोबाइल 9856043952 र 9806656586।
11: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
12: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
11: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
12: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
11: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
12: हुन्छ नि, जाऊ जाऊ।
10: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी चार, दुलेगौडा,
13: हट एन्ड स्पाइसी भन्दा तीन घर तल बजाज सोरुमको आडैमा।
6: फोन नम्बर 97155065555, 97156056।
13: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: जीके रेफ्रिजरेटर, शुक्ला गण्डकी 4, दुलेगौडा, बीपी चोक, नेवार समाज, सटर लाइन। मोबाइल 98564042।
13: प्रोपाइटर प्रदीप मल्ल, मल्ल कलर हाउस एन्ड इन्टेरियर डिजाइन, शुक्ला गण्डकी 8, ढोरफिर्दी, तनहु। मोबाइल 98560551532। रंगरोगनमा 3-10 वर्षको ग्यारेन्टी, पेरिस, पुटिङ, टेक्चर गर्नुका साथै पुरानो घर लिकेज भएमा ग्यारेन्टीका साथ वाटर प्रुफिङ गरिन्छ।
6: प्रोपाइटर दीपक नेपाली, दीपक चाउमिन उद्योग, शुक्ला गण्डकी 7, स्याउली बजार। मोबाइल 98065093625।
13: प्रोपाइटर कृष्ण प्रसाद भूषाल, युनिभर्सल कम्प्युटर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु। मोबाइल 98560602।
6: प्रोपाइटर दिनेश श्रेष्ठ, निकेश श्रेष्ठ, इन्द्रेणी रंग पसल, शुक्ला गण्डकी 4, दोलेगौडा, बनकेवाचो। मोबाइल 98058।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष गायत्री प्रसाद पौडेल एवं शुभकामना बहुदेशीय सहकारी संस्था लिमिटेड शुक्लागण्डकी चार दुलेगौड़ा परिवार।
0: अध्यक्ष वीरेन्द्र कुमार श्रेष्ठ एवं मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी सात मिलदारा परिवार।
2: अध्यक्ष उपेन्द्र तिमिल सिन्हा एवं तीन खोले बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी सात खैरिनीटार परिवार।
0: अध्यक्ष सन्तोष घिमिरे एवं सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी छ खैरिनीटार परिवार।
1: अध्यक्ष बसन्त बहादुर थापा एवं बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्लागण्डकी पाँच बेलचौतारा परिवार।
0: रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुलेगौड़ा खैरिनीटार परिवार।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईँको।
0: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बन्ध 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन। 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
0: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
0: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा माछापुस्रे बैंकको भवन।
0: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 9856065870।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: बाँकी समाचार। शुक्लागण्डकी नगर उद्योग वाणी संघले शुक्लागण्डकी नगरपालिकामा सरह भइआएका प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषाललाई आज स्वागत गरेको छ। संघको कार्यालय बेलचौतारामा आज दशैं तिहार छठ पर्व 2083 नेपाल सम्बत 1147 अवसरमा शुभकामना आदान प्रदान अन्तर्क्रिया सँगै स्वागत गरेको हो। सो अवसरमा नगर प्रमुख कृष्णराज पण्डितले नव आगन्तुक प्रमुख प्रशासकीय अधिकारी भूषाललाई ढाकाको टोपी लगाएर स्वागत गर्नुभयो। कार्यक्रम बोल्दै नगर प्रमुख पण्डितले चाड पर्वलाई विकृति विसंगति रहित तरिकाले मनाउन आग्रह गर्नुभयो। उहाँले नगरपालिका र नगर उद्योग वाणी संघ बीच नङ्ग्र मासुको सम्बन्ध रहेको बताउँदै समन्वय र सहकारी गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। नगर उद्योग वाणी संघका अध्यक्ष समुद्रम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खुम्बहादुर विकराजु, नगर पाँचका अध्यक्ष दीर्घबहादुर थापा, सातका अध्यक्ष खड्ग सिंह थापा मगर, वार्ड नम्बर 10का अध्यक्ष राजेन्द्र भट्टराई छेत्री, नगर उद्योग वाणी संघका संस्थापक अध्यक्ष वसन्त ज्वार्चन, हरिकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले बोल्नु भएको थियो। संघले सरह भएर आउने कार्यालय प्रमुखलाई स्वागत गर्दै आइरहेको छ। यसैबीच शुक्लागण्डकी नगरपालिकाले आज नगरसभा हलमा दशैं तिहार छठ पर्व 2083 नेपाल सम्बन्धको अवसरमा 1147 अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख प्रशासकीय अधिकारी जगत प्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख कुम्बहादुर विकराजु, शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाई लगायतले बोल्नु भएको थियो। सो अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो। तनहुँको आबुखैरेनी गाउँपालिकाले हल गोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो चरणमा वार्ड नम्बर 1 का 46 जना हल गोरू पालक कृषकलाई जनै 7000 का दरले अनुदान वितरण गरिएको हो। हल गोरू पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई 3,22,000 वितरण गरिएको वडाध्यक्ष प्रेम गुरूङले जानकारी दिनुभयो। कृषिमा आधुनिक प्रविधिको प्रयोग गर्दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरूको महत्व अझै सान्दर्भिक रहेकाले हलगोरू पालनको लागि प्रोत्साहन गरिएको हो। खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हलगोरू पालन पोषण गर्ने परम्परागत संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालन प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। बढ़दो लागत र पशुपालनमा देखिएका चुनौतीका बीच उक्त सहयोगले कृषकलाई हलगोरू पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि संस्कृतिको निरन्तरता तथा कृषकको मनोबल बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ। वरादेशी गुरूङका अनुसार हलगोरू पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले ग्रामीण कृषि जीवन शैलीसँग जोड़िएको परम्परालाई सहयोग पुर्याउनेछ। यस वर्षको शरद ऋतुमा गोर्खाको मनासलो हिमाल आरोहण गर्नका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। यस ऋतुमा कुल 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएकोमा मनासलो हिमाल आरोहणका लागि मात्रै 500 जनाले अनुमति लिएका हुन्। त्यसमा 373 पुरूष र 127 महिला रहेका छन्। यी आरोहीबाट विभागले 22,58,57,189 रोयल्टी संकलन गरेको छ। पर्यटन विभाग अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीका 1098 जनाले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 833 पुरूष र 265 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबभन्दा धेरै मनासलो 8,163 मिटर रहेको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,56 रोयल्टी संकलन गरेको छ। विभागका अनुसार धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। ती आरोहीबाट विभागले 84,73,650 रोयल्टी संकलन गरेको छ। नेपालीको महान पर्व बड़ा दशैं शुरू भइसकेको छ। अहिले दशैंको रौनक जारी हुँदा पोखरामा भने हिमाली क्षेत्रबाट भेड़ा र च्याङ्ग्रा बिक्रीका लागि जारी सकिएको छ। चार नजिकै सँगै हिमाली भेड़ा च्याङ्ग्राको कारोबार बढ़ेको छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्रीका लागि हालसम्म 13,000 भेड़ा च्याङ्ग्रा ल्याइएका छन्। मुस्ताङका स्थानीय खोरपालुवा भेड़ा च्याङ्ग्रासँगै हुम्ला, जुम्ला र डोल्पाबाट पनि भेड़ा च्याङ्ग्रा पोखरा ल्याइएको छ। कास्कीमा अरू भेड़ा समेत दैनिक 40,000 किलोभन्दा बढ़ी मासु बिक्री हुँदै आइरहेको छ। दशैंमा एकै दिन यहाँ भेड़ा च्याङ्ग्रा समेत खाने प्रचलन हुँदा 1,00,000 किलोभन्दा माथि मासु बिक्री हुने गरेको छ। अहिले पोखराको याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेड़ा च्याङ्ग्रा बिक्रीका लागि राखिएका छन्। दशैं शुरू भएलगत्तै याम्दी क्षेत्रमा भेड़ा च्याङ्ग्राको मेला नै लाग्ने गर्छ, जहाँ किन्ने र अवलोकन गर्नेको व्यापक हुने गरेको छ। यस वर्ष मुस्ताङसहित हुम्ला र जुम्लाबाट आएका भेड़ा च्याङ्ग्रा तुलनात्मक रूपमा केही सहुलियत मूल्यमा बिक्री भइरहेका छन्। मुस्ताङका स्थानीय खोर पालुवा भेड़ा च्याङ्ग्राको मूल्य समेत घट्दो क्रममा रहेको व्यवसायहरू बताउँछन्। भेटेनेरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख कृष्ण नेउपाने हालसम्म चीनसहित हुम्ला, जुम्ला र डोल्पाका 13,000 भेड़ा च्याङ्ग्रा पोखरा ल्याइएको बताउनुहुन्छ। चीनबाट 839 ल्याइएका छन्। चालू आर्थिक वर्ष 83-84 को दुई महीनामा नेपालको विदेशी मुद्रा संचिति 4.3% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको असार मसान्तसम्म 38,97,67 करोड़ बराबर रहेको विदेशी मुद्रा संचिति बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचिति झण्डै 21 महिनाको वस्तु आयातका लागि पर्याप्त हो। अमेरिकी डलरमा विदेशी मुद्रा संचिति 4.6% बढ़ेर 26,48 करोड़ पुगेको छ। असार मसान्तसम्म विदेशी मुद्रा संचिति 25,31 करोड़ थियो। यस्तै दुई महिनामा चालू खाता 1,69,04 करोड़ रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97 करोड़ रूपियाँले बचतमा थियो। नेपाल ऋतुपत्र बोर्डले शेयर बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढ़ाउन संस्थागत लगानीकर्ता नीति 2083 मस्यौदा सार्वजनिक गरेको छ। नीतिमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था र सामूहिक लगानी कोषलाई व्यवस्थित रूपमा पूँजी बजारमा सहभागी गराउने प्रस्ताव गरिएको छ। बोर्डले सार्वजनिक परामर्शक लागि ल्याएको मस्यौदामा संस्थागत लगानीकर्ताले कुनै एक सूचीकृत कम्पनीमा गर्ने लगानी आफ्नो कुल लगानी सम्पत्तिको अधिकतम 3-5% सीमित गर्ने प्रारम्भिक प्रस्ताव गरेको छ। शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.67 अंकले बढ़ेर 2,625.93 बिन्दुमा पुगेको हो। आज बैंक, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 172 कम्पनी शेयर बढ़ेकोमा 90 घटेको छ। 15 कम्पनी शेयर भने गडबड़ भएको छैन। आज बेनी हैदराबाद प्रोजेक्टको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन सिद्धार्थ बैंकको डिभेन्चर 3% घटेको छ। आज नेप्सीसँगै कारोबार रकममा पनि बढ़ेको छ। हिजो 4 अर्ब 13 करोड़को कारोबार भएकोमा आज 349 कम्पनीको 1 करोड़ 36 लाख केटा शेयर 4 अर्ब 71 करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तरी पश्चिम शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गएको छ। आज बिहान अयल खैर विद्यालयको छत खस्दा 33 बालबालिका र 1 शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ। पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद असिमका अनुसार कम्तीमा अरू 19 जना घाइते भएका छन्, जसमध्ये केही अवस्था गम्भीर छ। अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसो बालबालिका 13 वर्षभन्दा कम उमेरका रहेका छन्। खेल समाचार। रियल मड्रिडका भिनिसियस जुनियरले स्पेनिश लीगमा बार्सिलोनासँगको आउँदो खेल गुमाउने भएको खबर छ। गएको हप्ता ला लिगामा भिल्लारियलका खेलाड़ी नाथन सालिबाको कपाल तानेको घटनामा भिनिसियसलाई 4 खेलको प्रतिबन्ध लगाइएको जनाइएको छ। आईसीसी विश्वकप लीग 2 को आफ्नो अन्तिम श्रृंखलाको पछिल्ला 2 सालमा नेपालमा दबावमा देखिने भएको छ। अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता बचाउन लीगको शीर्ष 6 मा पर्ने दबावमा रहेको नेपालले 2 मध्ये 1 खेल जित्ने पर्ने भएको छ। जारी सिरिजमा आज क्यानाडाले ओमानलाई पराजित गरेसँगै नेपाललाई उक्त संकट देखिएको, जितपछि क्यानाडाको 35 खेलबाट 27 अङ्क भएको छ। नेपालको 34 खेलबाट 28 अङ्क छ। गोर्खाको पालुङटार नगरपालिकाले कानूनी र व्यवस्थापकीय तयारी पूरा गरे पनि आज लीगलीग दौड़ शुरू गर्न सकेन। लीगलीग विकास अभियानसँग सहमति हुन नसक्दा त्यसलाई देखाएर जिल्ला प्रशासन कार्यालय गोर्खाले सुरक्षा दिन नसक्ने पत्र पठाएपछि पालुङटारले लीगलीग दौड़ गर्न नसकेको हो। चेपेघाटदेखि लीगलीग कोर्टसम्म दौड़न भनेर विभिन्न जिल्लाबाट धावक पालुङटार पुगिसकेको अवस्थामा दौड़ स्थगित हुन पुग्यो। पालुङटार नगरपालिकाले धावकहरूलाई लीगलीग कोर्ट घुमाएर यातायात खर्चसहित विदा गरेको जनाइएको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको राज्यसभा सांसद चुनावको दावी। कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित। पोखरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित 2 जनाको ज्यान गयो। पोखरा विमानस्थलमा न्यून भिजिबिलिटीमा पनि उडान अवतरण सहज बनाउने प्रक्रिया अघि बढ़्यो। शुक्ला गण्डकी नगर उद्योग वाणी संघद्वारा नव आगन्तुक प्रमुख प्रशासक अधिकृत भूषाललाई स्वागतसँगै चाडपर्वको शुभकामना। शेयर बजारमा संस्थागत लगानीकर्ता भित्राउने बोर्डको प्रस्ताव। एउटामा 5% लगानी सीमा र पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँखा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905011। हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर पीताम्बर पोखरेल, फेसन फ्रेन्जी, 400-600-800 पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा बन्केवा चोक, रिमाल गेस्ट हाउस नजिकै दुलेगौंडा शाखा।
7: प्रोपाइटर प्रेम परियार, बरेली टेलर, शुक्ला गण्डकी 4 भित्री बजार।
8: ज्योतिष ऋषिराम पौडेल, रिद्धि सिद्धि पूजा सामग्री भण्डार, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट लाइन। मोबाइल 9800-58-4666।
9: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ, मोबाइल नम्बर 97155-06-555।
8: प्रोपाइटर छत्रधर आत्रेय एवं महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्राली, शुक्ला गण्डकी 2 हलेदी तनहुँ।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भानुभक्त पौडेल एवं बाराही लहरी बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 8 धुरफिर्दी।
2: अध्यक्ष शिवशंकर बारिया एवं ढोरफिदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 परिवार।
3: अध्यक्ष मोती प्रसाद पौडेल एवं साना किसान कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 ढोरफिदी परिवार।
4: अध्यक्ष प्रकाश पौडेल एवं चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 मगम चिसापानी स्याङ्जा परिवार।
5: अध्यक्ष रेशमलाल पौडेल एवं सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 6 खैरेनीटार।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: प्रोपाइटर पम्फा लालचन, आरसु डिपार्टमेन्ट स्टोर, शुक्ला गण्डकी 6 मिल डाँडा, फोन 0 65 70 4 34।
7: प्रोपाइटर कमल मोहन घिमिरे, पश्चिमाञ्चल स्टेशनरी, शुक्ला गण्डकी 7 खैरेनीटार, फोन 98 460 61 849।
6: प्रोपाइटर मिन बहादुर सुनार, ओम एम आबुसर सुनचारी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, फोन 98 460 69 246।
7: प्रोपाइटर रघुनाथ पौडेल, रसु बेबिल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 055 77।
6: प्रोपाइटर प्रेम बहादुर गुरुङ, गुरुङ किराना पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 560 20 979।
8: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण उपभोक्ता, कर्मचारी, शुभेच्छुक एवं स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, सुस्वास्थ्य, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: अध्यक्ष रामचन्द्र उपाध्याय एवं खैरेन्टार खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी 6 खैरेन्टार।
1: अध्यक्ष टेकनाथ सुवेदी एवं कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 3 कवासे परिवार।
9: अध्यक्ष राजुराम श्रेष्ठ एवं दुलेगौडा खानेपानी तथा सरसफाई उपभोक्ता समिति परिवार शुक्ला गण्डकी 4 दुलेगौडा।
7: अध्यक्ष काशी प्रसाद जोशी एवं बेलचौतारा खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्ला गण्डकी 5 बेलचौतारा।
10: ला, टायरमा कट लाग्यो। हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
11: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98 560 62 452।
12: हजुर, दान गरौ।
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
14: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
13: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 त नहुँ।
15: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी कैफे को भवन में आईपुगेका छौं। भेटेरिनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बीउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंछी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560334881 र 9860447580।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
17: प्रोपाइटर वीरेन्द्र श्रेष्ठ बीएनबी फेसन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9841696166।
18: प्रोपाइटर हरिलाल रिमाल रिमाल फेन्सी शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार फोन 9840649858।
19: शेयर धनी सदस्य निरपुन शुक्ला गण्डकी 4 दुलेगौंडा।
18: प्रोपाइटर लक्ष्मण रिमाल रिमाल ब्रदर्स हार्डवेयर शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 9560607728।
19: शेयर धनी सदस्य बुद्धि बहादुर थापा शुक्ला गण्डकी 5 खैरेनी 4।
20: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
21: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
20: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
21: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
20: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
19: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
15: बरेली टेलर्स दुलेगौंडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841680029। दमौली शाखाको लागि सम्पर्क 9807613425।

हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा ओडा अध्यक्ष

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला रातिको ठिक 8 बज्यो।
4: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइधुवाई गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदलै के पनि हो यसके फेरेकी पनि हो अथवा हाम्रो आर्कन थर भयो नि अझ राम्रो रोप्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी

0: प्रस्तुता मार्टिना कुमाल, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू, मार्टिना कुमाल। मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका साथ म पनि बोलेर म आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि म यसका बाटो। यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्ला गण्डक एफएम 97.6 MHz प्रसारण होला। रेडियो ध्वनि तरङ्गसित शुक्ला गण्डक FM.com हाम्रो पात्र र नेपाली पात्र एप्समा गएर पनि हाम्रो विश्वभरमै सुनि सक्छ। सँगै रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डक एफएम 97.6 र शुक्ला गण्डक च्यानलमा पनि तपाईँले आफूले चाहेको जतिसुकै पनि यो कार्यक्रम सुन्न सकैला। र यो कार्यक्रमकै समयकालबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी र यसको समयचकबाट विष्णुसिजु यो कार्यक्रम समन्वयकर्मी दुवैजनाकै मस्ती मस्ती बास गरेन। अब आउँदै कर्लक यो आइते कर्लक 2023 सालको विजय दशमीको एकदमै धेरै धेरै शुभकामना दिइ चाहन्छु। देश तथा विदेशमा भइरहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीकै सबै के जुन ठाउँमाबाट आफ्नो चाड नेपालीहरूको मान पर्वकै आफ्नो तरिकाले आफ्नो सकलको तरिकाले के मनाएको पनि अनुरोध गरेन र शुभकामना दिइ चाहनु र कर्तै र अब बिस्तारै जेस जेसो मौसम पनि बढ्दै बाटै र आफ्नो स्वास्थ्यको ख्याल गर्दै आफ्नो स्वास्थ्यको एकदम ध्यान आकर्षण गर्दै एकदमै चाडपर्व मनाएको पनि म आग्रह गरेन र यसै गरेर आजको श्रृङ्खलामा गर्ने म हाम्रो कुमार समुदायले पनि यो स्वर श्राद कसरी मनाउला भन्ने विषयमा जुन मैले अब अन्य ठाउँको भन्दा पनि मैले आफ्नै घरमा कसरी मनाइएल यसपालि कोकन विषयमा मैले आफ्नै घरमा कन तरिकाको सम्बन्धको जानकारी दिएन तर यो कार्यक्रम म कहीँ अन्तिमसम्म सुन्ने साथदेखि अनुरोध गरेन र यो सुन्दै गर्दाखेरि अन्तिममा गएर यो अब यो बेलुकाको समयबाट यो भाग खाना खाँदै सुन्दै गरे के तर एकदमै राम्रो समय बेलुका हुनाले एकदमै खाना खाइँदै सुन्दै गरे पनि अनुरोध गर्दै र हाम्रै यो हरेक हप्ताको विवरको श्रृङ्खलामा पनि हरेक हप्ता उपस्थित भइसकेनौ र तर हरेक हप्ताका विभिन्न विषयको जानकारी हेरिदिनु म कुमा समुदाय सम्बन्धीको र आज कनी हाम्रो कुमा समुदायले पनि सरसरात कसरी कराइला कने विषयमा र त्यो समुदाय गर्दा पनि मैले आफ्नै घरमा कसरी मनाएल कने विषयमा मैले यो सरसरातको विषयमा आज जानकारी दिनु र यो अन्तिमसम्म सुन्ने साथदेखि अनुरोध गर्दै र अन्तिममा गएर पनि तर यो कार्यक्रम कसरी मैले हरेसको प्रतिक्रिया हरेक हप्ताको कार्यक्रममा मैले तरसित एकदम प्रतिक्रियाहरूको आशा अपेक्षा गर्दै बसिरहेबाट र पनि अझै पनि आशाको अपेक्षामा बसेबाट र अब कनीमै आजको श्रृङ्खलाको अगाडि बढिजानु। स्वर श्राद्ध गर्ने बित्तिकै हाम्रो कुमा समुदायले पनि कसरी मनाउने कनी यो हाम्रो यो स्वर दिन पहिला त अब जुन आफूले जुन दिन तिथि जुन हाम्रो घरको अतिथिहरू परिवार मरबाट त्यसको तिथि हेरेर श्राद्ध गर्न चलन रहेको नि अहिलेको अवस्थामा कसरी भएको नि अहिले त अब हाम्रो पहिला अनि अझै पनि के समयको नि हाम्रो औँसीको दिनमा चाहिँ सबैजनाको मलाईहरूले प्राय औँसीको दिनमै यो स्वर श्राद्ध गर्ने चलन अहिले रलाई र 16 दिनसम्मै एकदम शुद्ध तरिका बसेर कि पनि नाहिकन एकदम शुद्ध तरिका बसेर अनि अन्तिम दिनमा जब श्राद्ध गर्ने पछि मात्रै बल्ल खाने सबै एकदमै चोखो अरू अब आफूले खाइ मन लागेको चिजहरू अब बल्ल अर्को दिनबाट 17 दिनको दिन भयो बल्ल खाने गर्ने चलन प्रचलनबाट अझै पनि र यो स्वर श्राद्ध कलक आफ्नो घरको 3 पुस्तेको सम्झनामा गरिने एउटा यो तिथिको यो श्राद्ध हो है र यसमा चाहिँ हामीले केकरले गर्ने यसपालि हाम्रो मैले चाहिँ अब केकर गर्ने मौका एकदमै आवश्यक पर्ने भइरहेको हुनाले मैले चाहिँ मोर घरको रीतिरिवाजमा हाम्रो चाहिँ बाहुन राखेर गर्ने चलन चाहिँ नरलाई र मोर घरमा चाहिँ आफ्नै सासु ससुराहरूले बसेर नै श्राद्ध गर्न यसमा चाहिँ हामी चामलको डल्ला पकाइलको भातकै डल्ला बनाउने गर्दा 3 पुस्ताको अनि त्यो पुस्ताकै बनाएर अनि यो तिथिहरूकै सबै पितृहरूकै सम्झेर उनीहरूको सम्झनामा त्यो डल्ला भातहरूकै सधेर हाम्रो के दुःख रुखी पनि जिन गर अनि हाम्रो के अरे अहिले जान नजाने हाम्रो श्राद्ध गरिरहेको ताति तरेको नाममा गरेर अनि उहाँहरूको नाममा पुरै मासहरू चामल दालहरू के चढाएर अनि पूजा गर्ने हो है र श्राद्ध गरेको दिनमा चाहिँ सबैजना नजिक जुन भइसकेला जुन आइसकेला नजिकको चेलीबेटीहरू पनि बोलाएर एकदम चोखो खाना खुवाउने र कन्या केटीहरूकै विशेष गरेर त्यो दिनमा चाहिँ बिहानमा चाहिँ अनि पूजा सुजा गर्नेपछि कन्या केटीहरूकै पूजा टिका लगाएर चाहिँ दक्षिणा दिने र प्लस अनि कन्या केटीको मात्रै पनि नभइकन चेलीबेटीहरूको दिने तर हाम्रो घरमा चाहिँ कसरी रहेका नि र बात गर्ने सबैजना के कनेक्टिभिटी मात्रै नचाहियो कि हामीले सबैजना सदस्यहरूको टिका लाएर पाउने टिका लाएर अनि सबैजना हामीले बुहारी पार्टीहरूले पनि पाउने र बुहारी पार्टीहरूको त्यो दक्षिणा दिन चलन चाहिँ उनीहरूलाई अनि त्यो दिनमा चाहिँ जुन पितृहरूको चढाइके पकाइलाको भातके चाहिँ छोपेर पकाउने चलन चाहिँ उनीहरूलाई छोपेर पकाइने हो कनि चाहिँ अब कहीँ पनि नजाए तर खाइन पैता गर्ने चाहिँ प्रचलन रलाई त्यो छोपेर पकाएको आफै मजाले त्यो बाहिरमा भित्र पनि पकाउने होइन भित्र सायद पकाएको चाहिँ नदेखिनु हाम्रो घरमा चाहिँ भाइ अरू क्रम भित्रै पकाएको है तर भित्रै पकाएला प्रायः जसरी तर त्यो भातको चाहिँ पकाएर नछोपेरिकन पकाएर अनि बाहिर के खुल्ला पकाइने कनि त्यो बा उडेर सबै यो खालो हाम्रो पितृहरूले खाला गर तिनीहरूको उहाँको जुन नाममा अनि त्यो बाहिर पकाएर अनि त्यो दिने अनि त्यो पकाएपछि त्यो पितृ जुन श्राद्ध पूजा गरेर भेटेपछि सबैजना के अनि घरको मुली मान्छेले चाहिँ के गर्ने गर्दाखेरि सबै पितृको नाममा अनि दु हाम्रो के चाहिँ अहिलेसम्म हाम्रो कहिले पनि जाने नजाने गरिरहेको भए यसमा करलाको कुनै कमी कमजोरी बाट गर्ने क्षमा माग्दै र अनि हाम्रो जानलाई अनि यो काम यो श्राद्धले अनि हाम्रो के यो अहिलेको यो पूजा यो श्राद्ध पूजाले चाहिँ हामीले रक्षा कर गरेर अनि गर्ने र अन्तिममा गएर सबैजना कारण सब घरको मुली मान्छे चाहिँ एकदमै शुद्ध चोखो बसेर श्राद्ध नभ्याउँदासम्म र चेलीबेटीहरूको टिका नलाएर चेलीबेटी के नखुवाउँदासम्म चाहिँ जुन कन्याकेटीहरूको नखुवाउँदासम्म चाहिँ सबैजना चोखो बसेर गर्ने बसेर मान्ने बस्ने गर्ने चलनहरूलाई अनि सबैजना के खुवाइने पछि बल्ल आफू खाने अनि नजिक माइतबाट खाने त अब बुहार सासूहरू र बुहारी त माइत पनि गएर खाएर पहिला घरको पूजा भइहाल्नेपछि बल्ल मात्रै बाहिर गएर माइततिर गएर खाने हो कता कनि रहे र अनि हामीले अनि अन्तिममा औँसीको दिनमा पूजा गर्ने श्राद्ध गर्ने बेलामा प्राय अहिले चाहिँ पहिला त अब औँसीको दिन मात्रै बार तल र औँसीको दिनमा मात्रै घर तल गरी अहिले सोह्र दिनसम्म नै बारेर सोह्र दिनसम्म नै शुद्ध चोखो बसेर सोह्र श्राद्ध के मान्यता राखेर गरेर अनि अन्तिम दिनमा औँसीमा बाहुन पण्डित के राखेर अहिले चाहिँ त्यो चलन अहिले गरेर एकदमै नयाँ जमानामा नयाँ विधिले श्राद्ध गर्ने प्रचलन पनि एसाकलकबाटै र त्यो अनुसार पनि कर्तेबाट अहिले र उहाँहरूको दान दक्षिणा पनि मजाले दिइपर्ने हो काई र उहाँहरूको दान दक्षिणा दिनेपछि अनि घरको मान्छेले खाएने अनि तर त्यो दिनमा चाहिँ त्यो जुन चढेलको चिजहरूको चाहिँ अनि जुन पितृहरूको चढेलको नामहरूको नाम चाहिँ त्यो गाईकी घर गाईको एकदमै गाईकै दिइपर्ने खाइकी अनि गाईहरूको गाईकै दिनपछि अनि बल्ल अनि त्यो दिनमा चाहिँ बासी पनि राखेन भने रहलको चिज पनि अनि के अरे बासी राखेन भने त्यो जुन बाँकी बहिलाको खानाहरूबाट या केही प्रसादहरूबाट त्यो सबै बेलुकै घाम नडुब्दै घाम डुबेभन्दा अगाडि नै त्यो सबै राखेर अनि त्यसको चाहिँ गाडे पनि रहलका चिजहरू कि त खाइआई बाँकी बाटो गर्ने चेलीबेटी कि या गर्ने कन्याकेटीहरूको बोलाएर र आफ्नो आफ्नो मान्छेहरूको बोलाएर खुवाउने बाटो गर्ने खाला गर्ने खाला नसक्कलाको बाट गर्ने बाँकी भैलोको खानाहरू बाट गर्ने त्यो बाँकी भैलोको खानाहरूको चाहिँ त्यसमा के राख्ने चल नराखिकन सबै एकदमै चोखो बनाएर अब आजसम्म चोखो भयो अब कालेबुङ जुठो होला गएर चाहिँ त्यो सबै रहलको खाने पकाएको चिजहरू चाहिँ बेलुका साँझ पख चाहिँ फाल्ने के गाड्ने चलाउनुलाई र अन्त्य त्यो जुन दिनभरिको त्यो जुन सबै चोखोहरू सामानहरू चाहिँ एकदम शुद्ध तरिकाले फेरि पनि एकदमै नाम्रोसित पखालेर राख्ने र अकाए सोह्र दिनसम्म बाह्र लक अनि सोह्र दिनसम्म शुद्ध भएर बस्ला खैलाको चिजको अनि सत्र दिनबाट त अब मुख जुठाला नि त सबैजनाले अनि त्यो भएर त्यसको चाहिँ एकदमै नाम्रो तरिकाले गर्ने तर अहिले चाहिँ सबैजनाले एकदमै सबै हाम्रो कुमार समुदाय पनि एकदमै सबैजनाले आफ्नो पितृको सम्झनामा श्राद्ध कर्लका पाइला तर वास्तवमा गर्ने हो कि सोह्र श्राद्ध गर्ने पालपतिर चाहिँ खासै मैले पालपतिरको कुमालहरूले चाहिँ कर्लको त्यति नपाएको के कर गर्ने सायद कर्ल कुनै कुनै ठाउँमा त करले तर पाल्पाको घरभन्दामा चाहिँ श्राद्ध गर्ने गर्ने चाहिँ पितृहरूको नाममा श्राद्ध करेला गर्ने चाहिँ अहिलेसम्म चाहिँ मैले नदेखेको कहीँ नसुनक पनि सायद नकरेर पनि हो तर जुन यो पाल्पा त्यहाँ बाहेक अन्य ठाउँहरूमा चाहिँ म सबै ठाउँमा चाहिँ पितृहरूको नाममा श्राद्ध तर यो चाहिँ एकदमै नाम्रो चलन लाल मकै के गरेको भने एकदमै यो पितृहरूको सम्झनामा हामीले कमसे कम वर्षमा एकचोटि दुईचोटि त सम्झ पाइहाल्यो नि त उहाँहरूको एकदमै शुद्ध चढाए पनि उहाँहरूको बिहानै उठेर पितृहरूको नाममा पानी चढाइदिने अनि जलहरू दिने चढाउनेहरू एकदमै नाम्रो लाग्ला पनि अनि तर यो काम यो यसरी गर्दा चाहिँ सबैजना पितृहरू पनि खुसी हो, कहिले रमाल गर उनीहरूको खुसी बनाइ पर्ला पितृ घनी चलन बाटो यति बेला यो काम चाहिँ यो श्राद्ध कर्लाको चाहिँ एकदमै नहर पक्षलाई हाम्रो समुदायको पनि जस पहिला पहिला त अब हाम्रोतिर हाम्रो अब म चाहिँ पाल्पाको भएर पहिलाको भएर पाल्पाको चाहिँ कसँग भने अन्य जात बाहुनहरूले मात्रै कर्ताले यो श्राद्ध कन् के कन् त मकै श्राद्धको गरे कन् मात्रै थारे अब श्राद्धको बेलामा अब पात टपरी टिप्ने अनि श्राद्ध सोह्र श्राद्धभित्र टपर टिपे पात टिपे जाइ नकत्र त्यो सोह्र श्राद्धमा चाहिँ खुट्लाको टपरे टोपराले चाहिँ चढेकी पनि नकत कनिमा भएर त्योभन्दा अगाडि नै पात टिपेर अनि खुटेर राख्दला अनि किन्तला पाहुनाहरू गर्छ र अहिले आएर मैले यो ठाउँमा आएर पनि मैले के बुझ्नु कनि सोह्र श्राद्धभित्र चाहिँ टिप्लाको पात के पनि त्यो जुठो होला र त्यो करे नगत र त्योभन्दा पहिले नै के पात टिपेर टोपराहरू डुन डुन्न खोज खुटे पर्ला कनि र अहिले त्यो श्राद्धको दिनमा चाहिँ टपर टोपरीमा र अनि डुनाहरूको धेरै एकदमै प्रयोग हुने चाहिँ धेरै चलाइ पर्ने त्यो त्यो एकदम शुद्ध सालको पातको टपरी पनि एकदम शुद्ध मान्यता भइरहेको हुनाले एकदमै अझै पनि यो जति नयाँ जमाना जति एक्काइसौँ शताब्दी अहिले पनि तर यो श्राद्धको बेलामा चलाउने जुन कार्यविधिहरू जुन सालको पातहरू अनि जुन पितृको सम्झनामा गर्ने कामहरू कार्यहरू चाहिँ एकदमै यो चाहिँ अझै पनि एकदमै नहरा तर यो कार्य यो विधिहरूको चाहिँ कहिले पनि हटाइ नगत र यसकै मासे त्यही जाइ नगत गर्ने पनि मकै मान्यता लाग्ला के गरे कि हामीले जो जति पनि कामहरू जस्तै गरिराखेको करहरूलाई अनि जति पनि अहिलेको जमानामा अहिलेको यो जुन यो एक्काइसौँ शताब्दीकोमा अब कुनै कुनैले चाडबाडहरू नमान्ने के कहिले तर यो पहिल्यैदेखि चले इलाको हुनाले पहिले अब हाम्रो सानैदेखि के मान्ने गरेको नि सानो नेपालीहरूको महान पर्व गर नेपाल बडा दसैँ गर पर्ताले अनि मनाइतली अनि त्यस्तै गरेर श्राद्ध गर श्राद्ध होला गर मनाइतली मनाइतलाई सुनेताई अनि तर अहिले आएर जुन अब सोह्र श्राद्ध मनाइ पर्ला र श्राद्ध करे पर्ला पितृहरूको नाममा गर्ने यो विषयहरूमा गर्दा चाहिँ एकदम यो प्रचलन के कुनै पनि कहिले पनि हटाइ नगर र यसको जगेर अझै पनि जगेर करे पर्ला यसको जोगाइ पर्ला गर्ने चाहिँ म पूर्ण विश्वास लाग अझै पनि अवश्य पनि जोगा र जगेर भोक्दै जाला गर्ने पनि बाटो के गरेको नि यसको हटाइन कत यसके हटाइने कनि यो हट्दै गल्कनी एकदमै पछि गएर हाम्रो अझै पनि बान्ड कहिले कहिले बिरामी भइराख्लाको बेलामा के होला गर्ने जति उपचार गर्दा जति दबाई गर्दा पनि औषधी गर्दा पनि सन्चो नगत र लास्टमा ज्ञान अब झारफुक गर्ने अवस्थामा जाँदाखेरि पितृले श्राद्ध हेर्लाको पितृको खुसी नराख्लाको गर्नेलाई तिहार यसको लागि पनि हामीले पितृको नामको लागि गरे पनि सोह्र श्राद्धहरू जस्तै श्राद्धहरू सोह्र श्राद्ध कहिले मात्रै त कहिले यो त सोह्र श्राद्ध कल कतै दसैँ आइको लागि दसैँ सुरु भएको घर पितृहरूको सबैभन्दा यो पितृहरूको के चढा पितृको पूजा गर्नेपछि मात्रै दसैँ आउने कहीँ त के गरौँ पितृहरूले खुसी बनाएर पनि त हाम्रो जीवित मान्छेहरू खुसी मान्ने कहीँ कहीँ त बल्ल त बुट्टेको हेल तिहार हाम्रो कहिले पनि पितृहरूकै एकदम खुसी राखे पर्ला र सोह्र श्राद्ध श्राद्ध गर्ने हो कहीँ कहीँ बल्ल बुझे त्यही गयो अरे ती भएर यो म एकदमै नावर लाग्लाको पक्ष एकदम श्राद्ध कर्लाको एकदम पितृहरूको पहिला एकदमै खुसी बनिनुपछि बल्ल मात्रै हामीले जीवितहरूले आफ्नो चाड नेपाल आफ्नो चाडहरू मनाउने हो कहीँ कहीँ बल्ला र गर्दै गर्दा यो छोटो जानकारी जुन मैले यो सोह्र श्राद्धको विषयमा छोटो जानकारी तोरेकै माझ दिएन आज यो तोरेको ठाउँमा पनि अब हुँदा ओके त आफ्नो तरिकाले कराइलो हो तर यो चाहिँ मैले आफ्नो घरमा कसैले कराइले मनाइले करले यो श्राद्ध गर्ने विषयमा गरे हामीलाई चाहिँ जहिले पनि औँसीको दिनमा अन्तिम दिन औँसीको दिनमा करेला त्यही भएर हामीले तोरेले ओके त तिथि अब हाम्रो सबै तिथि थाहा नभएको हुनाले औँसीको दिन करेला अब अचल त सबै तिथि हेर्ने भएर तिथि सबैजनाले तिथिमा कराइला त्यही भएर पनि सकेसम्म अब कसैको कराइला तोरेले होइन ठाउँ ठाउँ अनुसारको फरक है यो विषयमा पनि मकै अब कुनै अब सुनिराख्दा त यो तोरेले मैले जुन आज मैले यो श्राद्धको विषयमा कहिरहँदाखेरि तोरेले कुनै ठाउँबाट आफ्नो ठाउँबाट सुनिराख्दा त कारण पनि यो तोरेको ठाउँबाट कसैको ठाउँमा र तोरेको घरमा कसैको यो श्राद्ध विषय कराइला गर्ने विषयको जानकारी पनि मकै देखि अनुरोध गरेन र गर्दै यो कार्यक्रम सञ्चालन गरिरहँदाखेरि यो निर्धारितको समय पनि सकै लागेबाट कारण सकै लाग सकेबाट त्यही भएर यो आज मैले तोरेको यो छोटो जानकारी दिएन त्यही भएर अर्को हप्ता यी समयमा अन्य विषयहरूको जानकारी दिने आशा अपेक्षा गर्दै र म यो अन्तिममा सुनेर साथ दिने सम्पूर्ण के एकदमै मस्ती मस्ती बास गर्दै र फेरि पनि यो ऐतिहासिक लगा हाम्रो नेपालीहरूको महान पर्व विजय दशमीको को एकदमै धेरै धेरै शुभकामना दिन चाहनु। कहिले पहिला अब आफ्नो घाँटी हार्नेले पर्लाकन तर अरूले अरूको देहा सिकी गरेर मनाए भन्दा पनि आफूसित जे क्षमताबाट जसले मनाइसकेला त्यो अनुसारले मनाएको कहिजान र त्योभन्दा पहिला पनि आफ्नो स्वास्थ्यको ख्याल गर्ने र आफ्नो यो अहिले अब मौसम परिवर्तन भइराख्ला बेलामा अब धेरै अब समस्याहरू आइपुग्छ हाम्रो स्वास्थ्यमा त्यसको पनि एकदम ध्यान आकर्षण गर्दै आफ्नो स्वास्थ्यको ध्यान गर्दै र अन्तिममा जाँदै जाँदै यो जुन म यो कार्यक्रमको समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी र यसको समय जक विशेषजुकी पनि मस्ती मस्ती बास गर्दै अर्को हप्ता यी समयमा आउने बाचा गर्दै आजको यो कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोताहरूकै एकदमै मस्ती मस्ती बास गर्दै आजको यो कार्यक्रमलाई पनि म विदा गर्ने जिउँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
4: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, कर्मचारी, शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: अध्यक्ष सूर्यदेवी सिग्देल एवं खैरेनटार महिला बहुद्देशीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनटार परिवार।
6: अध्यक्ष मिलन पौडेल एवं नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा परिवार।
5: अध्यक्ष मान कुमार तिमला एवं उन्नति कृषि सहकारी संस्था लिमिटेड परिवार, दुलेगौडा। फोन नम्बर 0635414255।
6: अध्यक्ष इन्द्र प्रसाद भट्टराई एवं नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 8, ढोरफिर्दी परिवार।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
7: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
7: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
5: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
10: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
5: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
10: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
5: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
10: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
5: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
10: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
5: मोबाइल 9802853995, फोन 0615865059।
11: होइन यहाँ यति आमा चाहिँ कहाँबाट छोनेको
12: कुटिहाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
11: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
13: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि
12: गटिलो ठाउँ चाहिँ कहाँ छ
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
14: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
15: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303324
16: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
17: दिदी पनि नमजाएर झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
18: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656 90 065 मोबाइल 9816634372
19: होइन भाउजू यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
20: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी
19: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यहीँ गएर किनेको
20: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु
19: स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
21: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0656 70 290 मोबाइल नम्बर 9840681457 र 9816362632 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइज मै जाऊ
22: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेड हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
19: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ
22: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
19: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
23: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
21: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
23: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0656 70 225 मोबाइल 9856 33 800 78 9841 56 658
5: हार्दिक शुभकामना नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही कर्मचारी शुभचिन्तक तथा सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
6: अध्यक्ष देवी भक्त राणा एवं तपाई हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार
5: अध्यक्ष खिम बहादुर कुमाल एवं रूपान्तर कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरिनटार परिवार
6: अध्यक्ष दोग बहादुर तामाङ एवं नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा परिवार
5: अध्यक्ष तीर्थराज गर्तौला एवं सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 3 कवासी परिवार
6: अध्यक्ष महेश्वर भट्टराई एवं शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड परिवार शुक्ला गण्डकी 4 दुलेगौडा
0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
3: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
2: शुद्ध सुन तथा चाँदी का गर गहना,
3: छापा वाला सुन चाँदी का गर गहना,
2: राशि अनुसार का पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811160069, 9807625229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
2: पुराना गर गहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
24: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
25: अध्यक्ष केशवराज घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल एवं खैरेनी मावि, शुक्ला गण्डकी छ, खैरेनी टार परिवार।
26: अध्यक्ष सुजन कुमार श्रेष्ठ, प्रधानाध्यापक दीपक बिक एवं जनकल्याण मावि, शुक्ला गण्डकी पाँच बेल चौतारा परिवार।
25: अध्यक्ष कमल प्रसाद पोखरेल, प्रधानाध्यापक विमल प्रसाद सिगदेल एवं गाउँ फर्कदै मावि, शुक्ला गण्डकी आठ परिवार।
26: अध्यक्ष युवराज पराजुली, प्रधानाध्यापक ध्रुव वाग्ले एवं तालबेसी मावि, शुक्ला गण्डकी नौघारी परिवार।
27: अध्यक्ष मदन थापा, प्रधानाध्यापक खुमराज तिवारी एवं सब्दी मावि, शुक्ला गण्डकी दस सब्दी परिवार।
28: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
29: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
28: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
30: दीर्घायु फर्निचर सोरुम,
29: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
30: साथै पुरानसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
31: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
29: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
30: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 चार, मोबाइल नम्बर 9847061268,
29: 9857062068।
32: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
33: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
32: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
33: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
32: होम डेलिभरीको पनि व्यवस्था छ।
31: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
4: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ्न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रूसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रूसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रूसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रूसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रूस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएवले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिशनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रूसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली दुई रात निष्क्रिय बनेको पनि जनाएको छ। खाड़ी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झनझन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र एकजना शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका एकजना प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
3: सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटलहरूमा हालै बढ़ाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुड़ नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढ़ेका बेला बढ़ाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3,00,000 बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक संजीव कुमार कर्णले बीबीसीसँग भने,
4: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।

0: भने स्टार भन्छौ, सन्तोषजनक स्तर भन्छौ, र अर्को डी ग्रेड भन्छौ, त्यो भनेको सामान्य स्तर, जन्म 50 देखि 65 सम्म अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौ, त्यो पहेलो स्टिकर दिन्छौ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौ, उनीहरूलाई हामी सुझाव दिन्छौ तपाईँका यी कुराहरू पूरा गर्नुहोस् भन्छौ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
1: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुईटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
0: 50 नम्बरसम्मलाई फेलै भन्दैनौ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौ। त्यो भन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ।
1: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटेलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
0: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो चारवटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको छ।
1: जस्तो राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिँगा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
0: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
1: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
0: अहिले अलिकति भीड बढी हुने र ठगी हालौं न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फट्याई गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय पूराहरू नगरेकाको सन्दर्भमा 50,000 सम्म जरिवाना गर्ने व्यवस्था छ भने, खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने, त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोक्का राख्ने, ती सबै कुराहरू छ।
1: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढ़ीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दशैंको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँ भन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन् त्यहाँ सुकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
2: पातगाँसी गाउँपालिकाका 49 जना युवाहरू रसुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढ़ीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लाम्रे गाउँका मात्रै 15 जना युवा बाढ़ीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढ़ीमा गुमाएकी लाम्रे गाउँकी चन्द्र रूपा बुढा।
3: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो।

0: सबैभन्दा पीड़ित हुने अब नारी खाने टोके छुरुबे बच्चाकेरी पढाउने कोही अकचे छन्।
1: रसुवामा कामको सिलसिलामा गएका लामरी गाउँकै डम्बर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढीमा बेपत्ता भए। डम्बर भण्डारीकी छोरी रिता भण्डारी
2: काम गर्न गए, त्यसै त्यसै हराए, टनेल खोल्यो भन्ने आस थियो, अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन, अब कहिले काहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
1: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दल बहादुर बुढा।
3: एउटा छोरो त्यो पनि भुम्यो, जिउँदैछन् मेरो आस्तो छ, आँखा नदिनसम्म त आशै छ, देखे जिउँदैन नि सोच, बिहे भर्खरै ल्याएछ अहिले, दुई महिना भयो ल्याएको, बढी ल्याएर अब त्यो हुँदो गयो।
1: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लामरी गाउँकी 70 वर्षीय लाउरी बुढा।
0: बाबा त्यही पैसा लागि भयो अकले जिन गाउन, बाटो हेर्नु लाग्दो छचिरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
1: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई,
4: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको, नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन, यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
1: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49, गुठीचोर गाउँपालिकाका 9, चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 गरेर जुम्लाका 63 मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, पातरासी 4, लामरी, जुम्ला।
5: अब एउटा अन्तर्राष्ट्रिय विषय, रूसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः शुरू गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रूसले ऊर्जा युद्धविराम उल्लंघन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
6: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रूसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो, उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दवाब दिनका लागि रूसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रूसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिंक भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रूसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौं ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आग लागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौं युक्रेनी शहरमा रूसी हमला भएको उल्लेख गरेका छन्।
5: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658705744।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
6: टीभीएस कम्पनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कम्पनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
7: हार्दिक शुभकामना। आम क्रान्तिकारी नेपाली जनताहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा, प्रयोग र विकासको लागि विजयादशमी, दीपावली, छठ पर्व 2083 सुखद, फलदायी र परिणाममुखी बनोस् हाम्रो हार्दिक शुभकामना छ।
8: अध्यक्ष शरण सापकोटा एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्ला गण्डकी नगर कमिटी परिवार।
9: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
10: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार।
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार।
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
12: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658705776, मोबाइल 98562066।
15: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयदशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
14: अध्यक्ष रामकृष्ण भट्टराई, प्रधानाध्यापक नारायण पौडेल एवं सरस्वती नमुना मावि, शुक्ला गण्डकी साथ खैरेनीटार परिवार।
8: निर्देशक उदय पौडेल एवं लिटल गार्डन इङ्ग्लिस बोर्डिङ स्कुल सुक्लागण्डकी चार दुलेगौडा परिवार।
7: संस्थापक बाबुराम कार्की, व्यवस्थापन समिति अध्यक्ष हिम कुमार श्रेष्ठ, प्रिन्सिपल सुरेश पौडेल एवं ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल परिवार सुक्लागण्डकी पाँच थेराटार।
16: संस्थापक शिव बहादुर कार्की, निर्देशक विक्रम कार्की, प्रिन्सिपल रोशन पौडेल एवं अरणीको सेकेन्डरी बोर्डिङ स्कुल परिवार सुक्लागण्डकी तीन कवासे।
8: प्रिन्सिपल एवं बाल विद्या मावि सुक्लागण्डकी दुई गाछे पानी परिवार।
17: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
17: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
19: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
20: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
21: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694-57056।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, आर्थिक एवं शैक्षिक समुन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: अध्यक्ष सन्तोष श्रेष्ठ, प्रधानाध्यापक विमल जोजेज्यू एवं पञ्चमुनिदेव मावि परिवार शुक्ला गण्डकी चार दोलेगौडा।
16: प्राचार्य एवं सूर्योदय मावि तथा गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ खैडेनीटार भुरुङ्गे परिवार।
22: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
23: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छन् नि।
24: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
22: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564-14-142, मोबाइल 98560-23-128 र 98462-14-726।
25: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
16: प्रोप्राइटर ऋषेश्वर भुवाई ऋतु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर शुक्ला गण्डकी चार दोलेगौडा। फोन 98560-50834।
26: प्रोप्राइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी चार दोलेगौडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै। फोन 98560-55054।
16: प्रोप्राइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेस शुक्ला गण्डकी चार दोलेगौडा। फोन 98499-19
0: 580 प्रोपाइटर टीकाराम श्रेष्ठ दुर्गा इम्पेक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 9856607645 प्रोपाइटर ज्योति श्रेष्ठ विजया लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट शुक्ला गण्डकी 5 बेल चौतारा फोन 9856602161।
1: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
1: मोबाइल 9800283595, फोन 0615865059।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो।
3: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
1: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
3: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
4: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: दुलेगौड़ा भेटेनरी सेन्टर, अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
10: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउस वायरिंग का सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान हरू, टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98560-30324।
5: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ

0: प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ, सुन्दर अटो वर्क, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 35 9 21।
1: प्रोपाइटर धनबहादुर विश्वकर्मा, आनन्द ज्वेलर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 4 61 12 988।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी, शिक्षक, कर्मचारी एवं सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष इमान बहादुर थापा एवं नेकपा एमाले भिमात नगर कमिटी परिवार।
4: अध्यक्ष रघुनाथ पौडेल एवं नेकपा एमाले शुक्ला गण्डकी नगर कमिटी परिवार।
5: अध्यक्ष ऋषेश्वर भुवाई ऋतु एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
3: सभापति कृष्ण प्रसाद रेग्मी एवं नेपाली कंग्रेस शुक्ला गण्डकी नगर कार्य समिति परिवार।
6: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टीभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
6: चाड पर्वको अवसरमा माछापुच्छ्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टीभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
6: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
3: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98 5 60 65 870।
2: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्मत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एन्ड जीके साउन्ड सिस्टम, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 62 505।
1: प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 4 60 81 389।
3: प्रोपाइटर विपिन वागले, डिजी लिंक नेटवर्क प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 5 60 62 618।
1: पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, फोन 98 4 60 81 395।
3: प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 98 5 60 20 521।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175.

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: शुक्ला गंडकी टाइम चेक
3: यति बेला रातिको ठीक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका। प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन, द्वितीय पुरस्कार माइक्रोवेभ, तृतीय पुरस्कार स्टील ट्रिप लाइट प्रेसर कुकर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

0: नमस्कार, राति 10 बजेको शुक्र गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shukragandakifm.com लगइन गर्नुका साथै हाम्रो पालक नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरामा मोटरसाइकलले पैदल यात्रा ठक्का दिँदा दुईजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका 17 बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकल ठक्का बाटो पैदल यात्री सहित दुईजनाको मृत्यु भएको हो। बिहिबार बिहान बिरौटाबाट छोरेपालनतर्फ जाँदै गरेको ग 14-49-80 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा अनियन्त्रित भएर सड़कको डिभाइडरमा ठोकिएको थियो। दुर्घटनामा पनि मोटरसाइकल चालक पोखरा 17 का 19 वर्षीय सफल कुमार श्रेष्ठ र रमजुङ गर्वाई आज बिरौटामा बस्ने 45 वर्षीय पैदलयात्री कृष्ण कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवीन प्रहरीले प्रमुख कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। घाइते भएका दुवैजनालाई उपचारका लागि बिरौटामा रहेको नोबेल अस्पतालमा लगिएकोमा उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्र अस्पताल पठाइएको थियो। पश्चिमाञ्चल अस्पतालमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध गराउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढ़ाइएको हो। पर्यटन मन्त्री खड्का राज पौडेल गणेशले यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरूद्ध अन्य विमानस्थलतर्फ मोडिनुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो। गण्डकी नगर दुवाणिज्य संघ शुक्ल गण्डकी नगरपालिकामा सरुवा भइआएका प्रमुख प्रशासक अधिकृत जगतबहादुर भुसाललाई बिहिबार स्वागत गरेको छ। संघको कार्यालय भेल चौतारामा बिहिबार दशैं तिहार छठ पर्व 2083 नेपाल सम्बत 1147 को अवसरमा शुभकामना आदान प्रदान अन्तर्क्रियासँगै स्वागत गरिएको हो। सो अवसरमा नगर प्रमुख कृष्णराज पण्डितले नवागन्तुक प्रमुख प्रशासक अधिकृत भुसाललाई ढाकाको टोपी लगाएर स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले चाडपर्वलाई विद्युत विसङ्गति रहेकाले मनाउन आग्रह गर्नुभयो। उहाँले नगरपालिका र नगर उद्योग वाणिज्य संघ बीच नगरवासीको सम्बन्ध रहेको बताउँदै समन्वय सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। नगर उद्योग वाणिज्य संघका अध्यक्ष समराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख माधव विकराज वडा नम्बर 5 का अध्यक्ष अधिक बहादुरका अध्यक्ष खड्क सिंह थापा मगर वडा नम्बर 10 का अध्यक्ष राजेन्द्र छेत्री बाचाई नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष प्रसन्न द्वारा हरिकृष्ण कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष मान सापकोटा र सचिव सुजन श्रेष्ठ लगायतले भन्नुभएको थियो। संघ सरुवा भएर आउने कार्यालय प्रमुखलाई स्वागत गर्दै आएको छ। शुक्ला गण्डकी नगरपालिकाले आज नगर सभामा दशैं तिहार छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख प्रशासक अधिकृत जगत प्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित उपप्रमुख माधुर्वेक राजु शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाई लगायतले बोल्नुभएको थियो। सो अवसरमा 11 अगस्तमा शुभकामना आदान प्रदान गरिएको थियो। तनहुँको आबुखरानी गाउँपालिकाले हल गुरु पानी कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ। गाउँपालिकाको निधि तथा कार्यक्रम अनुसार पहिलो चरणमा वडा नम्बर 1 का 46 जना हल गोरू पालक कृषकहरूलाई जनैरो 7 हजारका दरले अनुदान विवरण वितरण गरिएको हो। हल गोरु पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई 3,22,000 वितरण गरिएको अध्यक्ष वडाध्यक्ष प्रेम कुमार प्रेम गुरूङले जानकारी दिनु। कृषिमा आधुनिकीकरण प्रविधिको फरक बढ़े गए पनि सम्म ग्रामीण क्षेत्रमा हल गोरूको महत्व अझै सान्दर्भिक रहेकाले हल गोरू पालनका लागि प्रोत्साहन गरिएको हो। एक वर्षको कमला सुलुको सदरमा गाउँका कोचमाना सुलु हिमालहरू अङ्कनका लागि 43 टोलीका 500 जनाहरू हिँड्ने अनुमति लिएका छन्। यसरी दुमाको उल्लेख तीस हिमालहरू अङ्कका लागि 1098 जनाले अनुमति लिएको मनासको आरोहणका झण्डै लागि मात्रै 500 जनाले अनुमति लिएका छन्। त्यसमा 373 पुरुष र 127 महिला रहेका छन्। यीमध्ये आरोहणका लागि ₹52,57,197 रु एन्ट्री संकलन गरिएको छ। पर्यटन विभाग अनुसार 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमालहरूका लागि 130 टोलीका 1098 जनाले अनुमति लिएका छन्। नेपालीहरूको महान पर्व बडा दशैं शुरू भइसकेको छ। अहिले दशैंको रौनक जारी हुँदा पोखरामा पनि हिमाली क्षेत्रबाट मेलालाई चाङ्ग्रा भेगीका लागि सिफारिस जारी सकिएको छ। चाडपर्व नजिकै गर्दा हिमाली भेडा चाङ्ग्राको कारोबार बढेको छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा क्षेत्रको बजारमा बिक्रीका लागि आजसम्म 13,000 भेडा चाङ्ग्रा ल्याइएका छन्। मुस्ताङका स्थानीय खोरपालुवा भेडा च्याङ्ग्रासँगै उम्ला जुम्ला र रुबाबाट पनि भेडा च्याङ्ग्रा पोखरा ल्याइएको छ। साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:35 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सबै दिनहरूसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि विदा हुने आएका चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रस्तार हुनेछन्। तिनजनासम्मको लागि सपरिवार आवेदन हुनुहोस्। राम्रोसँग झाल ढोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एकत्र पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SSUK LAGANDAKI@gmail.com।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ लाई हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: शुभगन्धकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 5 बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण शेयरधनी सदस्य, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी, श्रोता तथा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष शिव पौडेल, सचिव टीकाराम श्रेष्ठ, स्टेशन म्यानेजर राजन उपाध्याय एवं शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज परिवार।
3: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
3: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
3: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
5: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
6: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, शुभ चिन्तक, शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि सँगै उत्तर उत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: प्रोपाइटर ऋषेश्वर भुवाई ऋतु, ओमकार पूजा सामग्री भण्डार तथा पतञ्जली स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 5 60 50 834।
8: प्रोपाइटर नारायण कुमार श्रेष्ठ, नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, बनकिया चोक, कुमारी ब्याङ्क सँगै। फोन 98 5 60 60 554।
7: प्रोपाइटर सुकु श्रेष्ठ, अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 4 89 1980।
8: प्रोपाइटर टीकाराम श्रेष्ठ, दुर्गा इम्पेक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 98 5 60 67 645।
7: प्रोपाइटर ज्योति श्रेष्ठ, विजय लक्ष्मी अफसेट प्रेस र टेकमाइन्ड इन्टरनेट, शुक्ला गण्डकी 5, बेल चौतारा। फोन 98 5 60 20 161।
9: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 5 60 33 398 र 98 4 65 10 950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ।
10: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्थ पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
11: पङ्खा
12: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303324।
1: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजयादशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्वत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग शुभचिन्तक शुभेच्छुक आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: प्रोपाइटर शिव पौडेल राधा स्टेशनरी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560303384 प्रोपाइटर शिव गर्तौला शुक्ला गण्डकी हाइड्रोलिक ब्लक उद्योग शुक्ला गण्डकी 2 गाछे पानी फोन 98560034676 प्रोपाइटर सुरेन्द्र पौडेल सन्देश ट्रेडर शुक्ला गण्डकी 4 दुलेगौडा फोन 98560062676 प्रोपाइटर आनन्द सुन्दर श्रेष्ठ सुन्दर अटो वर्क्स शुक्ला गण्डकी चार दुलेगौडा फोन 98560335
15: प्रोपाइटर धनबहादुर विश्वकर्मा आनन्द ज्वेलर्स शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार फोन 98461212988।
16: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309082 र 97065

0: टीवीएस साथ छ हाम्रो शुक्ला गण्डकी एफएम 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ
2: सूचना तपाईँको अधिकार
3: शुक्ला गण्डकी समाचार
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा विजया दशमी तथा शुभ दीपावली 2083 को सम्पूर्णमा शुभकामना सहित दशैं तिहार विशेष उपहार धमाका प्रथम पुरस्कार सामसुङ वासिङ मेसिन द्वितीय पुरस्कार माइक्रोवेभ तृतीय पुरस्कार स्टील ट्री प्लाई प्रेसर कुकर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560505544

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असोज महिनाको 30 गते शुक्रबार आश्विन शुक्ल पक्षको षष्ठी तिथि अंग्रेजी मिति अनुसार अक्टोबर 16 तारीक सन् 2026 नेपाल सम्बत 1146 आज विश्व खाद्य दिवस र सूर्यदेव बिहान 6:05 हुनेछ भने सूर्यास्त साँझ 5:35 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षक।

विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको राजसभा संसद सुनारको दावी। कांग्रेस पेशागत केन्द्रीय सदस्यमा केदार नरसिंह केसी सर्वाधिक मत सहित निर्वाचित। पोखरामा मोटरसाइकलको टक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु। पोखराको विमानस्थलमा न्यून बिजुली बिटीबाट पनि उडान अवतरण सहज बनाउने प्रक्रिया अघि बढ़्यो। सुगला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत भूषाललाई स्वागत संगीत चाडपर्वको शुभकामना। शेयर बजारमा संस्थागत लगानीकर्ता भित्राउने बोर्डको प्रस्ताव, एउटामा 5% लगानी सीमा। र पाकिस्तानमा विद्यालयको छाना खस्दा 34 जनाको ज्यान गयो।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन्। एक महिलासँग सम्वाद सुनारले सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग दावी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन्। यस प्रकरणमा उठेका प्रश्नहरूको लिखित प्रतिक्रिया दिन राष्ट्रपति केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारले पत्र पठाएको थियो। आयोगमा जवाब पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले जानकारी दिनुभयो। नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत पेशागततर्फ केन्द्रित सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले 3,253 मत प्राप्त गरेका हुन्। पेशागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पुखरे 2,570 मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी 1,536 मतसहित तेस्रो, डाक्टर प्रदीप मिश्र 1,478 मतसहित चौथो र केशव निरौला 1,232 मतसहित पाँचौं स्थानमा रहेका छन् निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शिवशंकर रिजालले 1,220, डाक्टर नहकुल केसीले 1,166, भरत राज ढकालले 1,148, सीए पदम भण्डारीले 1,117, प्रकाश कटुवालले 1,077 र इन्जिनियर मनोज घिमिरेले 1,059 मत प्राप्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्देले नेपालले भएको प्राकृतिक विपदपछिको पुनर्थान र जलवायु उत्थानशील पुननिर्माणमा सघाउन एसियाली विकास बैंक एडीबीलाई आग्रह गरेको छ। थाइल्याण्डमा एडीबी अध्यक्ष मासातो कान्दासँगको भेटवार्तामा अर्थमन्त्री वाग्देले विपदपछिको पुनर्थापन, जलवायु उत्थानशील पुननिर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढ़ाउनका लागि श्रोत परिचालन गर्न आग्रह गर्नुभएको हो उहाँको सचिवालयले जनाएको छ। भेटवार्तामा बाढ़ेपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृत र एकीबद्धता जाहेर गरिएकोमा मन्त्री डाक्टर वाग्दे एडीबी प्रति नेपालको तर्फबाट आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य उच्च प्राथमिकतामा रहेको बताउनु भएको थियो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सृजना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनु पर्ने बताउनु भएको छ। बिहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधार्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुटा उजुरी दिएको आरोपमा रूकुममा पश्चिमको 8 विषय कोर गाउँपालिका 5 दीपक कुन मगरलाई 2,000 रूपियाँ जरिवाना गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रूकुम पश्चिमको 8 विषय कोर नगरपालिका 5 निवासी पुन मगरले एबी राई आङ बाबु राईको नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक डीआईजी पदमा रहेको बताउने व्यक्ति विरूद्ध उजुरी दिएका थिए। सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै 40 लाख रूपियाँ मध्ये 15 लाख रूपियाँ नगद र कान्छी श्रीमतीको नाममा थप चेक लिएको र धम्की दिँदै रकम माग गरिरहेको आरोप उजुरीमा थियो। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा एबी राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षर पनि आफ्नो नभएको दावी गर्दै शनाखत गरेका थिए। आयोगका अनुसार दीपक पुन मगरले अनुसन्धानकै क्रममा 2083 असार 17 गते आयोग समक्ष बयान दिने क्रममा उक्त उजुरी आफूले नै एबी राईको नामबाट दिएको स्वीकार गरेका थिए। मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका संचालक कैलाश खड्कालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। उनलाई ललितपुरबाट बिहिबार पक्राउ गरिएको ब्यूरोका एकजना अधिकृतले बताउनुभयो। मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थपिने गरी बढ़ी पैसा लिएर सिन्डिकेट चलाएको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो। खड्काको समूहले तोकेको स्वास्थ्य संस्थामा कामदारहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो। खड्का स्वास्थ्य व्यवसाय संघका अध्यक्ष र वैदेशिक रोजगार बोर्डका सदस्य थिए। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडा दशैंको विदाका दिनमा पनि सञ्चालन हुने भएको छ। मानव अधिकारको उल्लंघनका घटनाको उजुरी लिन र सामान्य आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न ती कार्यालयहरू सञ्चालन गरिनेछ। आयोगको केन्द्रीय सहित प्रदेश शाखा कार्यालय विदाका दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म खुल्ला रहने प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आकस्मिक प्रयोजनका ती कार्यालयहरू खुल्ला रहने भएका छन्। पोखरामा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुवैजनाको ज्यान गएको छ। पोखरा महानगरपालिका सत्र बालोदय चोक स्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको टक्करबाट पैदल यात्री सहित दुईजनाको मृत्यु भएको हो। बिहिबार बिहान बिरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको क14P4980 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भएर सड़कको डिभाइडरमा ठोकिएको थियो। दुर्घटनामा पनि मोटरसाइकल चालक पोखरा 17 बस्ने 19 वर्षीय सफल कुमार श्रेष्ठ र लमजुङ भई हाल भिरौटामा बस्ने 45 वर्षीय पैदल यात्री कृष्ण कुमारको मृत्यु भएको कास्की प्रहरीका प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। घाइते भएका दुवैजनालाई उपचारका लागि बिरौटामा रहेको नोबेल अस्पतालमा लगिएको त्यहाँ उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्र अस्पताल पठाइएको थियो। पश्चिमाञ्चल अस्पतालमा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरूद्ध हटाउन आवश्यक नेभिगेशन प्रणाली कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेशन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्ने प्राविधिक अध्ययन अगाडि बढ़ाएको हो। पर्यटन मन्त्री खड्ग राज पौडेल गणेशले प्राविधिक यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरूद्ध अन्य विमानस्थलतर्फ मोडिनु पर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्न अपेक्षा गरेको बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपीएआरबाट अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाइएको छ। यसबाट प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरूद्ध डाइभर्सन तथा रद्द हुने उडान घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँका अनुसार यो पोखराको हवाई सेवालाई थप सुरक्षित नियमित र प्रशासनीय बनाउने दिशामा महत्वपूर्ण कदम हो। प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा हाल भीओआरडीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थित आसपासका पहाड़ी भूभाग तथा प्राविधिक र सञ्चालन सम्बन्धी समितिका कारण सीमितताका कारण प्रतिकूल मौसम र कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले शुक्ला गण्डकी नगरपालिकामा सरूवा भइआएका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषाललाई बिहिबार स्वागत गरिएको छ। संघको कार्यालय बेलचौतरामा बिहिबार दशैं तिहार छठ पर्व 2083 र नेपाल सम्मत 1147 को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमसँगै स्वागत गरेको हो। सो अवसरमा नगर प्रमुख कृष्णराज पण्डितले नवागन्तुक प्रमुख प्रशासकीय अधिकृत भूषाललाई ढाकाको टोपी लगाएर स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख पण्डितले चाडपर्वलाई विकृति विसंगति तिर रहित तरिकाले मनाउन आग्रह गर्नुभयो। उहाँले नगरपालिका र नगर उद्योग वाणिज्य संघ बीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै समन्वय र सहकार्य गरी अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। नगर उद्योग वाणिज्य संघका अध्यक्ष समराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कुम्बहादुर विक राजु, वडा नम्बर 5 का अध्यक्ष दीर्घ बहादुर थापा, वडा नम्बर 7 का अध्यक्ष खड्ग सिंह थापा मगर, वडा नम्बर 10 का अध्यक्ष राजेन्द्र भट्टराई छेत्री, नगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त जुवारचन्द, हरिकुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, सह सचिव सुजन श्रेष्ठ लगायतले बोल्नु भएको थियो। संघले सरूवा भएर आउने कार्यालय प्रमुखलाई स्वागत गर्दै आएको छ। शुक्ला गण्डकी नगरपालिकाले हिजो नगरसभा हलमा दशैं तिहार छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उप प्रमुख कुम्बहादुर विकर राजु, शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाई लगायतले बोल्नु भएको थियो। सो अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो। तनहुँको आबु खेरनी गाउँपालिकाले हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्न अनुदान वितरण कार्यक्रम शुरू गरेको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पहिलो चरण नम्बर एकका 46 जना हलगोरू पालक कृषकहरूलाई जनैरु 7,000 दरले अनुदान वितरण गरिएको हो। हलगोरू पालन पोषण अनुदान वितरण कार्यक्रम अन्तर्गत कृषकलाई ₹3,22,000 वितरण गरिएको वडाध्यक्ष प्रेम गुरूङले जानकारी दिनुभयो। कृषि आधुनिक प्रविधिको प्रयोग बढ़दै गए पनि ग्रामीण क्षेत्रमा हलगोरूको महत्व अझै सर्वाधिक रहेकाले हलगोरू पाल्नका लागि प्रोत्साहन गरिएको हो। खेतबारी जोत्नेदेखि परम्परागत कृषि प्रणालीलाई निरन्तरता दिनसम्म हलगोरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हलगोरू पालन पोषण नगर्ने परम्परा संस्कृतिको संरक्षण तथा कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। बढ़दो लागत र पशुपालनमा देखिएका चुनौती बीच उक्त सहयोगले कृषकहरूलाई हलगोरू पाल्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। गाउँपालिकाको यस कार्यक्रमले परम्परागत कृषि प्रणालीको संरक्षण, स्थानीय कृषि प्रकृतिको निरन्तरता तथा कृषकको मनोबल बढ़ाउने सहयोग पुग्ने विश्वास गरिएको छ। वडाध्यक्ष गुरूङका अनुसार हलगोरू पाल्ने कृषकलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण कृषि जीवनशैलीसँग जोड़िएको परम्परालाई जोगाउन सहयोग पुर्याउनेछ। यस वर्षको शरद ऋतुमा गोर्खाको मनासुलु हिमालय आरोहण गर्नका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। यस ऋतुमा कुल 31 हिमालय आरोहणका लागि 1,058 जनाले अनुमति लिएकोमा मनासुलु हिमालय आरोहणका लागि मात्रै 500 जनाले अनुमति लिएका छन्। यसमा 373 पुरूष र 127 महिला रहेका छन्। यी आरोहीहरूबाट विभागले ₹22,58,57,189 रोयल्टी संकलन गरेको छ। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमालारोहणका लागि 130 टोलीका 1,098 जनाले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमालारोहणका लागि 833 पुरूष र 265 महिलाको आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरिएका हिमालहरूमध्ये सबैभन्दा धेरै मनासुलु 8,163 मिटर रहेको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट ₹28,24,14,056 रोयल्टी संकलन गरेको छ। विभागका अनुसार धौलागिरिएका आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति दिएका छन्। ती आरोहीहरूबाट विभागले 84,73,650 रोयल्टी संकलन गरेको छ। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू भइसकेको छ। अहिले दशैंको रौनक जारी हुँदा पोखरामा भने हिमाली क्षेत्रबाट भेडा र च्याङ्ग्रा बिक्रीका लागि झारिएको छ। चाड नजिकै गर्दा हिमाली भेडा च्याङ्ग्राको कारोबार बढ़ेको छ। दशैंलाई लक्षित गरी मुस्ताङबाट म्याग्दी हुँदै पोखरा भित्रिएको पोखरा क्षेत्रको बजारमा बिक्रीका लागि हालसम्म 13,000 भेडा च्याङ्ग्रा ल्याइएका छन्। मुस्ताङका स्थानीय घर खोरपालुवा भेडा च्याङ्ग्रासँगै जुम्ला हुम्ला र लुपाबाट पनि भेडा च्याङ्ग्रा पोखरा ल्याइएका छन्। काँसीमा अरू बेला समेत दैनिक 40,000 किलो भन्दा बढ़ी मासु बिक्री हुँदै आएको छ। दशैंमा एकै दिन यहाँ भेडा च्याङ्ग्रा समेत खाने प्रचलन हुँदा 1,00,000 किलो भन्दा बढ़ी माथि मासु बिक्री हुने गरेको छ। अहिले पोखराको ग्याम्दी क्षेत्रमा अस्थायी खोर बनाएर भेडा च्याङ्ग्रा बिक्रीका लागि राखिएका छन्। दशैं तिहार शुरूआत भएसँगै ग्याम्दी क्षेत्रमा भेडा च्याङ्ग्रा मेला लाग्ने गर्दछ, जहाँ किनेर अवलोकन गर्नेको व्यापक हुने गरेको छ। यस वर्ष मुस्ताङ सहित हुम्ला जुम्लाबाट आएका भेडा च्याङ्ग्रा तुलनात्मक रूपमा केही सहुलियत बिक्रीमा मूल्यमा बिक्री भइरहेका छन्। मुस्ताङका स्थानीय खोरपालुवा भेडा च्याङ्ग्राको मूल्य समेत घट्दो क्रममा रहेको व्यापारीहरू बताउँछन्। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख कृष्ण नेउपानेले हालसम्म चीन सहित हुम्ला जुम्ला र डोल्पाका 13,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइएका बताउँछन्। चीनबाट 839 ल्याइएका छन्। चालू आर्थिक वर्ष 2083-84 को दुई महीनामा नेपालको विदेशी मुद्रा संचित 4.3% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गएको असार मसन्द्रसम्म 38,97,67 करोड़ कारोबार भएको विदेशी मुद्रा संचित बढ़ेर 40,65,78 करोड़ रूपियाँ पुगेको छ। यो संचित झण्डै 21 महिनाको वस्तु आयातका लागि प्राप्त हो। अमेरिकी डलरमा विदेशी मुद्रा संचित 4.6% बढ़ेर 26,48,00,000,000,000 पुगेको छ। असार मसन्द्रसम्म विदेशी मुद्रा संचित 25,31 करोड़ थियो। यस्तै दुई महिनामा चालू खाता 1,59,04,00,000,000,000 रूपियाँले बचतमा रहेको छ। गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता 1,30,97,00,000,000,000 रूपियाँले बचतमा रहेको थियो। नेपाल दितोपत्र बोर्डले शेयर बजारमा संस्थागत लगानीकर्ताहरूको सहभागिता बढ़ाउन संस्थागत लगानी नीति 2083 को मसौदा सार्वजनिक गरेको छ। नीतिमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, सामूहिक लगानी कोषलाई व्यवस्थित रूपमा पूँजी बजारमा सहभागी गराउने प्रस्ताव गरिएको छ। बोर्डले सार्वजनिक परामर्शका लागि ल्याइएको मस्यौदामा संस्थागत लगानीकर्ताहरूले कुनै एक सूचीकृत कम्पनीमा पर्ने लगानी आफ्नो कुल आमदानी सम्पत्तिको अधिकतम 3-5% सीमित गर्ने प्रारम्भिक प्रस्ताव गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव यथावत राखेको जानकारी दिएको छ। इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि चाडपर्व तथा आम उपभोक्ताहरूको हितलाई मध्यनजर गरी अहिलेकै भावलाई यथावत राख्ने निर्णय भएको हो। अहिले काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल मल्टिटेलको भाव प्रति लिटर 200 रूपियाँ पर्दछ। त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा प्रति लिटर 199 रूपियाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज क्षेत्रमा प्रति लिटर 197.50 रूपियाँ तोकिएको छ। खाना पकाउने एलपीग्यासको भाव प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
11: हार्दिक शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्वत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, शुभेच्छुक, आफन्तजनहरू साथै सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: प्रोपाइटर गम बहादुर केसी, केसी इलेक्ट्रोनिक्स एनजीके साउन्ड सिस्टम, शुक्ला गण्डकी चार, दुलेगौड़ा। फोन 98560 62 505। प्रोपाइटर धन बहादुर थापा, ढोरबराही फेन्सी, शुक्ला गण्डकी चार, दुलेगौड़ा, भित्री बजार। फोन 98460 81 399। प्रोपाइटर विपिन वागले, डीजी लिंक नेटवर्क प्रणाली, शुक्ला गण्डकी चार, दुलेगौड़ा, भित्री बजार। फोन 98560 62 618। प्रोपाइटर पूर्ण बहादुर आले, पूर्ण कपड़ा पसल, शुक्ला गण्डकी चार, दुलेगौड़ा, भित्री बजार। फोन 98460 81 395। प्रोपाइटर विमल प्रसाद रिमाल, रिमाल हार्डवेयर, शुक्ला गण्डकी चार, दुलेगौड़ा। फोन 98560 20 521।
13: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
12: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
13: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
12: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
13: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी चार, दुलेगौड़ा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाड़ी लाग्ने ठाउँको अगाडि।
12: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459 0120 र 98162 56187।